0: Radio Kathmandu 92.1 Studio Time
1: 6 AM
2: Powered by
3: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
4: चेज मिक्सर ग्राइन्डर
5: मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ
6: ओम हस्पिटल वी केयर फर यू
7: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि
6: निजी क्षेत्रको अग्रणी अस्पताल
7: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 29 गते सोमबार, सेप्टेम्बर 14 तारिक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको तृतीया तिथि, हरितालिका तीज, राष्ट्रिय बाल दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भोटेकोशी बाढी प्रभावितलाई आवास खर्च दिइने, बाल बालिकामा मानसिक विचलनको जोखिम, असोज एकदेखि कृष्णलाई
1: रुसका इन्धन डिपोमा आक्रमण रोक्न ट्रम्पको चेतावनी, साउदीमा सुरक्षा चुनौती,
0: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा, बाढी प्रभावित क्षेत्रमा सहयोग जुटाउन ट्रेन रन हुने, इन्डोर सुपर लिग सिजन 2 उपाधि पोखरालाई।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा सुरुमा, होल्डिङ सेन्टरमा बस्न नचाहने बाढी प्रभावितहरूलाई सरकारले आवास खर्च दिने तयारी गरेको प्रसंग।
1: रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सरकारले प्रत्यक्ष नगद राहत उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय अनुसार पूर्ण रूपमा घर क्षति भई बसोबास अयोग्य भएका परिवारलाई अस्थायी बसोबास र जीविकोपार्जनका लागि मासिक नगद सहायता दिने भएको हो। सरकारले चारजनासम्म सदस्य भएका परिवारलाई प्रति महिना 15,000 रुपियाँ उपलब्ध गराउने र चार भन्दा बढी सदस्य भएका प्रत्येक थप सदस्यका लागि मासिक 2,000 रुपियाँ थप गर्ने व्यवस्था गरेको छ। यो सहायता अधिकतम 6 महिनासम्म प्रदान गरिने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
3: पूर्ण रूपले क्षति भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले चाहिँ जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोबास व्यवस्थापन गर्न चाह्यो भने त्यस्ता परिवारको लागि चाहिँ वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्मका लागि बढीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर चारजनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको 25 गतिको निर्णय अनुसार प्राधिकरणले पनि सर्कुलर गरिसकेको अवस्था छ। हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जुन सेल्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ टेन्टेटिभ केही प्रतिशत चाहिँ हामीले लिइसकेका छौँ। अलि धेरै नै त्यहाँ बसेको जनसङ्ख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देखिनु भएको छ।
1: यो सुविधा होल्डिङ सेन्टरमा नबसी आफैले वैकल्पिक अस्थायी बसोबासको व्यवस्था गर्ने प्रभावित परिवारलाई लक्षित गरिएको हो।

0: यदि कुनै परिवारले नगद राहत लिन नचाहेमा सरकारले नै अस्थायी आवासको व्यवस्थापन गर्ने विकल्प पनि खुला राखिएको छ। सरकारले प्रारम्भिक क्षति मूल्याङ्कन सम्पन्न गरिसकेको र विस्तृत आवश्यकता मूल्याङ्कन प्रक्रिया जारी रहेको समेत जनाएको छ। सोही आधारमा पुननिर्माण तथा पुनर्स्थापना कार्यलाई तीव्रता दिइने तयारी छ। हालसम्म विभिन्न जिल्लाका 33 होल्डिङ सेन्टरमा 2500 भन्दा बढी प्रभावितले आश्रय लिइरहेका छन्। राहत उद्धार तथा पुनर्स्थापनाका लागि तीव्र रूपमा काम अघि बढाइरहेको समेत प्राधिकरणले जनाएको छ।
1: यसैबीच सदरमुकाम धुन्चेबाट स्याप्रुबेसीतर्फ जाँदा करिब 13 किलोमिटर सड़क सुरक्षित नै छ। 12 घुम्तीभन्दा माथिका बस्ती र सड़क खण्डहर बनेका छन्। सड़क सञ्जालमा रसुवा जोडिँदैछ। चिल्लीमेमा उद्धारको प्रयास पनि चलिरहेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसैबीच 103 जनाको शव भने आफन्तलाई बुझाइएको छ। भदौ 10 गतेको भोटेकोशी बाढीमा परि ज्यान गुमाउने मध्ये 103 जनाको मात्रै शव आफन्तलाई हस्तान्तरण गरिएको हो। मृतक मध्ये विभिन्न स्थानमा पहिचान खुल्ने अवस्थामा भेटिएका 103 शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिनुभयो।
2: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम डिएनए स्याम्पल टिथ बोनहरू यी दुवैको परीक्षण सुरु भएको छ। नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यो गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर 4 टिमले अहोरात्र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नुभएको अवस्था छ। समय धेरै लाग्ने छ किनभने टिथ बोनमा डिएनए निकाल्न कम्तीमा 4 दिन एकजना व्यक्तिको 4 दिन लाग्ने अवस्था छ। ब्लडबाट कम्तीमा 2 दिन लाग्दो रहेछ र त्यसमा पनि डिएनए प्रोफाइलिङको लागि नेपाल प्रहरी अर्थात् राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको त्यो क्षमताको साथसाथै त्यहाँको जनशक्ति त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इन्डिया चाइना कोरिया सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन जनशक्ति स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ।
1: अधिकांश शव पहिचान खुल्न नसक्ने अवस्थामा भेटिएका थिए। ती शव चितवन काठमाडौँ पाल्पा नवलपरासी लगायतका जिल्लामा जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापनको काम पनि अगाडि बढाइएको छ। बाढीले रसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा मृत्यु र बेपत्ता भएका बाबुआमाका 102 बालबालिकालाई आश्रय स्थल अर्थात होल्डिङ सेन्टरमा राखिएको छ। राष्ट्रिय बाल अधिकार परिषदले स्थानीय तह सुरक्षा निकाय र होल्डिङ सेन्टरबाट लिएको विवरण अनुसार बालिका 49 र बालक 53 गरेर कुल 102 राखिएको हो। परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बाढीले कति बालबालिकालाई बेपत्ता बनायो र यसबारेमा थप विवरण माग गरे पनि प्राप्त हुन सकेको बताउनु भएको छ। उहाँले बाढीमा कुल 1500 भन्दा बढी बाल बालिकाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको पनि बताउनुभयो। बाढी प्रभावित बाल बालिकामा मानसिक विचलनको जोखिम र अपनाउनु पर्ने सावधानी बारेको विशेष कुराकानी केही बेरमा सुन्न सक्नुहुनेछ।
0: पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा बनाइएको नयाँ ट्र्याक सड़कको नयाँ ट्र्याकको परीक्षण भएको छ। निर्माणको अन्तिम तयारीमा रहेको ट्र्याकको हिजो गरिएको परीक्षण सफल भएसँगै 1 असोजबाट यातायात पूर्ण रूपमा खुला गर्ने तयारी गरिएको हो। त्रिशुली नदीमा आएको बाढीले सड़कको तल्लो भूभाग कटान गरेपछि 14 भदौमा कृष्णभीरमा करिब 100 मिटर सड़क भाँसिएको थियो। त्यसपछि पृथ्वी राजमार्ग ठप्प छ। पश्चिम नेपालबाट काठमाडौँमा आउजाउत गर्ने सवारी साधन प्रभावित भएका छन्। सोही कारण काठमाडौँमा खाद्यान्न ग्यास निर्माण सामग्री लगायतका अत्यावश्यक वस्तु आपूर्ति श्रृङ्खला प्रभावित भएको छ। हाल वैकल्पिक मार्ग प्रयोग भइरहेको छ। काठमाडौँभित्रिने मुख्य सड़क अवरूद्ध भएपछि सड़क विभागले 19 भदौदेखि सोही स्थानको माथिल्लो क्षेत्रबाट नयाँ ट्र्याक खोल्न शुरू गरेको र यो ट्र्याक असोज 1 गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने गरी काम भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताउनुभयो।
3: परीक्षणको रूपमा त्यही होल्डिङ भएका गाडीहरू ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू केही बसहरू केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ। अब परीक्षणमा चाहिँ अब राम्रै देखिया छ होइन। अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै 2-3 दिन जति समय लाग्छ। अब यही अवस्था रह्यो फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मंगलबार बेलुका अथवा बुधबार बिहानसम्म कम्प्लिट भएर हामीले चाहिँ टुवे रूपमा सवारी साधन आवागमन गराउन सक्छौँ भन्ने।
1: काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजोको बैठकले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्य समितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। असोज तीनबाट शुरू हुने महाधिवेशनमा सहभागी हुने तत्कालीन सदस्य सबै वर्तमान केन्द्रीय कार्य समितिमा मनोनयन गर्ने निर्णय पार्टीले गरेको हो। पन्ध्रौं महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनु पूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्य समितिका साथीहरूलाई केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय बैठकले गर्छ। केन्द्रीय कार्य सम्पादन समितिको निर्णयमा उल्लेख गरिएको छ। महामन्त्री प्रदीप पौडेलले पूर्व सभापति देउबादेखि विशेष महाधिवेशन पछिको केन्द्रीय कार्य समितिमा नरहेका सबैलाई केन्द्रीय सदस्य बनाएर महाधिवेशनको प्रक्रियामा लैजान चाहेको बताउनुभयो। हिजोको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै नेता चन्द्र भण्डारीले भन्नुभयो,
4: चौधौं महाधिवेशनका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरू त्यति बेलाका चौधौं महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ नि यो पन्ध्रौं महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आज समितिको बस्नुहुन्छ। त्यसमा अन्तिम हुँदै जाँदा सबै साथीहरू यसमा सहभागी हुनुहुन्छ।
1: मुख्य मुद्दा रहेको समायोजनको विषयदेखि महाधिवेशन आयोजक समिति, निर्वाचन समिति, विधान मस्यौदा समिति र अनुशासन समिति लगायत सबैमा सहमति अनुसार अघि बढ्ने गरी यसअघि तत्कालीन कार्यवाहक सभापति खड्काले पठाएको 8 मुद्दा माग्ने सम्बोधन हुने निर्णय काङ्ग्रेसको हिजोको बैठकले गरेको हो। समायोजनका लागि विधानको व्यवस्था नै निलम्बन गर्न समेत तयार रहेको नेताहरूले बताएका छन्। सभापतिलाई केन्द्रीय कार्य समितिमा 61 सदस्य मनोनयन गर्ने अधिकार पनि छ। यसअघि थापाले 19 मनोनयन गरिसक्नु भएको छ। विधान अनुसार बाँकी सदस्य मनोनयन गर्ने अधिकार पनि सभापति थापालाई छ। त्यसभन्दा बढी मनोनयन गर्न परेमा विधानको व्यवस्था निलम्बन पनि गर्न सकिने नेताहरूले बताएका छन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बाढी प्रभावित बालबालिकालाई समुदायमा अन्तर्घुलनको आवश्यकता,
5: त्यो कम्युनिटीमै कतिवटाको गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बीचमै एक खालको विस्तार साथीत्व बन्ला।
1: कुलेखानीका तीनवटै आयोजनाबाट बिजुली उत्पादन, एमसिसी अन्तर्गत नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण, कोशी प्रदेशमा सरकारका स्थायी संरचना निर्माणमा भने अलटाल लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
7: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
6: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
7: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
8: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फुड भन्दा पोषिलो खानेकुरा बाँडौं।
6: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
9: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
0: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ। शिक्षित,
10: सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अर्थतन्त्रमा एकपछि अर्को धक्का शीर्षकमा खबर प्रकाशित छ। यसलाई कृष्ण रिजालले लेख्नु भएको छ। 2072 भूकम्पले थिलथिलो बनाइएको देशको अर्थतन्त्र तङ्ग्रिन नपाउँदै तराई मधेसको बाढी हुँदै कोरोना महामारीसम्मले थप जर्जर बनायो। आर्थिक गतिविधि चलायमान हुने अपेक्षाका बीचमा अहिले भुटेकोसी बाढीले अकल्पनीय मानवीय क्षतिसँगै भौतिक पूर्वाधार तहस नहस बनाएको छ। त्यस्तै बाढी प्रभावितलाई थायी आवास नबनेसम्म सरकारले मासिक खर्च दिने खबर पनि प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा कृष्णभीरमा बनाइएको नयाँ ट्र्याकको परीक्षण सफल शीर्षकको खबर छ। एउटै समूहसँग 10 ग्यास उद्योग शीर्षकमा पनि आजको नयाँ पत्रिकाको भित्र पृष्ठमा खबर प्रकाशित छ। यसलाई अजित अधिकारले लेख्नु भएको छ। 7 समूहसँग मात्र 30 ब्रान्डका उद्योग, एउटै समूहले एउटा मात्रै ब्रान्ड प्रयोग गर्ने हो भने हाल कायम 58 उद्योगको संख्या 35 झर्नेछ। बाढीबाट क्षतिग्रस्त जहेरे सब स्टेशन पुनः सञ्चालनमा शीर्षकमा खबर छ। एमसिसीको 18 किलोमिटर सीमापार प्रसारण लाइन तयार, पुसदेखि सञ्चालनमा ल्याइने शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। एमसिसी अनुदान अन्तर्गतको 400 केभी क्षमताको 18 किलोमिटर लामो न्यू बुटोल नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। एमसिसी अनुदान अन्तर्गत 4 प्रसारण लाइन, 3 सब स्टेशन र 2 सड़क गरेर 9 परियोजना बन्दैछन्। त्यसमा पहिलो परियोजनाका रूपमा हिजो 18 किलोमिटर लामो सीमापार प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो। यस्तै भित्रपृष्ठमा जनकपुरमा पोखरी अतिक्रमण हटाउन अन्तिम मौका शीर्षक खबर छ भने भोटेकोसी महाविपत्तिपछि 170 बाल बालिकालाई संरक्षण दिन कास्कीका बाल गृह तयार शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै आजको कारोबार दैनिकको पहिलो पृष्ठमा तथ्याङ्कले भन्छ विपत्पछि लगानी बढ्छ, यसपटक के होला शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर प्रकाशित छ। मुलुकमा विभिन्न समयमा घटेका प्राकृतिक विपत पछिका केही वर्षहरूमा निजी क्षेत्र र सरकारले पुनरुत्थान र पुननिर्माणका अभियान चलाउँदा बैंकहरूको कर्जा लगानी बढेको उदाहरण छ। बताउ 10 भटेकोसीमा आएको विनाशकारी बाढीले खर्बौं रुपियाँ बराबरको क्षति पुर्याएको छ। यसको पुननिर्माणका लागि मात्रै 7.25 रुपियाँ आवश्यक पनि अनुमान सरकारको छ। यस्तो आगामी दिनमा बैंकहरूको कर्जा लगानी के होला, अहिले यसको चासो बढेको छ। विगतमा नेपालले भोगेका विभिन्न विपद पछि लगानी बढ़िरहेको तथ्याङ्क हेरेर चालु आर्थिक वर्षमा पनि लगानी बढ्न सक्ने आकलन विज्ञहरूले गरेका छन्। त्यस्तै चीनसँगको व्यापारमा कोरोला नाकाको भर शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। उत्तरी छिमेकी चीनसँगको व्यापारका लागि प्रयोग हुँदै आएका रसुवा र तातोपानी नाका प्राकृतिक विपत्तिका कारण प्रभावित भएपछि नेपाल चीन व्यापारका लागि मुस्ताङको कोरोला नाकाको भर पर्नुपर्ने अवस्था आएको छ।
1: कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा अलटाल शीर्षकमा विनोद सुवेदीले विराटनगरबाट नागरिक दैनिकमा लेख्नु भएको खबर छ। कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलटाल भइरहेको उल्लेख छ। प्रदेश सरकार स्थापनाको 9 पनि कार्यालय सहितका स्थायी संरचना निर्माण नभएको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर छ। राप्ती नदीमा घडियाल गोही जोगाउने चुनौती शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट लेख्नु भएको हो। बाँके राष्ट्रिय निकुञ्जले 3 मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बाँकेको राप्ती नदीमा दुर्लभ प्रजातिका घडियाल गोही छाड्दै आएको छ। निकुञ्जले अहिलेसम्म 3 तीन पटक गरी 25 गोही राप्तीमा छोडिसकेको छ। बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रबाट ल्याएर छाडिएकामा पछिल्लो समयमा ती गोही भने कतै नदेखिएको खबरमा उल्लेख गरिएको छ। अर्को खबर, थारूले मनाए अटवारी पर्व शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको हो। थारू जानकारहरूका अनुसार द्वापर युगमा 5 पाण्डव मध्ये भीमले रोटी पकाइरहेका थिए। त्यही बेला दानवहरूसँग 5 पाण्डवको युद्ध चल्यो। बलवान भीमकै कारण त्यो युद्ध 5 पाण्डवले जितेको अहिले अटवारी पर्वको सन्दर्भमा त्यसबारेमा व्याख्या र वर्णन भइरहेको उल्लेख गरिएको छ। भूकम्पले चर्किए लोमान्थाङका सयौं घर शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छ। भूकम्पले हिमाल पारीको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रका घरमा व्यापक क्षति पुर्याएको पाइएको छ। गत मंगलबार राति 9:53 जाँदा मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर 5.3 म्याग्नेच्युडको भूकम्प गएको थियो। अर्को खबर, गोर्खापत्र दैनिकको भित्रीपन्नामा केराले मूल्य पाउँदा किसान उत्साहित भएको बारेमा छापिएको छ। घोराईको खबर हो। चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका हुन्। गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित भएको पनि उल्लेख गरिएको छ। कति सम्भव छ हेटौँडा काठमाडौँ रोपवेको पुनर्जीवन शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको खबर पनि छापिएको छ। आँसु थाम्दै बगरमा खोज तलास शीर्षकमा वीरेन्द्र ओलीले देवीघाट नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ भने रोग लाग्न नदिन विशेष अभियान चलाइएको बारेमा सरोज ढुङ्गेलले लेख्नु भएको छ। प्रमको भ्रमण पर्यटन पुनरुत्थानको ढोका खोल्ने अवसर शीर्षकमा मिनराज भण्डारीले लेख्नु भएको छ भने हुने भयो सरकारी भवनको बीमा बागमती प्रदेश सरकारले सुरु गर्ने शीर्षकमा अर्को खबर छ। भूकम्प र गत वर्षको जेन्जी आन्दोलनमा अरबौं रुपियाँको क्षति बेहोरेपछि अन्तत सरकारी सम्पत्तिको बीमा गर्ने प्रक्रिया अगाडि बढ्ने भएको हो। कान्तिपुर दैनिकको भित्री पन्नामा भोटेकोशी बाढीपछिका 15 कोरोला नाकामा उठ्यो 1.5 अर्ब राजस्व शीर्षकमा दीपक परियारले पोखराबाट लेख्नु भएको छ भने कुलेखानीका तीनै आयोजनाबाट बिजुली उत्पादन शीर्षकमा प्रताप विष्टले लेख्नु भएको छ। विद्युत प्राधिकरणको ब्याकअप मानिएको कुलेखानी आयोजनाको जलाशयबाट दिनको 20-25 सेन्टिमिटर पानी खपत हुने गरेको छ। ऐन संशोधनले केन्द्रीय बैंकको स्वायत्तता गुम्ने जोखिम शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छ। अर्थ समितिले एकातिर राष्ट्र बैंकलाई निर्देशन दिने सरकारको अधिकार यथावत राखेको छ, अर्कोतिर गभर्नरको कार्यकाल 3 कायम गरी बाँकी 2 निर्णय सरकारले गर्न पाउने गरी राष्ट्र बैंक सम्बन्धी विधेयक संशोधन गरेको छ। व्यापारिक नाका रसुवा गढी नै बनाउने गृह कार्य शीर्षकमा गौरव पोखरेल र विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई आक्रमण रोक्न चेतावनी दिनुभएको छ। रूसमा इन्धन डिजेल इन्धनका रिफाइनरीमाथि आक्रमण बढेको भन्दै यस्तो कार्य नगर्न समेत निर्देशन दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। ट्रम्पले अन्य क्षेत्रमा आक्रमण गर्न सक्ने भए पनि डिजेल इन्धनमाथि आक्रमण हुँदा अभाव सृजना हुने भन्दै रोक्न आदेश दिएको बताइएको हो। यमनमा इरान समर्थित हुती लडाकु र साउदी समर्थित सरकार बीचको लडाई बढेपछि यस साता 2,000 बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। एक सातामा लामो हुती आक्रमणले यमनको रेड सीको बाँकी तट र केही रणनीतिक टापु कब्जा गरेर रणनीतिक बाब अल मन्दाब जलमार्गमा आफ्नो पकड र बलियो बनाउँदै गर्दा 10,000 मानिसहरू त्यहाँबाट भागेको राष्ट्रसंघले जनाएको हो। र साउदी अरबमा सुरक्षा चुनौती बढेको छ। इरान र उसका क्षेत्रीय सहयोगीहरूबाट बढ्दो सुरक्षा चुनौतीका बीचमा साउदीमा सुरक्षा चुनौती बढेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सबैभन्दा महत्वपूर्ण सहयोगी संयुक्त राष्ट्र अमेरिकाको पछिल्लो नीतिलाई लिएर पनि अनिश्चितता बढेको बताइएको छ।
1: साझा खबरमा अब खेल खबर। एसिसी प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली हिजो राति स्वदेश फर्किएको छ। मलेसियामा शनिबार सम्पन्न फाइनलमा युएईलाई पराजित गर्दै उपाधि जितेको र एसिया कपमा छनौट भएको नेपाली टोली राति नेपाल आइपुगेको हो। विमानस्थलमा भव्य स्वागत गरिएको छ। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटिले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली हिजो सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछानी, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल पनि रहनु भएको छ। ट्रेड मान्डुले फ्लड रिलिफ 10
14: के ट्रेल रन आयोजना गर्ने भएको छ। ट्रेटमाण्डुका संस्थापक तथा अल्ट्रा रनर रशिला तामाङको समय जगत्तोमा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावितको सहयोगार्थ ट्रेल रन आयोजना गर्न लागि जानकारी दिइएको छ र पोखरा वारियर्सले इन्डोर सुपर लिग सिजन दुईको उपाधि उचालेको छ।
0: भोटेकोशी बाढी प्रभावित बालबालिकामा मानसिक समस्याको जोखिम र अप्नाउनु पर्ने सावधानी कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब भोटेकुसी बाढी प्रभावित बालबालिकाको मानसिक स्वास्थ्यको कुरा। भोटेकुसी बाढीका कारण प्रभावित बालबालिका र उनीहरूको मानसिक स्वास्थ्यका लागि अप्नाउनु पर्ने सावधानीका बारेमा चिकित्सा मनोविद CMC नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महतसँग हामीले कुराकानी गरेका छौँ।
4: एउटा आउँछ, अर्को आउँछ, अर्को आउँछ, बिस्तारै खेल्न थाल्छन्। उनीहरूको त्यो बिर्साई छिटो हुन्छ के को ठाउँहरू बनाउला, के बनाउला, त्यो पेन्टको बारे, चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने, त मनमा कस्तो लाग्यो यो गर्दा, मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ, हो उसले आफूलाई लागेको र तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि।
3: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन?
4: जबले पर्छ, एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैनन् कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर अरू एडल्टहरू एकदमै सोकाकुलमा भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि।
3: भोटेकुसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित, यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने, अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा?
4: दुःख लाग्दो, एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने, बाबा आमा छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको छ कि।
3: सरकारले पछिल्लो विवरण चाहिँ 100+ त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जाने होला,
4: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ, थाहा छैन, बाबामा बितेका छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको, दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
3: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट, मानव अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
4: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सियारकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ भने हामी जस्ता मान्छेहरूको मद्दत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, मेरो पनि बितिया रहेछ, अब उसो मात्र होइन अरूको पनि धेरै बितिया छ।
3: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, समाजले, गाउँले, परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल
4: बताउनु पर्यो भने पनि तयार गर्दै बिस्तारै होइन, अब यस्तो यस्तो हो, हामीले उसले त देखाएको छैन नि त्यो नानीले, त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन। उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो, अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बिचमै एक खालको बिस्तारै साथीत्व बन्ला।
3: चिकित्सा मनोविद डाक्टर पशुपति महतसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित CIM को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
5: भोटेकुसी बाढी प्रभावितलाई आवास खर्च दिने, बालबालिकामा मानसिक विचलनको जोखिम, असोज 1 देखि कृष्णभीरको नयाँ ट्र्याकमा सवारी साधन सञ्चालन हुने,
3: कुलेखानीका 3 आयोजनाबाट बिजुली उत्पादन, MCC अन्तर्गत नेपाल भारत सीमा पार प्रसारण लाइन निर्माण, देउबार नेतृत्वको कार्य समिति सदस्यहरूलाई समेट्ने काँग्रेस संस्थापनको निर्णय।
5: कोशी प्रदेशमा सरकारका थाई संरचना निर्माणमा आलटाल, चीनसँगको व्यापारमा कोरोला नाकाको भर, केराले मूल्य पाउँदा दाङका किसान उत्साहित।
3: यमनमा युद्ध बढ्दा एक सातामै 2,000 भन्दा बढी विस्थापित युक्रेनलाई रूसको इन्धन डिपोमा आक्रमण रोक्न ट्रम्पको चेतावनी, साउदीमा सुरक्षा चुनौती।
5: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय टोलीको घोषणा, बाढी प्रभावित क्षेत्रमा सहयोग जुटाउन ट्रेल रन हुने, इन्डोर सुपर लिग सिजन 2 उपाधि पोखरालाई।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको चिया गफ शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, नागरिकले सुशासन खोजिरहेका छन् र नेतृत्वमा पुगेकाहरूले सुशासनको लागि काम गर्ने बताइरहेका छन्, तर बताए अनुसारको काम पूरा गर्न नसकेको बारेमा व्यङ्ग्य गर्न खोजिएको छ। एउटा बेन्च छ, दुईजना व्यक्ति छन्, एकजनाको हातमा चिया छ र अर्काको हातमा पत्रिका, सड़कमै बच्चा जन्माउन बाध्य शीर्षकमा त्यहाँ समाचार लेखिएको छ र नजिकै रहेका त्यहाँ चिया बनाउने एकजना महिलातर्फ फर्किँदै त्यो चिया पिराखेका व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखेको छ, गरिबको चमेली बोलिदिने एकजना मेयर थिए, ती पनि फ्याट्टै प्रधानमन्त्री भए, अब को बोलिदिन्छ होला त।
5: हवस् त, प्राविधिक साथी रवि दितालाई धन्यवाद। अलिला लीलप्रकाश चन्द्र, सन्तोष गन्धर्व विदा भयौँ। तपाईँको आजको दिन शुभ होस्, नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोस्।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो काठमाडौँ 92.1 मेगाहर्ज। परिवर्तन सम्भव छ।
7: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
8: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
9: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
8: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
9: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
8: BDS मोबाइल हब, KL टावर, चावहिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
10: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809565509 र 9809106015, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
8: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
10: BDS मोबाइल हब, KL टावर, चावहिल।
11: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। गिव योर अफिस एन्ड होम द स्टाइल यु वान्ट। सोफा हबका शाखाहरू काठमाडौँ, पोखरा, बिर्तामोड, चितवन, नेपालगञ्ज, धनगढी, बुटवल र हेटौडा। मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि। नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री, सोफा हब काठमाडौँ। सम्पर्क 9851152589।
12: इन्जिनियर म्याडम, याद रहोस्, मेरो यो घरमा नेपाल टपको PPR पाइप मात्र प्रयोग होस्।
13: किन राजेश जी?
12: किनकि यो सजिलैसँग जडान गर्न सकिन्छ र यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि उस्तो समय लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। 1,00,000 भन्दा बढी घरमा प्रयोग भएको नेपालको नम्बर 1 PPR पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिकठाक।

0: सात आकर्षक सुविधाले सजिएको स्टुडेन्ट इन्टरनेसनल हेल्थ प्लस बेनिफिट अधिकतम $50,000 सम्मको ट्युसन फी कभर गर्दै लिभिङ खर्चदेखि अस्पताल बिल सम्म व्यक्तिगत दुर्घटना सुरक्षादेखि ऋणको इएमआई सहायता सम्म र अभिभावकको व्यक्तिगत दुर्घटना समेत समेट्दै तपाईँको शैक्षिक यात्रामा भरोसाको साथ। थप जानकारीका लागि www.neco.com.np मा लगइन गर्नुहोस्। नेको इन्स्योरेन्स लिमिटेड।
1: बीमा गरौं, सुनिश्चित रहौं।
2: जहाँ विश्वास छ, मनले चिताएको इच्छा पूरा हुन्छ। जय मनोकामना भक्तले। कतै विश्वासले त कतै यहाँका मनोरम दृश्यले तान्छ। कोही भन्छन् माताको दर्शन गर्न पनि केही कारण चाहिन्छ। भक्ति, आस्था र विश्वासलाई जोड्दै तपाईँको सेवामा सदा तत्पर नेपालकै पहिलो केवलकार, मनकामना केवलकार, बाल वृद्ध अपाङ्ग मैत्री केवलकार, मनकामना केवलकार।

0: सस्तो, टिकाउ अनि आकर्षक युपिभीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलंकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Mania.
1: Extreme energy drink.
2: Hi, you're looking dazzling today.
3: Oh, thank you. You're also looking gorgeous.
2: Kaswani, seasonal tailoring ko kamal ke.
3: Oh, same pants.
2: Seasonal Tailoring Center, one of the popular seasonal tailoring, provides expertise in chains on men's and women's clothing as well as leather.
4: Seasonal Tailoring Center, Bagh Bazar Aradhana Complex, Kathmandu. Phone number 424-5268, 4167-579.
2: Seasonal Tailor, Abu Naksal, Badwadini Mapani.
5: आँखा सम्बन्धी हरेक समस्याको समाधान अब तिलगङ्गा सिटी आई सेन्टर चुच्चेपाती चाबहिलमा।
6: तिलगङ्गा आँखा अस्पतालका दक्ष तथा अनुभवी विशेषज्ञहरूद्वारा मात्र जाँच हुने यस तिलगङ्गा सिटी आई सेन्टरमा सुलभ मूल्यमा आँखाको जाँच गरी मोतियाबिन्दु, जलबिन्दु जस्ता रोगहरूको उपचार गरिन्छ।
5: यति मात्र हो र आँखाको पर्दा, नानी र अन्य भागमा हुने समस्याको उपचार तथा शल्यक्रियाका साथै बाल चिकित्सा, नेत्र रोग जस्तै आँखा टेढो हुने, अल्छी आँखा, दोहोरो दृष्टिको पनि उपचार गरिन्छ।
7: याद राख्नुहोस्, तिलगङ्गा सिटी आई सेन्टर चुच्चेपाटीमा उपचारको लागि धेरै

0: अब सुविसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.suvisu.net.np।
1: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ
2: आफ्नै व्यावसायिक भवन श्रेष्ठ टेलरिङ कम्प्लेक्स मैती देवी चोक सँगै आराधना कम्प्लेक्स बागबजार चावेल चोक र केएल टावर वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा
3: यथेष्ट पार्किङको सुविधा भएको सटिङ सुटिङ र रेडिमेडको लागि श्रेष्ठ टेलरिङ।

0: Radio Kathmandu 92.1 Studio Time 7 AM
1: Powered by
2: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
3: चेज मिक्सर ग्राइन्डर
4: मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ
5: ओम हस्पिटल We care for you.
6: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
5: निजी क्षेत्रको अग्रणी अस्पताल
6: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ

0: Om Hospital and Research Center. Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break. प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
1: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
1: फोन नम्बर 01-42-76-225 र 01-45-76-225 ओम हस्पिटल वी केयर फर यु
2: 92.1 एट द स्पीड अफ लाइफ
3: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
4: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
5: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
4: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
5: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
4: BDS मोबाइल हब KL टावर चावहिल ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि
3: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 98-019-56509 र 98-010-015-79 साथै BDS मोबाइल हबको फेसबुक टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ
4: हाम्रो प्रतिबद्धता सस्तो मूल्य गुणस्तरीय र इमानदारीता
3: BDS मोबाइल हब KL टावर चावहिल
6: सस्तो राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ सम्झनुहोस् सोफा हब काठमाडौँ गिव यो अफिस एन्ड होम द स्टाइल यु वान्ट सोफा हबका शाखाहरू काठमाडौँ पोखरा बिर्तामोड चितवन नेपालगञ्ज धनगढी बुटवल र हेटौडा मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ सम्पर्क 9851152589
7: आयोडिन युक्त नुन खाओ मानसिक फूर्ति र शारीरिक शक्ति बढाओ
8: सधैँ दुई बालबालिका चिन्ह भएको प्याकेटको आयो न्यू शक्ति र भानु नुन मात्रै खाने गरौ
7: दुई बालबालिका चिन्ह भएको प्याकेटमा राखिएको आयोडिन युक्त नुन नै किन प्रयोग गर्ने
8: गलगाँड नियन्त्रण गर्न
7: मानसिक र बौद्धिक क्षमता विकासको लागि
8: लाटो लठेब्रोपन नियन्त्रण गर्न
7: पुनरुत्पादन क्षमताको वृद्धि गर्न
8: र बाल मृत्यु दर घटाउन
7: नेपाल सरकारले सन् 2016 NDHS सर्वे गर्दा उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने 5 वर्ष मुनिका बाल बालिकाको संख्या करिब 94.5% पुगेको छ
9: संचार माध्यम चलाइरहनु भएको छ वा चलाउने मनस्थितिमा हुनुहुन्छ सम्झनुहोस् न्यूज कारखानालाई
10: रिपोर्टरदेखि फोटो भिडियो जर्नलिस्ट भएनन् वा टेक्स्ट एडिटर नभएर तनावमा हुनुहुन्छ अथवा आफ्नो मिडियालाई अझ सशक्त र फरक बनाउन चाहनुहुन्छ भने सम्झनुहोस् न्यूज कारखाना तपाईँको मिडियाको सहयोगी न्यूज कारखानाले दैनिक रूपमा राजनीतिक आर्थिक सामाजिक खेलकुद स्वास्थ्य मनोरञ्जन सहित विश्लेषणात्मक र खोजमूलक सबै क्षेत्रको समाचार र भिडियो उपलब्ध गराउनेछ सम्पर्क नम्बर 01-594-12-98-5-11-17-717 र 98-49-64-45-69 न्यूज कारखाना.com
9: द लार्जेस्ट न्यूज एजेन्सी अफ नेपाल बबर महल काठमाडौँ

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमांडू
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमांडू स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात घोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सिन्हा पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: स्माइल ऑन योर फेस, स्पिरिट इन योर हार्ट।
6: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
2: मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको
3: साथ जीवनभरको
4: जहाँ विश्वास छ मनले चिताएको इच्छा पूरा हुन्छ जय मनोकामना भक्तले कतै विश्वासले त कतै यहाँका मनोरम दृश्यले तान्छ कोही भन्छन् माताको दर्शन गर्न पनि केही कारण चाहिन्छ भक्ति आस्था र विश्वासलाई जोड्दै तपाईँको सेवामा सदा तत्पर नेपालकै पहिलो केवलकार मनकामना केवलकार बाल वृद्ध अपाङ्ग मैत्री केवलकार मनकामना केवलकार

0: सस्तो, टिकाउ अनि आकर्षक यूपीवीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलमकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Jelly Bunny, yeah. Extreme energy drink.
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: अब सुविसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।
1: रंग बहार रंग बहार
2: बर्जर संगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ।
1: बर्जर पेन्सले।

0: Radio Kathmandu 92.1 Studio Time
1: 8 AM
2: Powered by
3: तपाईको जीवनमा रंग भर्दै चेजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
1: चेज मिक्सर ग्राइन्डर ओम हस्पिटल वी केयर फर यू
4: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि
5: निजी क्षेत्रको अग्रणी अस्पताल
4: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
6: एक्सट्रिम एनर्जी ड्रिंक

0: Om Hospital and Research Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-4276-225 र 01-4576-225 ओम हस्पिटल वी केयर फर यु
1: 92.1 एट द स्पीड अफ लाइफ
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
5: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
6: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
7: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
6: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
7: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
6: BDS Mobile Hub, KL Tower, Chavahil. Ground floor ma, bhitra pasne bittike devre pati.
5: Bistrit jankari ra hamra offer haruka lagi. Phone number 9809-56509 ra 9809-101579. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
6: Hamro pratibaddhata, sasto mulya, gunastariya ra imandarita.
5: BDS Mobile Hub, KL Tower, Chavahil.
8: Rang Bahar, Rang Bahar.
9: Borger Sangai Upahare Upahar. Bumper Ma Yamaha Razor.
8: Borger Painstake, Haranga Unuhosra. Lucky Draw Marfat, Yamaha Razor 125 Scooter. Bumper Upahar Jitne Mauka Paunuhos.
9: Sathe, 65 inch ko smart TV, refrigerator, washing machine, lagayat, 350 banda badi, akarshak upahar arupani. Ghar Rangao, Khushi Badao. Upahar Jitne Avasar Pao.
8: Borger Paints.

0: toilet pony, yeah. Extreme energy drink.
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखी।
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
1: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
2: सरकारी हस्पिटलमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
2: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
2: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
2: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
2: त्यस सरसँग गएर यस्तो यस्तो समस्या सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
2: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जचायो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले नि।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
3: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ, मोबाइल 98512 40934।

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएछु, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनाल पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: रंग बहार, रंग बहार।
7: बर्जर संगे उपहार है उपहार। बम्पर मा यामाहा रेजियार।
6: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
6: बर्जर पेंस।
8: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। गिव योर अफिस एन्ड होम द स्टाइल यु वान्ट। सोफा हबका शाखाहरू काठमाडौँ, पोखरा, बिर्तामोड, चितवन, नेपालगञ्ज, धनगढी, बुटवल र हेटौडा। मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि। नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री, सोफा हब काठमाडौँ। सम्पर्क 9851152589।
9: इन्जिनियर म्याडम, याद रहोस्, मेरो यो घरमा नेपाल टपको पिपिआर पाइप मात्र प्रयोग हो।
10: किन राजेश जी?
9: किनकि यो सजिलैसँग जडान गर्न सकिन्छ र यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि उस्तो समय लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। 1,00,000 भन्दा बढी घरमा प्रयोग भएको नेपालको नम्बर 1 पिपिआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिकठाक।

0: सात आकर्षक सुविधाले सजिएको स्टुडेन्ट इन्टरनेसनल हेल्थ प्लस बेनिफिट अधिकतम $50,000 सम्मको ट्युसन फी कभर गर्दै लिभिङ खर्चदेखि अस्पताल बिल सम्म, व्यक्तिगत दुर्घटना सुरक्षादेखि ऋणको इएमआई सहायता सम्म र अभिभावकको व्यक्तिगत दुर्घटना समेत समेट्दै तपाईँको शैक्षिक यात्रामा भरोसाको साथ। थप जानकारीका लागि www.neco.com.np मा लगइन गर्नुहोस्। नेको इन्स्योरेन्स लिमिटेड।
1: बीमा गरौ, सुनिश्चित रहौ।
2: जहाँ विश्वास छ, मनले चिताएको इच्छा पूरा हुन्छ।
3: जय मनोकामना भक्तले।
2: कतै विश्वासले त कतै यहाँका मनोरम दृश्यले तान्छ। कोही भन्छन् माताको दर्शन गर्न पनि केही कारण चाहिन्छ। भक्ति, आस्था र विश्वासलाई जोड्दै तपाईँको सेवामा सदा तत्पर नेपालकै पहिलो केवलकार, मनकामना केवलकार, बाल वृद्ध अपाङ्ग मैत्री केवलकार, मनकामना केवलकार।

0: सस्तो, टिकाउ अनि आकर्षक यूपीवीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलंकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: अब सुबिसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।
1: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ
2: आफ्नै व्यावसायिक भवन श्रेष्ठ टेलरिङ कम्प्लेक्स मैती देवी चोक सँगै आराधना कम्प्लेक्स बाग बजार चावेल चोक र केएल टावर वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा
3: यथेष्ट पार्किङको सुविधा भएको सटिङ सुटिङ र रेडिमेडको लागि श्रेष्ठ टेलरिङ।

0: Radio Kathmandu 92.1 Studio Time
1: 9 AM
2: Powered by
3: तपाईको जीवनमा रंग भर्दै चेजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
4: चेज मिक्सर ग्राइन्डर ओम हस्पिटल वी केयर फर यू
5: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
6: निजी क्षेत्रको अग्रणी अस्पताल
5: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
7: एक्सट्रिम एनर्जी ड्रिंक

0: Hospital and Research Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-42-76-225 र 01-45-76-225 ओम हस्पिटल वी केयर फर यु
1: 92.1 एट द स्पीड अफ लाइफ
3: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
5: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
6: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
7: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
6: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
7: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
6: BDS मोबाइल हब KL टावर चावहिल ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि
5: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 98-019-56509 र 98-010-015-79 साथै BDS मोबाइल हबको फेसबुक टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ
6: हाम्रो प्रतिबद्धता सस्तो मूल्य गुणस्तरीय र इमानदारीता
5: BDS मोबाइल हब KL टावर चावहिल

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।

0: जनता केबल 5 दशक देखि।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बिएससी आइटी, बिएचएम, बिबिए, बिबिए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पिएचडी तहसम्मको अध्ययन पुरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नसिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: पैसाको भर।
1: सात आकर्षक सुविधाले सजिएको स्टुडेन्ट इन्टरनेसनल हेल्थ प्लस बेनिफिट अधिकतम $50,000 सम्मको ट्युसन फी कभर गर्दै लिभिङ खर्चदेखि अस्पताल बिल सम्म, व्यक्तिगत दुर्घटना सुरक्षादेखि ऋणको इएमआई सहायता सम्म र अभिभावकको व्यक्तिगत दुर्घटना समेत समेट्दै तपाईँको शैक्षिक यात्रामा भरोसाको साथ। थप जानकारीका लागि www.neco.com.np मा लगइन गर्नुहोस्। नेको इन्स्योरेन्स लिमिटेड।
2: बीमा गरौ, सुनिश्चित रहौ।
3: गुणस्तरीय प्लम्बिङको परवर्द नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भरको।
5: वातावरण संरक्षण गर्नु हामी सबैको दायित्व हो। विकासको क्रियाकलाप सञ्चालन गर्दा वातावरणीय प्रभावको पूर्व मूल्याङ्कन गरेर मात्र सञ्चालनको अनुमति दिने गरौँ। अत्याधिक वायु प्रदूषण, ध्वनि प्रदूषण गर्ने सवारी साधनहरू, कल कारखानाहरू, रासायनिक भट्टीहरू आदिलाई तिनीहरूबाट हुने प्रदूषणको मात्राका आधारमा मापदण्ड तयार गरी कार्यान्वयन गर्ने जस्ता कार्य गरौँ। फोहोर मैला व्यवस्थापन, वृक्षारोपण र संरक्षण, प्राकृतिक स्रोत साधनको समुचित प्रयोग, वातावरण प्रदूषण सम्बन्धी चेतनामूलक कार्यक्रम स्थानीय स्तरबाट सञ्चालन गरौँ। छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन गरौँ। बागमती सभ्यतालाई बचाउँदै भावी सन्ततिलाई पनि बागमती सभ्यताबारे जानकारी दिँदै जाउँ। जनहितका लागि गोकर्णेश्वर नगरपालिकाद्वारा जारी सन्देश।
6: जहाँ विश्वास छ, मनले चिताएको इच्छा पूरा हुन्छ। जय मनोकामना भक्तले। कतै विश्वासले त कतै यहाँका मनोरम दृश्यले तान्छ। कोही भन्छन् माताको दर्शन गर्न पनि केही कारण चाहिन्छ। भक्ति, आस्था र विश्वासलाई जोड्दै तपाईँको सेवामा सदा तत्पर नेपालकै पहिलो केवलकार मनोकामना केवल बाल वृद्ध अपाङ्ग मैत्री केवलकार मनकामना केवलकार।
7: Hi, you're looking dazzling today.
8: Oh, thank you. You're also looking gorgeous.
7: Kaswani, seasonal tailoring ko kamalo ke.
8: Oh, same pants.
7: Seasonal Tailoring Center, one of the popular seasonal tailoring, provides expertise in chains on men's and women's clothing as well as leather.
9: Seasonal Tailoring Center, Bag Bazar, Aradhana Complex, Kathmandu. Phone number 424-5268,
7: 4167-579. Seasonal Tailor, Avanaksal, Padvatini Mapani.

0: सस्तो, टिकाउ अनि आकर्षक यूपीवीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलमकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
5: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
6: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
5: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
6: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
5: BDS मोबाइल हब, KL टावर, चावा हिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
4: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809565009 र 9809101579, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
5: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
4: BDS मोबाइल हब, KL टावर, चावा हिल।
7: रंग बहार, रंग बहार।
8: बर्जर संगे उपहार है उपहार। बम्पर मा यामाहा रेजियार।
7: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
7: घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ। बर्जर पेंस,

0: Toilet Pony, yeah. Extreme energy drink.
1: शिखरको अटो प्लस बीमा बीमा क्षेत्रकै नौलो शिखर इन्स्योरेन्सको अटो प्लस बीमा योजना अन्तर्गत रासकट्टी हटाउने नयाँ सवारी साधन पुनर्स्थापना र दैनिक सवारी भाडा यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन्। चार पाङ्रे र दुई पाङ्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन्। सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँछ।
2: थप जानकारीका लागि नजिकैको शिखर इन्स्योरेन्स कम्पनीका शाखाहरूमा सम्पर्क गर्नु। हॉटलाइन नंबर 16 6 14 44 41।

0: अब सुबिसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।
1: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। गिव यो अफिस एन्ड होम द स्टाइल यु वान्ट। सोफा हबका शाखाहरू काठमाडौँ, पोखरा, बिरतामोड, चितवन, नेपालगञ्ज, धनगढी, बुटवल र हेटौडा। मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि। नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री।

0: गर्न
1: र बाल मृत्यु दर घटाउन।
0: नेपाल सरकारले सन् 2016 एनडिएचएस सर्वे गर्दा उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने 5 वर्ष मुनिका बाल बालिकाको संख्या करिब 94.5% पुगेको छ।
2: साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेड।

0: Kathmandu 92.1 Studio Time
1: 10 AM
2: Powered by
3: तपाईको जीवनमा रङ भर्दै चीजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिएको केबल तथा सम्पूर्ण पार पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
4: चेज मिक्सर ग्राइन्डर
5: मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ
6: ओम हस्पिटल वी केयर फर यू
7: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि
6: निजी क्षेत्रको अग्रणी अस्पताल
7: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ

0: रेडियो काठमाडौँ 92.1
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
4: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
5: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
4: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
5: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू

0: टावर चावहिल
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
1: बर्जर पेन्स
3: सस्तो राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ सम्झनुहोस् सोफा हब काठमाडौँ गिव यो अफिस एन्ड होम द स्टाइल यु वान्ट सोफा हबका शाखाहरू काठमाडौँ पोखरा बिर्तामोड चितवन नेपालगञ्ज धनगढी बुटवल र हेटौडा मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर वान सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ सम्पर्क 9851152589

0: toilet pony, yeah. Extreme energy drink.
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
2: मार्बलका सिपिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका UPVC प्रडक्टहरू लेड फ्री UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको
3: साथ जीवन भरको
4: इन्जिनियर म्याडम याद रहोस् मेरो यो घरमा नेपाल टपको PPR पाइप मात्र प्रयोग होस्
5: किन राजेशजी
4: किनकि यो सजिलैसँग जडान गर्न सकिन्छ र यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तोसम्म लिकेज हुँदैन यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ 1,00,000 भन्दा बढी घरमा प्रयोग भएको नेपालको नम्बर 1 PPR पाइप मैले त प्रयोग गरे तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु नेपाल टप सब ठिक छ
6: आँखा सम्बन्धी हरेक समस्याको समाधान अब तिलगङ्गा सिटी आई सेन्टर चुच्चेपाटी चाबहिलमा
7: तिलगङ्गा आँखा अस्पतालका दक्ष तथा अनुभवी विशेषज्ञहरूद्वारा मात्र जाँच हुने यस तिलगङ्गा सिटी आई सेन्टरमा सुलभ मूल्यमा आँखाको जाँच गरी मोतियाबिन्दु जलबिन्दु जस्ता रोगहरूको उपचार गरिन्छ
6: यति मात्र हो र आँखाको पर्दा नानी र अन्य भागमा हुने समस्याको उपचार तथा शल्यक्रियाका साथै बाल चिकित्सा नेत्र रोग जस्तै आँखा टेढो हुने अल्छी आँखा दोहोरो दृष्टिको पनि उपचार गरिन्छ
8: याद राख्नुहोस्

0: गंगा सिटीआई सेन्टर चुच्चीपाटीमा उपचारको लागि धेरै समय कुर्नु पर्दैन। साथै तिलगंगा अप्टिकल सिटी नामक चस्मा पसल र फार्मेसीको सेवाहरू पनि उपलब्ध छन्। थप जानकारीको लागि 01-59-14-563 र 98-03-58-576।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बिएससी आइटी, बिएचएम, बिबिए, बिबिए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पिएचडी तहसम्मको अध्ययन पुरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नसिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57-06-12 र 98-22-79-93।
2: नेपाली लोकदोहोरीको क्षेत्रमा अर्को एक उत्कृष्ट साङ्गीतिक कोशिली एस कुमार दंगाल र भगवती कार्कीको पहिलो प्रस्तुति लोकदोहोरी गीत ए जुनेली। सविन्द्रराज सेन्चुरीको लयमा राज बराइलीको उत्कृष्ट शब्दभित्र रमेश राज बराइली, एस कुमार दंगाल र रञ्जिता विश्वकर्माको सुमधुर आवाजमा सविन्द्रराज सेन्चुरी युट्युब च्यानलबाट अब डिजिटल बजारमा उपलब्ध छ लोकदोहोरी गीत

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
1: नेपाली लोकदोहोरीको क्षेत्रमा छुट्टै पहिचान बनाएकी चर्चित गायिका मीना नेपालको प्रस्तुतिमा लोकदोहोरी गीत जीवन के हो.

स्वर सम्राट राजु परियार र मीना नेपालको कर्णप्रिय आवाजमा सर्वप्रिय सर्जक तथा गायक विष्णु खत्रीको भाका तथा मीना नेपालको उत्कृष्ट शब्द सृजनामा

मनै शीतल बनाउने कोसेली आयुष्मा कार्की र दिपेन्द्र राजगिरीको भिडियो फिचरमा मिना नेपाल युट्युब च्यानलबाट बजारमा आइसक्यो। सबैले हेर्नुहोला, लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीज 2083 को पावन अवसरमा प्रतिभाशाली कलाकार शमशेर पुनको तीज कोसेली मनपर्ने मान्छे। शमशेर पुनको उत्कृष्ट लय र शब्दभित्र शमशेर पुन शान्तिश्री परियारको सुमधुर आवाजमा प्रकाश भट्टको निर्देशनमा सुरेश कोहली गीता ढुङ्गानाको अभिनय भित्र शमशेर पुन युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा उपलब्ध छ। युट्युब सब्सक्राइबको लागि शमशेर पुन।

0: सञ्चार माध्यम चलाइरहनु भएको छ वा चलाउने मनस्थितिमा हुनुहुन्छ, सम्झनुहोस् न्यूज कारखानालाई।
1: रिपोर्टरदेखि फोटो भिडियो जर्नलिस्ट भएनन् वा टेक्स्ट एडिटर नभएर तनावमा हुनुहुन्छ अथवा आफ्नो मिडियालाई अझ सशक्त र फरक बनाउन चाहनुहुन्छ भने सम्झनुहोस् न्यूज कारखाना। तपाईँको मिडियाको सहयोगी न्यूज कारखानाले दैनिक रूपमा राजनीतिक, आर्थिक, सामाजिक, खेलकुद, स्वास्थ्य, मनोरञ्जन सहित विश्लेषणात्मक र खोजमूलक सबै क्षेत्रको समाचार र भिडियो उपलब्ध गराउनेछ। सम्पर्क नम्बर 01-594-12-98-511-17-717 र 98-49-64-45-69। न्यूज कारखाना .com
0: The largest news agency of Nepal, बबर महल, काठमाडौँ।
2: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: कहिले पनि एक्सट्रिम एनर्जी ड्रिंक
1: शिखरको अटो प्लस बीमा बीमा क्षेत्रकै नौलो शिखर इन्स्योरेन्सको अटो प्लस बीमा योजना अन्तर्गत रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनर्स्थापना र दैनिक सवारी भाडा, यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन्। चार पाङ्रे र दुई पाङ्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन्। सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँछ।
2: थप जानकारीका लागि नजिकैको शिखर इन्स्योरेन्स कम्पनीका शाखाहरूमा सम्पर्क गर्नु। हॉटलाइन नंबर 16 6 14 44 41।

0: Radio Kathmandu 92.1 Studio Time
1: 11 AM
2: Powered by
3: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरु 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार पुर्जाहरु ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
1: चेज मिक्सर ग्राइंडर ओम हॉस्पिटल वी केयर फॉर यू
4: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
5: निजी क्षेत्रको अग्रणी अस्पताल
4: ओम हॉस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
6: एक्सट्रीम एनर्जी ड्रिंक

0: Om Hospital and Research Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-42-76-225 र 01-45-76-225 ओम हस्पिटल वी केयर फर यु
3: 92.1 एट द स्पीड अफ लाइफ
4: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
6: रंग बहार
7: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
6: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
7: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
6: घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेन्सले

0: कोयले पनिया एक्सट्रीम एनर्जी ड्रिंक
1: जहाँ विश्वास छ मनले चिताएको इच्छा पूरा हुन्छ। जय मनोकामना भक्त कतै विश्वासले त कतै यहाँका मनोरम दृश्यले तान्छ। कोही भन्छन् माताको दर्शन गर्न पनि केही कारण चाहिन्छ। भक्ति आस्था र विश्वासलाई जोड्दै तपाईँको सेवामा सदा तत्पर नेपालकै पहिलो केवलकार मनकामना केवलकार बाल वृद्ध अपाङ्ग मैत्री केवलकार मनकामना केवलकार।
2: सस्तो राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। Give your office and home the style you want. Sofa Hub ka shakaharu, Kathmandu, Pokhara, Birtamod, Chitwan, Nepalganj, Dhangadi, Butwal ra Hetauda. Mazali tikne, sasto pani, ramro pani. Nepal kai number one sofa factory, Sofa Hub, Kathmandu. Samparka 98511-52589.

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषधि खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनार पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
7: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
8: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
7: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
8: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
7: BDS मोबाइल हब, KL टावर, चावर हिल, ग्राउन्ड फ्लोरमा, भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
9: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 98-019-56509 र 98-010-015-79। साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
7: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमान्दारिता।
9: BDS Mobile Hub, KL Tower, Chawa Hill.
10: Engineer Madam, याद रहोस, मेरो यो घरमा नेपाल टपको PPR पाइप मात्र प्रयोग होस्।
11: किन राजेश जी?
10: किनकि यो सजिलैसँग जडान गर्न सकिन्छ र यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि उस्तो समय लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। 1,00,000 भन्दा बढी घरमा प्रयोग भएको नेपालको नम्बर 1 PPR पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिक ठाक।
12: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: सस्तो, टिकाउ अनि आकर्षक यूपीवीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलमकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
5: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
6: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
5: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
6: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
5: BDS मोबाइल हब, KL टावर, चावहिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
4: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809656509 र 9809106015। साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
5: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
4: BDS मोबाइल हब, KL टावर, चावहिल,

0: Toilet Bunny, Extreme Energy Drink.
1: कुन स्तरीय प्लम्बिङको पर्पर्द नाम
2: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको
3: साथ जीवनभरको
4: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा BSc IT, BHM, BVA, BVA फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ MPhil र PhD तहसम्मको अध्ययन पुरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नसिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062612 र 98229793।
5: भाउजू नमस्ते, होइन कति राम्रो गहना हो।
6: दिदी नमस्ते, आहा कति राम्रो गहना।
7: ए हजुर नमस्ते, गहना त साह्रै राम्रो लगाउनु भएको छ त।
5: होइन, तिमीलाई मात्र नमस्ते गर्छन् त सबैजना।
8: यो सब नमस्ते ज्वेलर्स महाराजगञ्ज चक्रपथमा बनाएको गहनाको कमाल हो के, बुझ्नुभयो त?
9: 24 क्यारेट का शुद्ध सुन का आकर्षक गहना बनाउन विश्वासिलो ज्वेलर्स नमस्ते ज्वेलर्स
10: महाराजगञ्ज चोकबाट देब्रेपट्टि दोस्रो घर बाँसबारी जाने बाटो। फोन नम्बर 43 79 349 र 98 510 78 286।

0: brand to be associated with Smart Break. Every hour, 55 minutes, it's time for Radio Kathmandu Smart Break. Smart people, the intelligent choice.
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
4: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
5: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
4: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
5: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
4: BDS Mobile Hub, KL Tower, Chavo Hill, Ground Floor ma, Bhitra Pasne Bittikai Devre Patti.
3: Bistrit Jankari ra Hamra Offer Haruka Lagi. Phone number 9809-56509 ra 9809-101579. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
4: Hamro pratibaddhata, sasto mulya, gunastariya ra imandarita.
3: BDS Mobile Hub, KL Tower, Chavo Hill.
6: रंग बहार रंग बहार
7: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
6: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
7: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
6: बर्जर पेन्स
8: From the pioneers of fiber home internet and IPTV technology in Nepal. For the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme. With up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before. Game like never before. Communicate like never before. Packages starting from 2 Gbps. Available now.
9: वातावरण संरक्षण गर्नु हामी सबैको दायित्व हो विकासको क्रियाकलाप सञ्चालन गर्दा वातावरणीय प्रभावको पूर्व मूल्याङ्कन गरेर मात्र सञ्चालनको अनुमति दिने गरौँ अत्याधिक वायु प्रदूषण ध्वनि प्रदूषण गर्ने सवारी साधनहरू कल कारखानाहरू रासायनिक भट्टीहरू आदिलाई तिनीहरूबाट हुने प्रदूषणको मात्राका आधारमा मापदण्ड तयार गरी कार्यान्वयन गर्ने जस्ता कार्य गरौँ फोहोर मैला व्यवस्थापन वृक्षारोपण र संरक्षण प्राकृतिक स्रोत साधनको समुचित प्रयोग वातावरण प्रदूषण सम्बन्धी चेतनामूलक कार्यक्रम स्थानीय स्तरबाट सञ्चालन गरौँ छाडा पशु चौपाय नियन्त्रण तथा व्यवस्थापन गरौँ बागमती सभ्यतालाई बचाउँदै भावी सन्ततिलाई पनि बागमती सभ्यताबारे जानकारी दिँदै जाउँ जनहितका लागि गोकर्णेश्वर नगरपालिकाद्वारा जारी सन्देश

0: Radio Kathmandu 92.1 Studio Time
1: 12 noon
2: powered by
3: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरु 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार पुर्जाहरु आईएसआई प्रमाणित 3 वर्षको वारेन्टी युक्त
1: चीज मिक्सर ग्राइंडर ओम हॉस्पिटल वी केयर फॉर यू
4: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
5: निजी क्षेत्रको अग्रणी अस्पताल
4: ओम हॉस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ

0: Hospital and Research Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-42-76-225 र 01-45-76-225 ओम हस्पिटल वी केयर फर यु
1: 92.1 एट द स्पीड अफ लाइफ
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
5: रंग बहार
6: बर्जर संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
5: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
6: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
5: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेन्स

0: toilet pony, yeah. Extreme energy drink.
1: आँखा सम्बन्धी हरेक समस्याको समाधान अब तिलगङ्गा सिटी आई सेन्टर चुच्चेपाटी चाबहिलमा।
2: तिलगङ्गा आँखा अस्पतालका दक्ष तथा अनुभवी विशेषज्ञहरूद्वारा मात्र जाँच हुने यस तिलगङ्गा सिटी आई सेन्टरमा सुलभ मूल्यमा आँखाको जाँच गरी मोतियाबिन्दु, जलबिन्दु जस्ता रोगहरूको उपचार गरिन्छ।
1: यति मात्र हो र आँखाको पर्दा, नानी र अन्य भागमा हुने समस्याको उपचार तथा शल्यक्रियाका साथै बाल चिकित्सा, नेत्र रोग जस्तै आँखा टेढो हुने, अल्छी आँखा, दोहोरो दृष्टिको पनि उपचार गरिन्छ।
3: याद राख्नुहोस्, तिलगङ्गा सिटीआई सेन्टर चुच्चेपाटीमा उपचारको लागि धेरै समय खुर्नु पर्दैन। साथै तिलगङ्गा अप्टिकल सिटी नामक चस्मा पसल र फार्मेसीको सेवाहरू पनि उपलब्ध छन्। थप जानकारीको लागि 01-59-14-563 र 98-13-58-576।
4: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ, संसारभरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृतितर्फ फर्कँदैछ। त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृतितर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस्, आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौँ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ, तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
5: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने, तर घाँटी चाहिँ सुक्खा हुने।
4: समस्या झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो, तर समस्या 20-19 भएन।
5: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
4: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
5: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ, अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
4: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
5: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पूर्ण पाएँ।
4: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
5: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
4: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए, तर समस्या झन झन बढ्दै गएको थियो।
5: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन, अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
4: त्यसपछि अनलाइनबाटै परामर्श लिए चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
5: त्यसरसँग गरेर यस्तो यस्तो समस्या छ, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
4: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
5: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जचायो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
4: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
6: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ, मोबाइल 98512 40 9 34।

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
9: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
10: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
9: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज।
10: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
9: BDS Mobile Hub, KL Tower, Chava Hill, Ground Floor मा भित्र पस्ने बित्तिकै देब्रे पट्टि।
8: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 98-019-56509 र 98-010-015-79। साथै BDS Mobile Hub को फेसबुक, टिकटक लगायत सोशल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
9: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
8: BDS Mobile Hub, KL Tower, Chava Hill।

अब सुबिसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: कहिले पनि एक्सट्रिम एनर्जी ड्रिंक.
1: भाउजू नमस्ते. होइन, कति राम्रो गहना हो.
2: दिदी नमस्ते. आहा, कति राम्रो गहना.
3: ए हजुर नमस्ते. गहना त साह्रै राम्रो लगाउनु भएको छ त.
1: होइन, तिमीलाई मात्र नमस्ते गर्छन् त सबैजना.
4: यो सब नमस्ते ज्वेलर्स महाराजगञ्ज चक्रपथमा बनाएको गहनाको कमाल हो के, बुझ्नुभयो त.
5: 24 क्यारेटका शुद्ध सुनका आकर्षक गहना बनाउन विश्वासिलो ज्वेलर्स नमस्ते ज्वेलर्स.
6: महाराजगञ्ज चोकबाट देब्रेपट्टि दोस्रो घर बाँसबारी जाने बाटो. फोन नम्बर 43 79 349 र 98 510 78 286.

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
3: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
4: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
3: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
4: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
3: BDS Mobile Hub, KL Tower, Chawa Hill, Ground Floor मा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
2: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809656509 र 9809106015, साथै BDS Mobile Hub को फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
3: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
2: BDS Mobile Hub, KL Tower, Chawa Hill।
5: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। गिव योर ऑफिस एंड होम द स्टाइल यू वांट। सोफा हब का शाखाहरू काठमाडौँ, पोखरा, बिरतामोड, चितवन, नेपालगंज, धनगढ़ी, बुटवल र हेटौड़ा। मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि। नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री, सोफा हब काठमाडौँ। सम्पर्क 9851152589।
6: इन्जिनियर म्याडम, याद रहोस्, मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग होस्।
7: किन राजेश जी?
6: किनकि यो सजिलैसँग जडान गर्न सकिन्छ र यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। 1,00,000 भन्दा बढी घरमा प्रयोग भएको नेपालको नम्बर 1 पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिकठाक।

0: toilet pony, yeah. Extreme energy drink.
1: Radio Kathmandu 92.1 Studio Time
2: 1 PM
3: Powered by
4: तपाईको जीवनमा रंग भर्दै चेजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार पुर्जाहरू आईएसआई प्रमाणित 3 वर्षको वारेन्टी युक्त
5: चेज मिक्सर ग्राइन्डर ओम हस्पिटल वी केयर फर यू
6: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि
7: निजी क्षेत्रको अग्रणी अस्पताल
6: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
0: एक्सट्रिम एनर्जी ड्रिंक

0: तपाईँ सुन्दै हुनुहुन्छ हिन्दी रिमिक्स गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्ज को नॉन स्टॉप हिंदी रिमिक्स गीतहरुको साथमा
1: ओम हॉस्पिटल एंड रिसर्च सेंटर।

0: Om Hospital and Research Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-42-76-225 र 01-45-76-225 ओम हस्पिटल वी केयर फर यु
1: 92.1 एट द स्पीड अफ लाइफ
3: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
4: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
5: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
4: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
5: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
4: BDS Mobile Hub, KL Tower, Chabahil, Ground Floor Ma, Bhitra Pasne Bittike, Devrepati.
3: Bistrit Jankari ra Hamra Offer Haruka Lagi. Phone number 9809-56509 ra 9809-101579. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
4: Hamro pratibaddhata, sasto mulya, gunastariya ra imandarita.
3: BDS Mobile Hub, KL Tower, Chawahill.

0: कहिले पनि एक्सट्रीम एनर्जी ड्रिंक
1: जहाँ विश्वास छ मनले चिताएको इच्छा पूरा हुन्छ। जय मनोकामना भक्तले कतै विश्वासले त कतै यहाँका मनोरम दृश्यले तान्छ। कोही भन्छन् माताको दर्शन गर्न पनि केही कारण चाहिन्छ। भक्ति आस्था र विश्वासलाई जोड्दै तपाईँको सेवामा सदा तत्पर नेपालकै पहिलो केवलकार मनकामना केवलकार बाल वृद्ध अपाङ्ग मैत्री केवलकार मनकामना केवलकार।
2: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before, game like never before, communicate like never before. Packages starting from 2 Gbps. Available now.
3: संचार माध्यम चलाइरहनु भएको छ वा चलाउने मनस्थितिमा हुनुहुन्छ, सम्झनुहोस् न्यूज कारखानालाई।
4: रिपोर्टरदेखि फोटो भिडियो जर्नलिस्ट भएनन् वा टेक्स्ट इडिटर नभएर तनावमा हुनुहुन्छ अथवा आफ्नो मिडियालाई अझ सशक्त र फरक बनाउन चाहनुहुन्छ भने सम्झनुहोस् न्यूज कारखाना। तपाईको मिडियाको सहयोगी न्यूज कारखानाले दैनिक रूपमा राजनीतिक, आर्थिक, सामाजिक, खेलकुद, स्वास्थ्य, मनोरञ्जन सहित विश्लेषणात्मक र खोजमूलक सबै क्षेत्रको समाचार र भिडियो उपलब्ध गराउनेछ। सम्पर्क नम्बर 01-594-12, 98-511-17-717 र 98-49-64-45-69। न्यूज कारखाना .com
3: द लार्जेस्ट न्यूज एजेन्सी अफ नेपाल, बबर महल, काठमाडौँ।
5: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। Give your office and home the style you want. Sofa Hub ka shakhaharu Kathmandu, Pokhara, Birtamod, Chitwan, Nepalganj, Dhangadi, Butwal ra Hetauda. Mazali tikne, sasto pani, ramro pani. Nepal kai number 1 sofa factory, Sofa Hub Kathmandu. Samparka 98511 52589.

0: तपाईँ सुन्दै हुनुहुन्छ हिन्दी रिमिक्स गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप हिन्दी रिमिक्स गीतहरूको साथमा
1: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
8: रंग बहार रंग बहार,
9: बर्जर संगे उपहारे उपहार, बम्पर मा यामाहा रेजियार।
8: बर्जर पेन्स ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
8: बर्जर पेन्स,
10: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। गिव यो अफिस एन्ड होम द स्टाइल यु वान्ट। सोफा हबका शाखाहरू काठमाडौँ, पोखरा, बिर्तामोड, चितवन, नेपालगञ्ज, धनगढी, बुटवल र हेटौडा। मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि। नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री, सोफा हब काठमाडौँ। सम्पर्क 9851152589।
11: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
2: मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको
3: साथ जीवनभरको

0: तपाईँ सुन्दै हुनुहुन्छ हिन्दी रिमिक्स गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्ज को नन स्टप हिन्दी रिमिक्स गीतहरूको साथमा
1: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर.
2: Let's go. You already know.
3: मेरी आशिकी

0: सस्तो, टिकाउ अनि आकर्षक यूपीवीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलमकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: संचार माध्यम चलाइरहनु भएको छ वा चलाउने मनस्थितिमा हुनुहुन्छ, सम्झनुहोस् न्यूज कारखानालाई।
3: रिपोर्टरदेखि फोटो भिडियो जर्नलिस्ट भएनन् वा टेक्स्ट एडिटर नभएर तनावमा हुनुहुन्छ अथवा आफ्नो मिडियालाई अझ सशक्त र फरक बनाउन चाहनुहुन्छ भने सम्झनुहोस् न्यूज कारखाना। तपाईँको मिडियाको सहयोगी न्यूज कारखानाले दैनिक रूपमा राजनीतिक, आर्थिक, सामाजिक, खेलकुद, स्वास्थ्य, मनोरञ्जन सहित विश्लेषणात्मक र खोजमूलक सबै क्षेत्रको समाचार र भिडियो उपलब्ध गराउनेछ। सम्पर्क नम्बर 01-594-12-98-5-11-17-717 र 98-49-64-45-69। न्यूज कारखाना .com,
2: the largest news agency of Nepal, बबर महल काठमाडौँ।
4: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
7: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
8: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
7: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
8: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
7: BDS मोबाइल हब, KL टावर, चावर हिल, ग्राउन्ड फ्लोरमा, भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
6: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 98-019-56509 र 98-010-015-79, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
7: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
6: BDS मोबाइल हब, KL टावर, चावर हिल।
9: Hi, you're looking dazzling today.
10: Oh, thank you. You're also looking gorgeous.
9: Kaswani, seasonal tailoring ko kamal ho ke.
10: Oh, same pants.
9: Seasonal Tailoring Center, one of the popular seasonal tailoring, provides expertise in chains on men's and women's clothing as well as leather.
11: Seasonal Tailoring Center, Bag Bazar, Aradhana Complex, Kathmandu. Phone number 424-5268,
9: 4167-579. Seasonal Tailor, Avanaksal, Badwadini Mapani.

0: तपाईँ सुन्दै हुनुहुन्छ हिन्दी रिमिक्स गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्ज को नॉन स्टॉप हिंदी रिमिक्स गीतहरुको साथमा
1: ओम हॉस्पिटल एंड रिसर्च सेंटर।

0: brand to be associated with Smart Break. Every hour, 55 minutes, it's time for Radio Kathmandu Smart Break. Smart people, the intelligent choice.
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
4: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
5: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
4: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
5: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
4: BDS मोबाइल हब KL टावर चावहिल ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि
3: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809565509 र 9809106159 साथै BDS मोबाइल हबको फेसबुक टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ
4: हाम्रो प्रतिबद्धता सस्तो मूल्य गुणस्तरीय र इमानदारीता
3: BDS मोबाइल हब KL टावर चावहिल
6: रंग बहार
7: बर्जर संगै उपहार उपहार बम्परमा यामाहा रेजियर
6: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
7: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
6: घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेन्सले

0: Toilet Pony, yeah. Extreme energy drink.
1: आयोडिन युक्त नुन खाऊ, मानसिक फूर्ति र शारीरिक शक्ति बढाऊ।
2: सधैं दुई बालबालिका चिन्ह भएको प्याकेटको आयो न्यू शक्ति र भानु नुन मात्रै खाने गरौं।
1: दुई बालबालिका चिन्ह भएको प्याकेटमा राखिएको आयोडिन युक्त नुन नै किन प्रयोग गर्ने?
2: गलगाँड नियन्त्रण गर्न,
1: मानसिक र बौद्धिक क्षमता विकासको लागि,
2: लाटो लठेब्रोपन नियन्त्रण गर्न,
1: पुनरुत्पादन क्षमताको वृद्धि गर्न
2: र बाल मृत्यु दर घटाउन।
1: नेपाल सरकारले सन् 2016 एनडीएचएस सर्वे गर्दा उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने 5 वर्ष मुनिका बालबालिकाको संख्या करिब 94.5% पुगेको छ।
3: साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेड।

अब सुविसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।

0: स्टुडियो टाइम 2 PM
1: पावर्ड बाइ
2: तपाईँको जीवनमा रङ भर्दै चेजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
3: चेज मिक्सर ग्राइन्डर
4: मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ
5: ओम हस्पिटल वी केयर फर यू
6: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि
5: निजी क्षेत्रको अग्रणी अस्पताल
6: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ

परिवर्तन सम्भव छ. नमस्ते नमस्ते अनि धेरै धेरै स्वागत छ सम्पूर्ण साथीहरूलाई. मनभित्रीबाट स्वागत गर्न चाहे. कार्यक्रमको समय सुरुवात भइसकेको छ है. कार्यक्रम हेलो काठमाडौँको साथमा सधैँ जस्तो आज पनि उपस्थित भइसकेँ तपाईँलाई साथ दिनको लागि. म जनार्दन नेपाल सधैँ जस्तो उपस्थित भइसकेको छु है. विशेष आज चाहिँ हरितालिका तिजको दिन हो है. धेरै महिला दिदीबहिनीहरू चाहिँ व्रत बसिरहनु भएको होला, रेडियो पनि सुन्दै हुनुहुन्छ होला होइन. पक्कै पनि आज तपाईँले फोन गर्न सक्नुहुन्छ आफ्नो विशेष शुभकामनाहरू, विशेष तिजका शुभकामनाहरू आफ्नो साथीहरूलाई, आफ्नो जो कोही साथीहरूलाई पनि दिन सक्नुहुन्छ. तपाईँको रोजाइका गीतहरू पनि प्रस्तुत गर्नेछौँ हामी. हामीलाई तपाईँले फोन गर्नुहोला 0145-91-300 र 0145-91-400 दुईवटा नम्बर तपाईँको लागि खुल्ला रहनेछ है. दुईवटामा नम्बरमा तपाईँले फोन गरेर आफ्नो शुभकामना सन्देशहरू छोड्न सक्नुहुन्छ. सँगसँगै आफ्नो रोजाइका गीतहरू सुन्न सुनाउन सक्नुहुन्छ. तिजका गीतहरू पनि रोज्न सक्नुहुन्छ. विशेष तिजको व्रतको दिन हो आज होइन. मैले भनिसकेँ धेरै साथीहरू व्रत बस्दै हुनुहुन्छ, धेरै साथीहरू मन्दिर पनि जानुभयो होला, नाचगान पनि गर्दै हुनुहुन्छ होला, पूजाआजा पनि गर्नुभयो होला है. अब जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ सुनेर पनि साथ दिनुहोला भन्न चाहे. कार्यक्रममा हामी तपाईँले रेडियो काठमाडौँ 92.1 फ्रिक्वेन्सी मा सुन्दै हुनुहुन्छ. 92.1 काठमाडौँ लगायत आसपासका धेरै ठाउँहरूमा भने हामीलाई तपाईँले अनलाइनमा पनि सुन्दै हुनुहुन्छ. www.radiokathmandu.com संसारको जुनसुकै कुनामा रहेर सुनिरहनु भएको छ. त्यसै गरी हामीलाई तपाईँले हाम्रो पात्रोबाट, नेपाली पात्रोबाट सुन्दै हुनुहुन्छ. त्यसै गरी हामीलाई तपाईँले हाम्रो फेसबुक पेज रेडियो काठमाडौँ एचडीबाट पनि सुनेर साथ दिँदै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ. सेयर गरिदिनु होला साथीहरूसम्म, कार्यक्रम पनि पुर्याइदिनु होला है. तपाईँले साथीहरूसँग

0: हजुर, फेरि पनि स्वागत छ। मिठो गीत सुन्यौँ, तपाईँलाई सुनायौँ, पक्कै मन पर्यो होला भन्ने पनि आशा गरेको छु है। रेडियो काठमाडौँ 92.1 सुन्दै हुनुहुन्छ। हामी विशेष हरितालिका तिजको दिनमा छौँ है। तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, हामी तपाईँको साथमा बोलिरहेका छौँ। केएल टावर काठमाडौँबाट यति बेर तपाईँको साथमा प्रत्यक्ष बोलिरहेका छौँ। तपाईँले फोन गर्न सक्नुहुन्छ, आफ्नो शुभकामना सन्देशहरू आफ्नो साथीहरूलाई दिन सक्नुहुन्छ, सँगसँगै रोजाइका गीतहरू पनि प्रस्तुत गर्नेछौँ है। 01-4491-300 र 01-4491-400 दुईवटा नम्बर तपाईँको लागि खुल्ला रहेको छ। कोही हुनुहुन्छ? नमस्ते।
1: हेलो नमस्ते।
0: हेलो नमस्ते हजुर, कहाँदेखि कसको आवाज?
1: यो आवाज हो जनार्दन नेपाल सर काठमाडौँ बौद्धबाट, काभ्रेली सम्झी वीरेन्द्र लामाको आवाज भन्नुपर्छ है त।
0: वीरेन्द्रजी आराम हुनुहुन्छ?
1: आरामै छु सर, यति बेला मजाले हजुरको आवाजको साथमा हाम्रो 92.1 हाम्रो बागमती प्रदेशको 92.1 हेलो काठमाडौँको साथमा छु भन्नुपर्छ जनार्दन सर।
0: हामीलाई बागमती प्रदेशमा सुन्दै हुनुहुन्छ 92.1 है।
1: हजुर सर, मजाले कमेन्ट पनि गर्छु सर, साथीहरूलाई सेयर पनि गर्छु, फोन पनि गर्छु भन्नुपर्छ है त।
0: ल ठिकै छ, खुसी लाग्यो। अनि कसरी बित्दैछ हजुर आजको दिन?
1: आजको दिनहरू चाहिँ मजाले, बिहान एकछिन म बौद्धतिर गएँ सर, आज चाहिँ मजाले कोठातिरै बसेर मजाले सुन्दैछु भन्नुपर्छ है त।
0: अनि तिज कतिको लाग्दैछ बौद्धतिर?
1: तिज चाहिँ पहिलाको जस्तो चाहिँ यसपालि मैले बाहिरतिर हेर्दा त्यस्तो भिडभाड देखेन सर। पहिलाको चाहिँ पोहोर परारतिर चाहिँ धेरै रमाइलो भएको थियो, यसपालि चाहिँ मैले त्यस्तो देखेन है त।
0: मलाई पनि त्यस्तै लागिरहेछ, पोहोर परारतिर चाहिँ जस्तो अलिकति नभएको हो कि जस्तो नि लागिरहेछ होइन।
1: हो नि सर, पोहोरतिर त, पोहोरपटारतिर त हाम्रो यो चावेलको यो

0: मित्र पार्कदेखि पुरै यो एयरपोर्टतिरसम्म लाइन हुन्थ्यो। मैले बिहान पनि म एकछिन उता गाउँसल्लेतिरसम्म जानुपर्ने काम थियो, त्यतिखेर पनि मैले त्यस्तो भिडभाड चाहिँ देखेन सर आज।
1: ल ठिकै छ, यसपालि अलिकति त्यति रमाइलो पनि छैन होइन?
0: हजुर हजुर,
1: जुन अस्ति पहाडी पहिरोले धेरै दुःखमा छौँ नि हामी होइन, हुनाले चाहिँ पोहोर परार जस्तो हुन सकेको छैन। जे होस् दिदी बहिनीहरूले व्रत बसेर मनाउँदै हुनुहुन्छ है?
0: हजुर हजुर।
1: ल हुन्छ, कुन गीत सुन्ने आज?
0: यो हजुरको रोजाइको गीत पनि रमाइलो रहेछ सर, मैले सुनेर पनि साथी अब काभ्रेली सम्झी वीरेन्द्र लामाको रोजाइको गीत आइनामा यो तिजमा भन्ने हाम्रो विष्णु माथिको आवाजमा बजाइदिनुहोस् ल सर।
1: ल हुन्छ, आज चाहिँ तिजका गीतहरू पनि हामी विशेष प्रस्तुत गर्नेछौँ है।
0: हजुर सर,
1: तपाईँहरूले जुन रोज्नुभयो तिजका गीत त्यही प्रस्तुत गर्नेछौँ। हुन्छ, यति बेर तपाईँले शुभकामनाहरू दिन सक्नुहुन्छ साथीहरूले?
0: हुन्छ सर, मैले शुभकामना राख्नुपर्छ हाम्रो 92.1 हेलो काठमाडौँ परिवारलाई चाहिँ म यो हरितालीका तिजको मैले शुभकामना भन्न चाहे। अनि सम्झिनुपर्छ हजुरको लागि, हजुरको लागि पनि यो हरितालीका तिजको शुभकामना भन्न चाहे। हाम्रो जनार्दन सरको आवाज चाहिँ सधैँभरि सुन्नुभयो, काभ्रेली सम्झिले वीरेन्द्र लामाले त अब प्राय जस्तो सधैँ फोन लागेकै हुन्छ, सम्झिहाल्छ होइन?
1: हजुर हजुर।
0: अनि अरू साथीहरू सम्झिनु पर्दा हुनुहुन्छ साथीहरू, मुना मुखिया, कमला मुखिया, सिर्जना मुखिया, बहिनी हुनुहुन्छ मोरङ मोरङतिर हुनुहुन्छ बहिनी, सिम्पल सरिना गुरुङ बहिनीलाई पनि सम्झिन चाहे, हरितालीका तिजको पनि शुभकामना भन्न चाहे। अनि हुनुहुन्छ बहिनी अस्मिता बस्नेत, मन्जु थापा, अनि हुनुहुन्छ सबना खड्क, अस्मिता बस्नेत, अनि हुनुहुन्छ हाम्रो विनोद प्रधानले पनि कल गर्नुहुन्छ हाम्रो इमाटोलबाट, विनोद प्रधानलाई पनि हरितालीका तिजको मैले शुभकामना भन्न चाहे। हुनुहुन्छ हाम्रो बत्रीराज थापा पनि हुनुहुन्छ, हाम्रो श्रीराम दाल, अनि बालकुमार लामा, अनि हुनुहुन्छ चाबिलतिरै हुनुहुन्छ हाम्रो राजकुमार थापालाई पनि हाम्रो मैले चाहिँ यो हरितालीका तिजको शुभकामना भन्न चाहे। ज जसले हाम्रो 92.1 हेलो काठमाडौँलाई सुनेर साथ दिनुहुन्छ, कल गर्नुहुन्छ, नाम छुटेको सबै साथीहरूलाई यो हरितालीका तिजको शुभकामना भन्दैछु सर। नमस्ते, बाई बाई।
1: हस्, धेरै धेरै धन्यवाद। हामीलाई यतिबेर वीरेन्द्र लामाजीले फोन गर्नुभएको थियो, उहाँले सम्पूर्ण साथीहरूलाई आफ्नो शुभकामनाहरू छोडेर गइसक्नु भएको छ है। हामी छौँ हेलो काठमाडौँको बसाइमा, तपाईँले पनि फोन गरेर आफ्नो शुभकामना सन्देशहरू, आफ्नो तिज विशेष सन्देशहरू आफ्नो साथीहरूलाई छोड्न सक्नुहुन्छ। कोही हुनुहुन्छ? नमस्ते।
2: नमस्ते दाई।
1: नमस्कार हजुर, कहाँदेखि कसको आवाज हजुर?
2: म इमाडोलबाट विनोद प्रधान।
1: विनोद प्रधानजी इमाडोलतिर बाट है?
2: हजुर दाई।
1: के छ विनोदजी, इमाडोलको खबर के छ?
2: इमाडोलतिर ठिकै छ दाई।
1: के गर्दै हुनुहुन्छ यतिबेर?
2: अहिले म कामतिर हो दाई।
1: कामतिर? आज पनि काममै हुनुहुन्छ?
2: आज अलिकति काम भएर छुट्टी छ दाई आज।
1: हेलो, ठिकै छ। अनि तिज कस्तो लाग्दैछ नि त्यतातिर?
2: तिज यतातिर यसपालि खासै छैन दाइ।
1: त्यताको माहौल?
2: यतातिर माहौल पहिला जस्तो छैन दाइ।
1: पहिला जस्तो त्यता पनि छैन है?
2: यसपालि अलिकति त्यस्तै भयो भएर त्यतातिर पनि।
1: ल ठिकै छ। अनि अहिले काममै हुनुहुन्छ तपाईँ?
2: हजुर, अहिले कामतिर हो दाइ।
1: खाजा खानुभयो कि बाँकी छ कि?
2: खाजा दाइ अब हाम्रो कार्यक्रम सिद्धिन्छ, 3 बजीतिर खान दाइ अब।
1: ल ठिकै छ, कार्यक्रममा फोन गर्नु भएको छ साथी, तिजका गीत रोज्नु भएको छ होइन?
2: हाम्रो काभ्रेली सम्झिले मलाई उछिले हाल्यो फोन कलमा, हाम्रो काभ्रेली सम्झि अगाडि
1: पछाडि
2: बस्छौँ। ठिकै छ सम्झिले, हाम्रो काभ्रेली सम्झिले राम्रो गीत रोज्नु भएको छ, जस विष्णु माझीको जस्तो अस्ति पनि रोज्नु भएको थियो उहाँले, राम्रो रोज्नु भएको थियो।
1: हजुर हजुर, हुन्छ हजुरले चाहिँ यही गीत मार्फत साथीहरू सम्झनु होला र शुभकामना पनि साथीलाई दिन सक्नुहुन्छ।
2: यो फर्स्ट अफ अल हाम्रो गीत रोज्नु हुने हाम्रो काभ्रेली सम्झी बौद्धको, हाम्रो काभ्रेली सम्झीलाई।
1: हजुर हजुर।
2: अनि बौद्धमै बस्नु हुने हाम्रो सुरज पन्त दाई।
1: हजुर। अनि
2: अनि अनि गीता प्रधान, अनि बुद्ध रत्न बज्राचार्य, सुजेन महर्जन, पूर्ण बहादुर साके, कल्पना श्रेष्ठ, अनि लक्ष्मण यादव, अनि सन्देश भुजेल, अनि लगायत आज जस नेपालीहरूको मानचाड हरितालिका तिजको सम्पूर्ण त हाम्रो
1: नारीहरूलाई,
2: दिदीबहिनी नारीहरूलाई शुभकामना दिँदै छुटिन्छ दाइ।
1: हस् भाइ, हस् हस्, धेरै धेरै धन्यवाद। विनोदजी हुनुहुन्थ्यो इमाडोलबाट, हामीलाई फोन गर्नुभएको थियो, उहाँलाई विशेष विशेष धन्यवाद भन्न चाहे है। कार्यक्रम सुन्दै हुनुहुन्छ हेलो काठमाडौँ, मात्र रेडियो काठमाडौँ 92.1 तपाईँले यति बेर हामीलाई काठमाडौँ लगायत आसपासका धेरै ठाउँहरूमा फ्रिक्वेन्सीमा सुन्दै हुनुहुन्छ भने हामीलाई हाम्रो वेबसाइट www.radiokathmandu.com बाट संसारको जुनसुकै कुनामा रहेर सुनेर साथ दिइरहनु भएको छ. तपाईँको सन्देशहरू, तपाईँको शुभकामना सन्देशहरू, तिज विशेष शुभकामना सन्देशहरू पनि लिइरहेका छौँ. तपाईँको रोजाइका गीतहरू पनि हामी प्रस्तुत गरिरहेका छौँ. तपाईँले आफ्नो साथीहरूलाई सम्झना सन्देश छोड्न सक्नुहुन्छ. कोही हुनुहुन्छ? नमस्ते.
3: हेलो सर, गुड आफ्टरनुन. नमस्कार, अनि जय मातृभूमि.
1: हजुर नमस्कार. हजुर गुड आफ्टरनुन. हजुर कहाँदेखि, कसको आवाज हजुर?
3: हजुर म यहाँ जडीबुटी भएको थियो, एबिसी ताजपुरिया.
1: जडीबुटीबाट के भन्नुभयो नाम?
3: एबिसी ताजपुरिया.
1: एबिसी
3: ताजपुरिया.
1: अलिकति बुझेन पछाडिको चाहिँ.
3: यो पछाडि बुझ्नु भएन. TAJPURIYA ताजपुरिया.
1: ताजपुरिया.
3: हजुर हजुर ताजपुरिया.
1: हजुरको नाम एबिसी?
3: मेरो यसको चाहिँ सर्ट फर्ममा हो.
1: ए यसको केही फुल फर्म होला है?
3: हजुर हजुर, अजय बिन्दास चञ्चले.
1: ओहो अचम्मै रहेछ है.
3: हजुर हजुर, अलिक अचम्म, अलिक फरक, अलिक डिफ्रेन्ट भनौँ न.
1: तिनवटा रहेछ, अजय पनि, बिन्दास पनि, चञ्चले पनि. निकै चञ्चले हुनुहुन्छ क्या हजुर?
3: हजुर चञ्चले चञ्चले नै छु, बिन्दास बिन्दास नै छु. अब अजय अजय भइनिहाल्यो होइन, त्यही भएर सर्ट फर्ममा एबिसी ताजपुरिया. हजुरसँग त फर्स्ट टाइमै हो.
1: मलाई त्यस्तै लाग्यो हजुर, रमाइलो हुनुहुँदो रहेछ
3: एकदम. म त अलिक हल्का रमाइलो, अब होइन जिन्दगी त्यो छ नि हाम्रो कुन्ती मुक्तानले गाउनुभएको बाचुन जिल्ला गर्व रमाइलो भन्ने त्यस्तो टाइपको के.
1: चञ्चले चञ्चले बागमती अञ्चले होइन यस्तो पनि भनिन्छ. अनि पाचुन्जेली गरौँ रमाइलो
3: होइन
1: पक्कै पनि.
3: तपाईँ त गीतहरू पनि ठ्याक्कै एकदम मिलाइदिनु हुँदो रहेछ.
1: पक्कै पनि
3: हजुर.
1: पनि अनि हाम्रो घर चाहिँ कता पर्यो हजुर?
3: घर झापा मेची नगर पर्यो हजुर.
1: घर झापा
3: हो, अलिक झापाली नै पर्यो. अब धेरै साथीलाई झापाली,
1: झापाली मान्छे फेरि बिन्दास हुनुहुन्छ नि त हजुरको, फेरि नाम पनि बिन्दासै हो होइन?
3: हजुर बिन्दासै हो, अनि एकदमै झापाली नै पर्यो. अनि त्यसमाथि अलिक अब काठमाडौँमा फटाफटा पनि भन्नुहुन्छ क्या कति, तर त्यस्तो फटा त होइन, तर अलिकति के भन्छ बोलीमा चाहिँ अलिक त्यस्तै त्यस्तै जान्छ होइन,
1: अलिकति
3: कुरामा त. हजुर हजुर, म चाहिँ अलिक रमाइलै टाइपबाट कुराकानी गर्नुपर्छ, लाइफलाई अगाडि बढाउनु पर्छ जस्तो लाग्छ होइन. अब दुःख सुख त सबैको आफ्नो ठाउँमा छँदैछ होइन, अनि त्यही भएर चाहिँ त्यस्तै त्यस्तै भन्नुपर्ने हुन्छ. जस हजुरसँग चाहिँ आज फर्स्ट टाइम कुराकानी गर्न पाउँदा एकदमै धेरै धेरै धेरै खुसी लागिरहेछ सर.
1: ल विशेष धन्यवाद छ है फोन गर्नुभयो. अब अन्य अन्य दिनमा पनि यसो मिलाएर मैले साथीसम्म फोन गरेर साथ दिनु होला है हजुर.
3: हस् हुन्छ, फोन लाउन एकदम निकै गाह्रो हुन्छ, तर पनि आज चाहिँ जेस् आज ठ्याक्कै पिचकै दिन भएर होला कि के लाग्यो होइन.
1: पक्कै पनि
3: नभए हजुरसँग कुराकानी गर्न त एकदमै धेरै मन हुँदा हुँदै पनि के गर्नु अब फोन नलाएपछि होइन.
1: हो नि, अनि
3: हजुर
1: हजुरले पहिलेदेखि कार्यक्रम चाहिँ सुन्नुहुन्थ्यो हजुर?
3: हजुर हजुर सुन्थे सुन्थे हजुर. हाम्रो अर्को सिस्टर हुनुहुन्छ नि ईश्वर घरकी मगर,
1: हजुर हजुर,
3: उहाँसँग त मैले दुई तिनचोटि कुराकानी गरिसकेको छु होइन. हजुरसँग चाहिँ मैले गर्ने मौका चाहिँ आजै हो ठ्याक्कै भदो 29 गते. यो दिन पनि मेरो लागि चाहिँ एकदमै स्मरणीय हुनेछ, हजुरसँग फर्स्ट टाइम आज बोल्न पाएको अवसरमा.
1: त्यही
3: भएर एकदमै
1: हजुरलाई कार्यक्रम कस्तो लाग्छ हजुर?
3: कार्यक्रम राम्रो छ होइन, अब आफूले रोजेको गीत सुन्न पाइने, अनि साथीहरू धेरै आवाज एकदमै धेरै साथीले फोन गर्नुहुन्छ, साथीहरूको कुराहरू सुन्न पाइने, धेरै राम्रो छ यो कार्यक्रम हेलो काठमाडौँ होइन. अनि अब हाम्रो रेडियोकै अब स्लोगन पनि त्यस्तै परिवर्तन सम्भव छ होइन, त्यही भएर एकदमै राम्रो छ रेडियो काठमाडौँको कार्यक्रम, एकदमै सबै राम्रो छ. अनि यो कार्यक्रमहरूले चाहिँ अब बिहानको पनि होइन चिया गफ होइन त्यसमा पनि ट्राई गर्छु, फोन लाग्दैन जोस्. अनि यो जोस रेडियो काठमाडौँको प्राय सम्पूर्ण प्रसारणका कार्यक्रमहरू भनौँ न एकदमै धेरै राम्रो छ. क्विजको प्रोग्राम पनि शनिबार मैले कहिलेकाहीँ चाहिँ अब सहभागिता जनाउन पाउँछु, त्यहाँ पनि फोन लाउन निकै गाह्रो हुन्छ.
1: हजुर हजुर,
3: अनि त्यस्तै छ जस, राम्रो लाग्छ. अझ राम्रो धेरै कार्यक्रमहरू र धेरै श्रोताहरूको अझ मन जित्दै जानु होला. हजुरहरूलाई मेरो तर्फबाट धेरै धेरै शुभकामना पनि व्यक्त गर्न चाहन्छु है त सर.
1: ल हुन्छ, एकदम खुसी लाग्यो हजुर. अब अन्य अन्य दिनमा पनि समय भ्याएसम्म फोन गरेर साथ दिनु होला है बिन्दासजी.
3: हस् हस् एकदमै भइहाल्छ हजुर, एकदमै हजुर पनि रमाइलो कुराकानी जोड्नुहुन्छ कार्यक्रममा होइन,
1: अनि
3: रमाइलो लाग्छ यो कार्यक्रम सुन्दै आनन्द लाग्छ कि.
1: ल हुन्छ, एकदम खुसी लाग्यो है हाम्रो साथीले गीत रोज्नु भएको छ, त्यही गीत मार्फत साथीहरू सम्झाउनु होला र शुभकामनाहरू पनि साथीहरूलाई दिन सक्नुहुन्छ है हजुर.
3: हस् हुन्छ, सर्वप्रथम त हजुर प्लस हाम्रो रेडियो काठमाडौँ 92.1 MHz इन्टर टिमलाई नै एकदमै पिचको शुभकामना सँगै हजुरलाई कार्य सफलता प्लस एकदमै अब चाहिँ सङ्ग सुनेर मजाले इन्जोय गर्नु होला भन्न चाहन्छु।
1: हस् हस् धेरै धेरै धन्यवाद,
3: स्वागत छ। अनि आउने असोजी गते मेरो प्यारी जीवन साथी जलसरी राजभूषको जन्मदिन पनि आउँदैछ, एडभान्समै जन्मदिनको धेरै धेरै शुभकामना अनि धेरै धेरै सम्झन माया झापा मेचिन अतिर रहनुहुने जीवन साथीलाई। अनि त्यसै गरी छोरा सङ्गीत स्वर्ग अनि साथी हुन्छ एउटा कन्ट्रिब्युटर काली कमला वालिङ लिम्बू, दिदी कमला मुखिया, दिनुहुन्छ सिर्जना मुखिया, दाई विजय कुमार राजवंशी लगायत अहिले जति पनि साथीले रेडियो काठमाडौँ 92.1 मेगाहर्ज सुनेर बसिरहनु भएको छ, सम्पूर्ण साथीलाई टिचको पनि धेरै धेरै शुभकामना सँगै आवाजले सँग सुनेर मजाले इन्जोय गर्नुलाई भन्दै हजुर समक्षबाट चाहिँ बिदा हुन चाहन्छु। केवा भाइ
1: हस् धेरै धेरै धन्यवाद। हाम्रो साथी मसँग पहिलोपटक कुरा हुँदै थियो कार्यक्रममा, चाहिँ पहिला पनि फोन गर्थे तर हजुरसँग पहिलोपटक कुरा हुनु पाएँ, एकदम खुसी लाग्यो भन्दै हुनुहुन्थ्यो, एकदमै धन्यवाद उहाँलाई। एबिसीजी हुनुहुन्थ्यो है, एबिसीको चाहिँ छुट्टै पुरा रूप छ होइन, ए भनेको अजय, बी भनेको बिन्दास, सी भनेको चञ्चले। अजय बिन्दास चञ्चलेजीले यति बेर जडीबुटीबाट फोन गर्नुभएको थियो, झापाको मित्र है उहाँ चाहिँ, एकदम धन्यवाद फोनको लागि। हामी छौँ हेलो काठमाडौँको बसाइमा, रहन्छौँ 2 बजेदेखि 3 बजेसम्म, यति बेर 2:21 गएको छ। हामी साथीहरूसँग कुराकानी गरिरहेका छौँ र रोजाइका गीतहरू पनि प्रस्तुत गरिरहेका छौँ, विशेष तिजका शुभकामनाहरू पनि तपाईँले आफ्नो साथीहरूलाई दिन सक्नुहुन्छ। तिजका शुभकामनाहरू दिँदै कार्यक्रममा फोन प्रयास गर्दै होइन हुनुहुन्छ होला, कति साथीहरू अब व्रत बस्नुभयो होला, महिला दिदीबहिनीहरू होइन, अब पुरुष दाजुभाइहरू चाहिँ कार्यक्रम सुन्दै पनि हुनुहुन्छ होला, खाजा खाँदै हुनुहुन्छ होला, कति साथीहरूको अफिस छुट्टी पनि होला आज, कति साथीहरूको छुट्टी छैन होइन, महिला दिदीबहिनीहरूको त प्रायः छुट्टी नै हुन्छ आज, महिला दिदीबहिनीहरूको चाहिँ बिदा नै हुन्छ होइन, पक्कै पनि अब कति साथीहरू आफ्नो यात्रा गर्दै सुन्दै हुनुहुन्छ होला, आराम गर्दै सुन्दै हुनुहुन्छ, व्रत बस्दै सुन्दै हुनुहुन्छ होला, कति साथीहरू नाचगान पनि गर्दै हुनुहुन्छ होला होइन आज विशेष दिनमा। सम्पूर्ण साथीहरू सुनेर साथ दिनुहोला पनि भन्न चाहे, यति बेर फेसबुक लाइभमा पनि छौँ हामी, रेडियो काठमाडौँ एचडी सर्च गर्नुभयो भने तपाईँले फेसबुकमा देख्न सक्नुहुन्छ, त्यहाँका कमेन्टहरू पनि म वाचन गर्नेछु है, केही कमेन्ट यति बेर लिन्छु र गीत प्रस्तुत गर्ने बेला हुन्छ है। केही कमेन्ट लिनुपर्दा टिकेन्द्रजीले यति बेर कमेन्ट गर्नुभएको छ, टिकेन्द्र साउदजीले, डिस्को डान्स, रातो साडी, फेसबुकका जमाना, तिजको लहर, सबै सबैलाई शुभकामना भन्नुभएको छ है। ओहो धेरै धेरै धन्यवाद कमेन्टको लागि। मोहर्जन जुनीजीले कमेन्ट गर्नुभएको छ, हेलो दाई नमस्कार, म जुनी मोहर्जन, आज हरितालीका तिज, हाम्रा महिला दिदीबहिनीहरूलाई तिजको धेरै धेरै शुभकामना भन्न चाहन्छु, यस रेडियो काठमाडौँ मार्फत ह्याप्पी तिज भन्न चाहन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद कमेन्टको लागि। अतीत अञ्जन राईजीले यति बेर कमेन्ट गर्नुभएको छ, हेलो दर्शन नमस्ते हजुर, म पनि आज हजुरहरूको आत्मीय प्रोग्राममा उही त हो नि, हजुरहरूलाई माया गर्ने कान्छु अतीत अञ्जन राई, घर उदयपुर हाल काठमाडौँ। साथीहरू सम्झनु पर्दा उषा, किरण, त्यसै गरी सम्पूर्ण साथीहरूको नाम लिनुभएको छ है, विशेष धन्यवाद कमेन्टको लागि। धेरैभन्दा धेरै साथीहरूको उहाँले नाम लिनुभएको छ है, उहाँको सम्पूर्ण साथीहरूको नाम लिन चाहिँ म अलिकति असमर्थ छु, कमेन्टको लागि धेरै धेरै धन्यवाद। कमला मुखियाजीले मिसी वर्ल्ड भनेर कमेन्ट गर्नुभएको छ, अन्जान मिना सेन्चुरीजीले यति बेर नमस्कार भन्दै कमेन्ट गर्नुभएको छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। मुना मुखियाजीले सबै सबैमा तिजको शुभकामना पनि भन्नुभएको छ है, उहाँले पनि कमेन्ट गर्नुभएको छ, विशेष धन्यवाद मुनाजी। बालचन्द्र घरतीजी हुनुहुन्छ, बालुजी है, उहाँले लेख्नु भएको छ, नमस्ते सर, दाङबाट सुन्दैछु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। अर्को साथी हुनुहुन्छ सिम्पल सरिना, हेलो हाई नमस्ते, के छ खबर, ह्याप्पी तिज, म मोरङ कानीपोखरीबाट सिम्पल सरिना गुरुङ, ह्याप्पी बर्थडे टु यु दाई चन्द्र तामाङ, अपकमिङ सङ डियर फ्रेन्ड बुद्ध बेगा नाभि तामाङ लगायत सम्पूर्ण साथीहरूलाई भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद सिम्पल सरिनाजी है। वीरेन्द्र लामाजीले यति बेर परिवर्तन सम्भव छ, जनार्दन नेपाल सर, म काठमाडौँको बौद्धबाट सुन्दैछु, काभ्रेली समिति वीरेन्द्र स्याङ्बु लामा भन्नुभएको छ है, सम्पूर्ण साथीहरूलाई उहाँले पनि सम्झनु भएको छ। सम्पूर्ण साथीहरूलाई 2083 सालको तिजको धेरै धेरै शुभकामना भन्नुभएको छ वीरेन्द्रजीलाई, कमेन्टको लागि धन्यवाद। यति बेर धर्मराजजीको कमेन्ट देख्दैछु, नमस्ते शुभ दिन, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु, मिल्छ भने आज मलाई समीक्षा अधिकारीको केटी हो जिन्दगी यति हो बोलको गीत बजाइदिनुहोस् ल, आज 29 भाद्र जन्मदिन मनाउने मिडिया प्रेमी साथीहरू शङ्खुवा सबाकी, सानु कमला र निमु शेर्पालाई, त्यसै गरी इलामकी बहिनी सुजता पौडेल ढकाल, धनकुटा सिन्धुवाकी गोमा ओझा अपेक्षा, इटहरीकी मुना श्रेष्ठ, भोजपुरकी साथी बिना घले, विराटनगर बिएफएम बिएफएम की पुरान वारजे सीतापुरी चितवन का भाई प्रकाश भंडारी इलाम का एसपी लिंबू धेरैभन्दा धेरै साथी एकै दिनमा यति धेरै साथीहरूको जन्म भएको रहेछ है. सम्पूर्ण साथीहरूलाई जन्मदिनको शुभकामना भन्दै नेपाली आमा दिदी बहिनीहरूको महान पर्व हरितालिका तिजको अवसरमा सम्पूर्णलाई शुभकामना र बाल दिवसको पनि बालबालिकाहरूलाई शुभकामना भन्दै साथीहरूलाई मिठो सम्झना भनेर उहाँले कमेन्ट गर्नुभएको छ. धर्मराजजीलाई कमेन्टको लागि धन्यवाद. लोकेन्द्र कार्कीजीले हेलो सर प्रोग्राम सुन्दैछु है जोरपाटी काठमाडौँबाट भन्नुभएको छ, उहाँलाई धन्यवाद. पलपल अपेक्षा सिन्जुरजीले हजुर नमस्ते नमस्ते नमस्ते नमस्कार परिवर्तन सम्भव छ ह्याप्पी तिज अलमा भन्नुभएको छ, उहाँलाई कमेन्टको लागि विशेष धन्यवाद. तपाईँ पनि फोन गरेर कुनै तिजका गीत अथवा तपाईँलाई मनपर्ने कुनै गीत हुन सक्छन् रोज्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ. फोनको लागि नम्बर 01-4591-300 01-4591-400 दुईवटा नम्बर तपाईँको लागि छ. फोन प्रयास गर्दै गर्नुहोला, फोन प्रयास गर्दै गर्नुहोस्. यो अहिलेको लागि यो गीत राखौँ. यो गीतपछि तपाईँसँग कुरा गर्नको लागि फेरि पनि उपस्थित हुने नै छु. सुन्दै गर्नुहोला.

0: हजुर, यो निकै नै मिठो गीतपछि फेरि पनि स्वागत छ है। पक्कै पनि आइन आमा यो तिजैमा, यस्तै यस्तै भन्दै थियो है गीतले जसलाई रोज्नु भएको थियो वीरेन्द्रजीले है। विशेष धन्यवाद उहाँलाई यति मिठो गीतको लागि। 0145 91 300 र 400 तपाईँको लागि छ। कोही हुनुहुन्छ? नमस्ते
1: सर। नमस्ते गोविन्द नेवाला।
0: गोविन्दजी के छ खबर, कता हुनुहुन्छ हजुर?
1: म अफिसतिर छु।
0: ल ठिकै छ, एकदम खुसी लाग्यो दिउँसोको कार्यक्रममा पनि फेरि कुरा हुन पायो है।
1: अब समय मिलाउनु पर्छ सर, चाहना राख्नु पर्यो।
0: हजुर हजुर, समयले साथ दिएसम्म त मिलिहाल्छ नि होइन?
1: चाहना पनि हुनु पर्यो।
0: पक्कै पनि हो नि,
1: इच्छा हुनु पर्यो, चाहना हुनु पर्यो। कुनै पनि काम गर्छु, यो गर्छु, म यहाँ गर्छु, उता जान्छु होइन, पछि केही भयो भने त्यहाँ गएर बोल्ने छु, त्यो चाहना राख्नु पर्यो। चाहना भइसकेपछि
0: हजुर हजुर
1: सम्भवसम्म हुन्छ।
0: अनि हजुर पुलचोकतिर हो कता हो अफिस?
1: हजुर हजुर।
0: अनि त्यतातिर तिजको के छ, कति हुँदैछ तिजको माहौल?
1: यो सबैलाई थाहा भएको कुराहरू हुन्, योभन्दा अगाडि पनि एक वर्ष अगाडि पनि देश विध्वंस भएको थियो, त्यस्तो रमाइलो भएन होइन कुनै चाडहरू। यसपालि पनि त्यसै त्यस्तै नै हो। अब पहिलाको जस्तो यो दुई वर्ष अगाडिको जस्तो यसपालि छैन। हामीले हेर्दा धेरै अब यहाँदेखि भक्तपुरदेखि त्यहाँ जाँदा बाटोघाटोमा होइन त्यो त्यस्तो रमाइलो उत्सव छैन, र उत्सव मनाउनु पनि ठिक होइन।
0: त्यसले
1: गर्दाखेरि देश रोइरहेछ, कहीँ अब घर परिवारहरूमा बिल्ली बाँच्छ, बस्ने ठाउँ छैन होइन, रमाइलो गर्नु उचित होइन।
0: हजुर हजुर।
1: अनि त्यसले गर्दाखेरि त्यस्तो छैन, अब कोही कोही अब गर्ने उसमा यसो आफ्नो घर वरिपरि गर्नु भएको छ, तर पार्टीलाई यसरी यताउति चाहिँ मैले धेरै नै भयो देखाएको छैन यो बिचमा।
0: अनि ल ठिकै छ, फोन गर्नुभयो खुसी लाग्यो है। अनि कुन गीत सुन्दै हजुर आज?
1: अब तिज केही जुनसुकै भए पनि सबै नेपाली हामी दिदी बहिनी दाजुभाइहरूको गीतहरू मन पराउनु पर्छ होइन। तिजको जुनसुकै गीत भए पनि एउटा अब यो तिजकै उसमा परेको हुँदा दिदी बहिनीहरूको लागि शुभकामना।
0: हजुरले हजुरले एउटा भन्नुभयो भने हुन्थ्यो,
1: त्यो विष्णु माझीको यो जेलेमा जेलेमा भने पनि भइहाल्छ।
0: ल हुन्छ, यही बजाउँछु है। साथीहरूलाई शुभकामना दिनुहोला।
1: शुभकामना सबै सम्पूर्ण देश विदेशमा रहने जति हुनुहुन्छ सुनेर अब आफ्नो कुराहरू प्रतिक्रियाहरू गर्न पाइन्छ रेडियो काठमाडौँले मौका दिएको छ हामीलाई होइन, सबै छैनन्। अझै यो रेडियो काठमाडौँले प्रगतिको कामना बेला बेलामा कुनै पनि राजनीतिक दल या समाजसेवी जोसुकैलाई पनि बोलाएर हाम्रो क्वेसनको उत्तर पनि दिने, उत्तर र क्वेसनको चाहिँ त्यो एउटा गरिदिनु भयो भने हप्तामा एकचोटि
0: होइन,
1: हाम्रो कुराहरू पनि जिज्ञासा सम्बन्धित ठाउँमा पुगोस्, सरकारको प्रतिनिधित्व गर्ने सरकारको सचिव जोसुको भए पनि हप्तामा एकचोटि कुनै पनि समय एउटा ल्याइदिनु भयो भने हाम्रो खबरदारी चाहिँ सम्बन्धितमा पुगोस् भन्ने नै मेरो चाहना हो होइन। त्यो चाहिँ यहाँ जति सुन्नु भएको छ भने यो कुनै हाम्रो सल्लाह सुझाव हो, यहाँ समय दिनुभयो भने चन्द्रमेश सरले मिलाइदिनु भयो भने अवश्य हाम्रो चाहना पुरा हुन्छ।
0: र
1: भर्खरै अहिले अब एयरपोर्टमा नि हाम्रो दुर्गा प्रसाईलाई सुरक्षा कर्मीहरू चाहिँ धरपकड भएर चाहिँ त्यहाँ अलिकति अप्ठ्यारो परिरहेको छ,
0: त्यसमा
1: यस्तो स्थिति छ होइन, यो कुराहरू यहाँलाई थाहा भएको छ कि छैन है। दुर्गा प्रसाई र अब उहाँका समर्थकहरू बिच र सुरक्षा कर्मीको ठुलो घमसाघमसी भइरहेको छ त्यहाँ
0: भन्ने
1: जानकारी आएको थियो, त्यो पनि मैले जानकारी दिएँ। देशमा अलिकति जनताप्रति उत्तरदायित्व सरकार भएन भन्ने हाम्रो चाहना हो होइन, यो होस् भोलिको दिनमा चाडबाडहरू आएको छ, यी कुराहरू सबैलाई अब विगतै यो कुराहरूलाई पनि सम्झेर हामीले केही न केही सुरक्षा त महसुस गर्नुपर्छ भन्ने पनि हो। चाडबाड आएको छ, सहज जनताले पैसा तिरेर किन्ने गर्ने कुराहरू पाउनु भन्ने पनि हाम्रो कामना हो। र भोलिको दिन यस्तो नहुँदै
0: हस् हस्, धेरै धेरै धन्यवाद। गोविन्दजी हुनुहुन्थ्यो हामीलाई पुलचोकदेखि फोन गर्नुभएको थियो, गोविन्द निरौलाजीलाई विशेष धन्यवाद फोनको लागि। कोही हुनुहुन्छ अर्को लाइनमा? नमस्ते।
2: नमस्ते।
0: नमस्कार हजुर, कहाँ थिए, कसको आवाज? उपासनाजी हिजो पनि फोन गर्नुभएको थियो है? अनि के छ सरलाईतिरको खबर?
2: सरलाईतिरको खबर ठिक छ, राम्रो छ हाम्रो सरलाई।
0: अनि के गर्दै हुनुहुन्छ हजुर? तिज कतिको लागिरहेछ?
2: तिज लागिरहेछ, अब तिज सँगैलाई हेर्नु जम्लाको।
0: हजुर त व्रत बस्नु भयो कि भएन? हजुर त व्रत बस्नु भएन होला है?
2: व्रत त म बस्दिनँ कि।
0: हजुर हजुर,
2: यो व्रत अलिक सन्त नभएको कारण म बस्दिनँ।
0: त्यतातिरको अनि तिजको माहौल कस्तो छ नि
2: हजुर?
0: तिज कतिको लाग्दैछ त्यतातिर? यसो हेर्दाखेरि ल हुन्छ, खुसी
2: लाग्यो।
0: घाम चर्को छ है, भदौको घाम एकदमै चर्को भइहाल्छ है। ल ठिकै छ, हुन्छ, यति बेर साथीहरूलाई आफ्नो सन्देशहरू छोड्न सक्नुहुन्छ है।
2: अब हुन्छ, सबैभन्दा फर्स्ट अफ अल त हजुरको लागि भन्न चाहन्छु, सम्झन चाहे, अनि तिर्नेचन मित्रको लागि पनि सम्झन चाहे, रेडियो काठमाडौँ परिवारको लागि सम्झन चाहे, अनि साथीहरू हुनुहुन्छ त्यहाँनिर साथी मन्जु थापालाई एकदमै सम्झना छ, अनि कमला थापा भन्दै हुनुहुन्छ उहाँको लागि, अर्जुन थापा दाईको लागि, श्रीराम दाल दाई, कृष्णजी बोलामी दाई, सानो दिदी पलकमलामा दाई, अनि हाम्रो माधव भण्डारी दाई, यता वीरेन्द्र लामा दाई, अच्छा खड्का बहिनी, राजु भाइ दाई, भाइ र भाइको लागि भन्न चाहन्छु, अनि मिनबहादुर मगर दाई, अनि दिगमान बुन्जन दाई, केतु छेत्री दाई, सम्पूर्ण सम्पूर्णलाई, र मभन्दा अगाडि जति राम भाइ साथीहरू सम्पूर्णलाई, पछि आउनुहुने सम्पूर्णलाई, र मलाई उपसमा भनेर चिन्नुहुने नचिन्नुहुने सम्पूर्ण सम्पूर्ण साथीलाई भन्दै छुट्टिन्छु, नमस्ते है दाई दाई।
0: हस्, धेरै धेरै धन्यवाद। यतिबेर सरलाई देखि हुनुहुन्थ्यो उपासना घिसिङजी, उहाँलाई विशेष धन्यवाद फोनको लागि। कोही हुनुहुन्छ अर्को साथी? नमस्ते, नमस्ते हजुर।
3: नमस्ते हजुर।
0: नमस्कार हजुर, कहाँदेखि कसको आवाज?
3: यो आवाज चाहिँ इलामटाई कमला मुखियाको भन्नुपर्छ, जे होस् पानी ठुलो परिरहेको छ र हजुरको आवाज सुन्नलाई झन्डै गाह्रो गाह्रो भइदिरहेको थियो नि भन्नुपर्छ।
0: ए हजुर हजुर, पानी परिरहेछ, नेटवर्कले साथ दिएको छैन होला, अनलाइनमा सुन्दै हुनुहुन्छ होला है? कमला हजुर इलामतिर टन्नै हुनुहुन्छ क्या हाम्रो साथीहरू, मुखिया साथीहरू। मुना, सृजना, कमला है?
3: हजुर,
0: त्यही त हजुर चाहिँ कमला पर्नु भयो। अनि कमलाजी इलामतिरको पानी पर्दैछ भन्नुभयो, हजुरको चाहिँ के छ नि?
3: मेरो ठिकै छ, पानी चाहिँ बहुत ठुलो परिरहेको छ भन्नुपर्छ है त। हजुरको ठाउँमा के कस्तो छ?
0: यता चाहिँ बाहिर अघिसम्म चाहिँ परेको थिएन पानी है, यतिखेर पऱ्यो कि परे पनि हुनसक्छ है।
3: हजुर
0: ल ठिकै छ हजुर, हजुर खुसी लाग्यो फोन गर्नुभयो। तिज कतिको लाग्दैछ हजुर?
3: तिज आज हाम्रोतिर खासै लागेन भन्नुपर्छ है त, मरु मरौ भयो त्यही कारणले।
0: ल ठिकै छ, अब यस्तै हो होइन। ल ठिकै छ, हुन्छ, फोन गर्नुभयो खुसी लाग्यो। अब आफ्नो साथीहरूलाई तिजका शुभकामना सँगसँगै सम्झाउन पनि सक्नुहुन्छ है हजुर।
3: हुन्छ, सर्वप्रथम त विशेष गरेर हजुरको लागि टेक्निसियन मित्र, अब बच्चे गाना मजाले सुनेर इन्जोय गर्नुहोलाई भन्न चाहे, विशेष त हजुरहरूलाई केही लागि, अनि केही साथीहरूको नाम लिनुपर्दा भाइ एबिसी तासपुरिया भर्खरै कल गरेर जानु हुँदैछ, भाइले एकदम सुनिराख्नु भएको छ होला, विशेष सम्झना दिदीको तर्फबाट भाइ भन्न चाहे, अनि केही साथीहरूको नाम लिनुपर्दा हाम्रो पूर्वेली आकाश हुनुहुन्छ, आशिष नाइन हुनुहुन्छ, भर्खरै काप्रेली सम्झी पनि बोलेको सुन्दै थिएँ, उहाँ वीरेन्द्र लामा पनि अब बस्ने गाना सुनेर मजाले इन्जोय गर्नु है भन्न चाहे, अनि केही साथीहरूको नाम दिनुभन्दा पनि मेरो छेउमा छ भाभी मुना मुखिया, अनि सिर्जना मुखिया, अनि त्यसै गरी हुनुहुन्छ हाम्रो दाई हुनुहुन्छ स्काई नदिन हुनुहुन्छ, धर्मराज ढकाल हुनुहुन्छ, राजघरे मगर हुनुहुन्छ, गुरा सर सुतारा, सुनिल लिम्बू, लक्ष्मी छेत्री, भूमिका राई तामाङ हुनुहुन्छ, ल अनि लगायत लगायत नाम सुन्ने सबै सबैको सम्झना यहाँ गर्दै र करुण चञ्चललाई पनि ओभर मिस गरेको छु भन्दै हजुरलाई भन्छु, बाई बाई।
0: हस् हस्, धेरै धेरै धन्यवाद कमला मुखिया इलामदेखि हामीलाई यति बेर सम्झाउनु भएको थियो, विशेष धन्यवाद उहाँलाई। पक्कै पनि रेडियो काठमाडौँ 92.1 कार्यक्रम हेलो काठमाडौँ सुनिरहनु भएको छ, तपाईँको साथमा हामी छौँ, म जनार्दन नेपाल तपाईँलाई साथ दिइरहेको छु। हामी 2 बजेदेखि 3 बजेसम्म तपाईँकै साथमा हरेक दिन दिउँसो उपस्थित हुने गर्दछौँ र आज पनि उपस्थित भइरहेका छौँ। आज विशेष हरितालिका तिजको दिन है, तपाईँलाई साथ दिइरहेका छौँ, सुनेर साथ दिइरहनु भएको छ, तिजका शुभकामनाहरू पनि साथीहरूलाई तपाईँले दिइरहनु भएको छ, दिनको लागि पनि फोन गर्न सक्नुहुन्छ। फोन गर्दै गर्नु होला 0145-91-300 र 0145-91-400 तपाईँको लागि दुईवटा नम्बर छ, फोन प्रयास गर्दै गर्नुहोला। अहिलेको लागि केही कमेन्ट लिउँ, फेसबुकमा आएका कमेन्टहरू बाँकी छन् है। यति बेर बुद्ध वज्राचार्यजीले कमेन्ट गर्नुभएको छ, वीरेन्द्र स्याङबोलामाजी प्लिज कल मी फास्ट भन्नुभएको छ है। वीरेन्द्रजी सुन्दै हुनुहुन्छ भने बुद्धजीलाई फोन गरिदिनु होला, उहाँले कमेन्ट गर्नुभएको छ है। अर्को साथी सुजेन महर्जनजीले हाई हेलो नमस्ते, खाजा खानुभयो त, आई मिस यु पनि भन्नुभएको छ, उहाँलाई पनि कमेन्टको लागि धन्यवाद। तपाईँ पनि कमेन्ट गर्न सक्नुहुन्छ अनि तपाईँले फोन पनि गर्न सक्नुहुन्छ 01-45-91-300 र 01-45-91-400 दुईवटा नम्बर तपाईँको लागि एकैछिनमा खुल्ला हुन्छ। फेसबुकमा हेर्ने साथीहरूले साथीहरूलाई सेयर गरिदिनु होला है, सेयर गर्नुभयो भने तपाईँको साथीसम्म कार्यक्रम पुग्छ र उहाँहरूले पनि कमेन्ट गर्न पाउनुहुन्छ। कार्यक्रममा अहिलेको लागि साथीहरूले रोज्नुभएको गीत राखौँ, गीतपछि तपाईँसँग कुरा गर्नको लागि फेरि पनि उपस्थित हुने नै छु, सुन्दै गर्नुहोला।

0: हजुर फेरि पनि स्वागत छ। यो गीत प्रस्तुत गरेका थियौँ, साथीले रोज्नु भएको थियो, उहाँलाई विशेष धन्यवाद है। अब विशेष तिजका गीतहरू आज धेरै बजिरहेका छन् है, विशेष आज हरितालिका तिजको दिन पनि हो, त्यसैले साथीहरूले तिजका गीतहरू पनि रोजिरहनु भएको छ। तिजका शुभकामनाहरू साथीहरूलाई दिइरहनु पनि भएको छ है। तपाईँले पनि फोन गर्न सक्नुहुन्छ 01-4591-300 र 01-4591-400 दुईवटा नम्बर तपाईँको लागि छ, खुल्लै छ है। त्यसमा फोन प्रयास गर्नुहोला, फोन लाग्छ र गीत रोज्नुहोला, साथीहरूलाई आफ्नो शुभकामना सन्देशहरू पनि दिन सक्नुहुन्छ। कोही हुनुहुन्छ? नमस्ते।
1: हेलो, गुड आफ्टरनुन। नमस्ते।
0: हेलो, गुड आफ्टरनुन। नमस्ते हजुर, कहाँदेखि कसको आवाज?
1: म ललितपुरबाट भूमिका राई।
0: ललितपुरबाट भूमिका राई है हजुर।
1: हजुर हजुर।
0: ललितपुर कुन ठाउँबाट हजुर?
1: म कुपण्डलदेखि राई।
0: अहिले कुपण्डलमा हुनुहुन्छ?
1: हजुर।
0: हजुरले पहिला अन्त्यबाट फोन गर्नुहुन्थ्यो है?
1: म अरू बेला ड्युटीमा हुन्थेँ है, कमलाजीबाट।
0: आज बिदा छ है?
1: हजुर, आज बिदा। यस कल कार्यक्रमतिरै सुन्दै कल ट्राई गर्दै भन्नुपर्छ है त।
0: आज महिला दिदी बहिनीहरूको बिदा छ नि त होइन?
1: हजुर हजुर।
0: विशेष हरितालिका तिजको दिन तपाईँलाई कतिको लाग्दैछ?
1: मलाई चाहिँ ठिकै छ दाइ, अलिअलि।
0: हजुरलाई लागिरहेछ, रमाइलो छ त्यतातिर? कतिको लागिरहेछ यसो?
1: तर दाइ, यो पहिलाखेरि पोहोरतिर भन्दाखेरि चाहिँ यो पालि छैन खासै, ठिक ठिकै छ भनौँ।
0: यसपालि प्राय जस्तो फोन गर्ने साथीहरूले त्यस्तै भनिरहनु भएको छ, पोहोर परारतिरको जस्तो खासै रमाइलो पनि छैन, त्यो भिडभाड पनि त्यो मन्दिरहरूतिर होइन, त्यस्तै हुन्छ कि?
1: त्यस्तै छ रे, अरू बेला भए त अब यो मन्दिरहरूतिर भयो, बाटोतिर निकै भिडभाड हुन्थ्यो, रमाइलो हुन्थ्यो। यो साल चाहिँ त्यस्तो छैन भनौँ न।
0: यो साल चाहिँ त्यही बाढी र पहिरो जताततै भयो नि त, विशेष अस्ति भर्खरै होइन?
1: हजुर राई, त्यही कारणले नै होला।
0: त्यही कारणले पनि धेरै साथीहरू अब हुनुहुन्न, कति त बेपत्तै हुनुहुन्छ, कतिपयले अब घरबार गुमाउनु भएको छ, कतिहरूले आफ्नो आफन्तहरू गुमाउनु भएको छ होइन? मुखैमा अब रमाइलो गर्ने बेलामा यस्तो भइदिएको छ,
1: अरू सबै अब अरू दुःखमा आफू त हाँसी खुसी सुखमा रमाउनु त भएन, त्यो मलाई ठिकै लाग्छ दाइ। नमनाकै मनाएको भन्दाखेरि चाहिँ अब आफ्नै देश त्यस्तो भइरहेछ, कुनै मान्छे दुःखमा कुनै मान्छे रमाइलो भेट गर्न त भएन नि।
0: ल ठिकै छ, हुन्छ भूमिकाजी है, फोन गर्नुभयो, धन्यवाद हजुरलाई। तपाईँ आज कुन गीत सुन्ने?
1: मलाई चाहिँ जे दाइ तिजकै एउटा जुन बहिनी राखिदिनु न ल।
0: कुन चाहिँ भन्नुहोस् त?
1: मलाई तिजको यो भन्ने खालको हुँदैन, मलाई सबै बराबर लाग्छ, मलाई जुन भयो नि राखिदिनु न।
0: हुन्छ साथीहरू सम्झनुहोस् ल।
1: फर्स्ट अफ अल त दाइ हजुरको लागि, एफएम अल इन्डिया परिवारको लागि, अनि विशेष गरी हरितालिका तिजको नि धेरै धेरै आमा बुवा दिदी बहिनीहरूलाई धेरै धेरै शुभकामना, अनि जन्मदिन मनाउनु हुने कमला अनि निमुसेलाई दुवैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना। साथीहरू हुनुहुन्छ पूर्वेली आकाश।

0: तपाईँको लागि खुल्ला छ, त्यसमा प्रयास गर्नुहोला, तपाईँको फोन अवश्य पनि लाग्नेछ। विशेष तिजको दिवालीका तिजको दिनमा छौँ हामी है, आफ्नो सन्देशहरू शुभकामना सन्देशहरू साथीहरूलाई दिन सक्नुहुन्छ, छोड्न सक्नुहुन्छ। कोही हुनुहुन्छ? नमस्ते।
1: हेलो, हाई, गुड आफ्टरनुन, नमस्ते।
0: हेलो, हाई, नमस्ते हजुर। सुजेन महर्जन किर्तिपुर टुन्चो टुलबाट।
1: हजुर,
0: के छ सुजेनजी आजको खबर?
1: सबै ठिकै छ, अनि सरकन नानाहरूको कस्तो छ?
0: एकदम ठिकै छ। कता हुनुहुन्छ तपाईँ?
1: अहिले घरतिर नै हो।
0: आज घरतिरै हुनुहुन्छ, आज छुट्टी छ हजुरको।
1: हजुर,
0: अनि त्यतातिर के छ, तिज कतिको लागिरहेछ?
1: हजुर,
0: तिज कतिको लागिरहेछ किर्तिपुरतिर?
1: मनाउनुहुन्न
0: खासै है? पक्कै पनि ल, ठिकै छ, केही छैन। तर तिज नमनाए पनि आज हजुर बिदामा हुनुहुन्छ, ल, रमाइलो गरेर बिदा मनाउनु होला है त। अनि कसलाई आज सम्झन चाहनुहुन्छ? धन्यवाद।
1: सुनेना महाजन, सुनेना महाजन, भावकाजी महाजन, चिन्मय महाजन, अनिसा महाजन, आइन्स महाजन, बुद्धरत्न भट्टाचार्य, आखापेको माया मुटुपोको तहना अलेनमा सुनानु हुने, निरे काठमाडौँ 92.1 मेगा सुनानु हुने, सम्पूर्ण मित्र धेरै धेरै धेरै सम्झना चाहन्छु। देश बस्यो भने निरे काठमाडौँ 92.1 मेगा सुनानु हुने, सम्पूर्ण मित्र धेरै धेरै सम्झना चाहन्छु। जसमा श्री सुजेन महाजन कृतिको टुनाजो भनेर चिनाउने, सम्पूर्ण मित्रलाई औ भने गीत सुनाउन चाहन्छु। बाई बाई।
0: हस्, धन्यवाद सुजेन महर्जन जीले मेरो किर्तिपुरदेखि फोन गर्दै हुनुहुन्थ्यो। छुटिसक्नु भएको छ, तपाईँको लागि पनि नम्बर खुल्ला गरिसके, 0145 91 300 फोन गर्न सक्नुहुन्छ। त्यसमा फोन गरेर आफ्नो साथीहरू सम्झन सक्नुहुन्छ। अहिले यति बेर 2:51 गइसकेको छ, केही साथीलाई अझै पनि लिन्छौँ है। नमस्ते हजुर, नमस्कार, कहाँदेखि कसको आवाज?
2: भक्तपुरबाट श्रीराम दाहाल।
0: श्रीरामजी, के छ खबर?
2: ठिक छ, राम्रो छ। अब हजुरको के छ, अब यता अलिअलि म पानी सिमसिम पानी पर्न सुरु गर्यो होइन,
0: पानी पर्न सुरु गरेको छ है।
2: हजुर,
0: यता पनि अब सायद बाहिर के छ, मैले ठ्याक्कै हेरेको छैन है हजुर।
2: त्यही त, अब मौसम पानी परे नै मौसम हो, कहिले कता परिरहन्छ नि त।
0: हो नि हो नि, पानी पर्ने मौसम छ। अनि कस्तो हुँदैछ आजको दिन, कसरी बित्दैछ
2: आजको दिन? अब यो अब सम्पूर्ण दिदीबहिनीहरूको व्रत बस्ने हरितालिका तिज बस्दै हुनुहुन्छ होइन। अब हामी त भनौँ न बसिँदैन नै भन्नुपर्छ हामी पुरुषहरू त
0: हो नि। अनि त्यतातिर भक्तपुरतिर कतिको छ तिजको माहौल, कस्तो भइरहेको छ?
2: त्यति रौनक त छैन, अब साँच्चै नै भन्नु हाम्रै दाल खलकमा पनि हिजो जुठो पर्यो भन्नुपर्छ होइन, हाम्रो पनि पूजा आजा छैन। अब तर आफ्नो हाम्रा अब आउने बहिनी चेलीबेटीहरूको चाहिँ अब पूजा आजा गर्नुहुन्छ उहाँले।
0: ल ठिकै छ, हुन्छ श्रीरामजी, फोनको लागि धन्यवाद है। ल हुन्छ, यति बेर त्यही गीत प्रस्तुत गर्छु, सम्झनु होला।
2: सम्झनुपर्छ, सबैभन्दा पहिला त हजुरको बाँकी पल शुभ दिन भन्न चाहन्छु, र सम्पूर्ण दिदी बहिनीहरूलाई पनि तिजको शुभकामना। अनि सम्झिनु पर्दा हाम्रो अर्जुन थापा, कृष्ण बलामी, उपासना घिसिङ, बालकुमार लामा, सानुमया श्रेष्ठ, यता वीरेन्द्र च्याङ्गो लामा, सुमी थामी, सुमी लिम्बू, अनि निमबहादुर मगर, माधव भण्डारी लगायत साथी धेरै हुनुहुन्छ। अनि अब लगायत अब आज त सपना खड्का, मन्जु थापा, दिदी थापा, सम्पूर्ण दिदीबहिनीहरूलाई पनि यो तिजको शुभकामना भन्दै बिदा हुन्छ। नमस्ते।
0: हस् हस्, धेरै धेरै धन्यवाद। श्रीरामजीले भक्तपुरदेखि हामीलाई फोन गर्नुभएको थियो, श्रीराम दाहाल हुनुहुन्थ्यो है, उहाँलाई विशेष विशेष धन्यवाद छ। हामी कार्यक्रमको अन्तिम अन्तिममा आइपुग्न लागिसकेका छौँ है, अब छुट्टिनुपर्ने बेला पनि हुन लागिसकेको छ। एकजना साथीसँग भ्याएसम्म कुरा गर्नेछौँ, फोन गर्नुहोला, 0145 91 400 तपाईँको लागि खुल्ला छ। साथीले फोन गर्नुभयो भने साथीसँग कुरा गरेर बिदा माग्छु, नत्र केही कमेन्ट लिन्छु म यति बेर होइन, फोन प्रयास गर्दै गर्नुहोला। कमेन्ट बाँकी छन्, माधव कुँवरजीले यति बेर सुन्दैछु है गुल्मीबाट भनेर कमेन्ट गर्नुभएको छ, उहाँलाई विशेष धन्यवाद कमेन्टको लागि। हरपल रोशनीजीले यति बेर हेलो हजुर, कार्यक्रम प्रस्तुता दादा,

म यता हरपल रोशनी धनकुटाबाट सुन्दैछु। आज जन्मदिन मनाउने मिडिया प्रेमी निरु शेर्पालाई जन्मदिनको लाखौँ लाख शुभकामना, सबैमा मिठो सम्झना भन्नुभएको छ है। त्यसै गरी अर्को साथी हुनुहुन्छ हेम तामाङजीले पनि, नमस्ते, सुन्दैछु म प्रोग्राम घर सिन्धुली हाल मलेसियाबाट भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद कमेन्टको लागि। जति पनि साथीहरूले फोन गर्नुभयो, कमेन्ट गर्नुभयो, सम्पूर्ण साथीलाई धन्यवाद। अब तपाईँको फोन लिन सक्दिनँ है म, तपाईँले फोन प्रयास गर्दै हुनुहुन्छ भने अब फोन प्रयास गर्न छोड्नु होला, तपाईँको फोन लिन सक्दिनँ। जति पनि साथीहरूले कमेन्ट गर्नुभयो विशेष धन्यवाद, जति पनि साथीहरूले फोन गर्नुभयो विशेष धन्यवाद। अब धेरै महिला साथीहरू चाहिँ व्रत बसिरहनु भएको होला होइन, पानी नखाइ पनि बसिरहनु भएको होला, अब आफ्नो स्वास्थ्यले साथ दिएसम्म मात्रै व्रत बस्नु होला होइन, आफ्नो स्वास्थ्यको ख्याल राखेर बस्नु होला, आफू अस्वस्थ भइकन चाहिँ नबस्नु होला व्रत, अब आफ्नो स्वास्थ्यभन्दा ठुलो व्रत होइन होइन, त्यसैले पानी पिउनु होला, पानी नै नखाइ बस्नुभन्दा पानी पिउनु चाहिँ राम्रो हो होइन, आफ्नो स्वास्थ्यले साथ नदिएसम्म पानी खानु होला, फलफुल खानु होला, फलफुल खान त मिलिहाल्छ, पानी खान पनि मिलिहाल्छ होइन, तर पानी नै नखाइ बस्नु चाहिँ त्यति उचित होइन जस्तो लाग्छ मलाई होइन, सम्पूर्ण साथीहरूलाई त्यही भन्न चाहे है। जति पनि साथीहरूले सुनेर साथ दिनुभयो फेरि पनि धन्यवाद, फोन प्रयास गर्नुभयो तपाईँ सम्पूर्ण साथीहरूलाई धन्यवाद, फोन गर्नुभयो, फोन लागेन केही छैन, तपाईँको फोन आज नलागे भोलिका दिनहरूमा अवश्य पनि लाग्नेछ है, फोन प्रयास गर्दै गर्नुहोला, सुन्दै गर्नुहोला पनि भन्न चाहे। भन्दै भन्दै कार्यक्रमको अन्तिममा निकै नै मिठो गीत छोड्दै छोड्दै आजको कार्यक्रम हेलो काठमाडौँबाट तपाईँ सम्पूर्ण साथीहरूलाई सुनेर साथ दिनुभयो, जहाँ रहेर जस्तो अवस्थामा रहेर जुन माध्यमबाट सुनेर साथ दिनुभयो सम्पूर्ण साथीहरूलाई धन्यवाद दिँदै अन्तिममा यो गीत छोड्दै छोड्दै आजको कार्यक्रम हेलो काठमाडौँबाट सम्पूर्ण साथीहरूलाई तिजको फेरि पनि शुभकामना भन्दै म जनार्दन नेपाल पनि बिदा हुन चाहन्छु। तपाईँको बाँकी दिन शुभ बितोस्, हवस् त नमस्ते, परिवर्तन सम्भव छ।

0: to 92.1 studio time 3 PM
1: powered by
2: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरु 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार्ट पुर्जाहरु ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
3: चेज मिक्सर ग्राइंडर ओम हॉस्पिटल वी केयर फॉर यू
4: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि
5: निजी क्षेत्रको अग्रणी अस्पताल
4: ओम हॉस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
6: एक्सट्रीम एनर्जी ड्रिंक

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
3: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
4: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
3: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
4: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
3: BDS Mobile Hub, KL Tower, Chawa Hill, Ground Floor ma, bhitra pasne bittikai debre pati.
2: Bistrit jankari ra hamra offer haruka lagi, phone number 9801956509 ra 9801010579. साथै BDS Mobile Hub को Facebook, TikTok लगायत सोशल मीडिया मा पनि हेर्न सक्नुहुन्छ।
3: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
2: BDS Mobile Hub, KL Tower, Chawa Hill।

0: sip on ya.
1: Extreme energy drink.
2: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
3: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
2: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
3: सरकारी हस्पिटलमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
2: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
3: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
2: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
3: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
2: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
3: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
2: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
3: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
2: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
3: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
2: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
3: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जचायो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
2: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि पहिलेदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
0: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चोक काठमाडौँ। मोबाइल 98512 40 9 34।
4: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ,
5: आफ्नै व्यावसायिक भवन श्रेष्ठ टेलरिङ कम्प्लेक्स मैती देवी चोक सँगै आराधना कम्प्लेक्स बाग बजार, चावेल चोक र केएल टावर, वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा
6: यथेष्ट पार्किङको सुविधा भएको सटिङ सुटिङ र रेडिमेडको लागि श्रेष्ठ टेलरिङ।

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात घोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखि
1: जहाँ विश्वास छ मनले चिताएको इच्छा पूरा हुन्छ। जय मनोकामना भक्त कतै विश्वासले त कतै यहाँका मनोरम दृश्यले तान्छ। कोही भन्छन् माताको दर्शन गर्न पनि केही कारण चाहिन्छ। भक्ति आस्था र विश्वासलाई जोड्दै तपाईँको सेवामा सदा तत्पर नेपालकै पहिलो केवलकार मनकामना केवलकार बाल वृद्ध अपाङ्ग मैत्री केवलकार मनकामना केवलकार।
2: Hi, you're looking dazzling today.
3: Oh, thank you. You're also looking gorgeous.
2: Kaswani, seasonal tailoring ko kamal okay?
3: Oh, same pants.
4: Seasonal Tailoring Center, one of the popular seasonal tailoring, provides expertise in chains on men's and women's clothing as well as leather.
5: Seasonal Tailoring Center, Bagh Bazar, Aradhana Complex, Kathmandu. Phone number 424-5268,
4: 4167-579. Seasonal Tailor, our Naksal Badwatini Mapani.

0: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
1: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
2: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
1: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
2: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
1: BDS मोबाइल हब, KL टावर, चावा हिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
0: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809565009 र 9809101579, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
1: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
0: BDS मोबाइल हब, KL टावर, चावहिल।

0: ko ele paniya. Extreme energy drink.
1: शिखरको अटो प्लस बीमा बीमा क्षेत्रकै नौलो शिखर इन्स्योरेन्सको अटो प्लस बीमा योजना अन्तर्गत रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनर्स्थापना र दैनिक सवारी भाडा, यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन्। चार पाङ्रे र दुई पाङ्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन्। सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँछ।
2: थप जानकारीका लागि नजिकैको शिखर इन्स्योरेन्स कम्पनीका शाखाहरूमा सम्पर्क गर्नुहोस्। Hotline number 16614441.
3: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before. Game like never before. Communicate like never before. Packages starting from 2 Gbps. Available now.

0: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
1: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
2: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
1: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
2: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
1: BDS मोबाइल हब, KL टावर, चावा हिल, ग्राउन्ड फ्लोरमा, भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
0: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809565009 र 9809101579, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
1: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
0: BDS मोबाइल हब, KL टावर, चावहिल।

0: अब सुबिसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।
1: वातावरण संरक्षण गर्नु हामी सबैको दायित्व हो। विकासको क्रियाकलाप सञ्चालन गर्दा वातावरणीय प्रभावको पूर्व मूल्याङ्कन गरेर मात्र सञ्चालनको अनुमति दिने गरौँ। अत्याधिक वायु प्रदूषण, ध्वनि प्रदूषण गर्ने सवारी साधनहरू, कल कारखानाहरू, रासायनिक भट्टीहरू आदिलाई तिनीहरूबाट हुने प्रदूषणको मात्राका आधारमा मापदण्ड तयार गरी कार्यान्वयन गर्ने जस्ता कार्य गरौँ। फोहोर मैला व्यवस्थापन, वृक्षारोपण र संरक्षण, प्राकृतिक स्रोत साधनको समुचित प्रयोग, वातावरण प्रदूषण सम्बन्धी चेतनामूलक कार्यक्रम स्थानीय स्तरबाट सञ्चालन गरौँ। छाडा पशु चौपाय नियन्त्रण तथा व्यवस्थापन गरौँ। बागमती सभ्यतालाई बचाउँदै भावी सन्ततिलाई पनि बागमती सभ्यताबारे जानकारी दिँदै जाउँ। जनहितका लागि गोकर्णेश्वर नगरपालिकाद्वारा जारी सन्देश।

0: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ
1: आफ्नै व्यवसायिक भवन श्रेष्ठ टेलरिङ कम्प्लेक्स मैती देवी चोक सँगै आराधना कम्प्लेक्स बाग बजार चावेल चोक र केएल टावर वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा
2: यथेष्ट पार्किङको सुविधा भएको सटिङ सुटिङ र रेडिमेडको लागि श्रेष्ठ टेलरिङ

0: böyle panya. Extreme Energy Drink.
1: Radio Kathmandu 92.1 Studio Time
2: 4 PM
3: Powered by
4: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिएको केबल तथा सम्पूर्ण पार पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
5: चेज मिक्सर ग्राइन्डर
6: मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ
7: ओम हस्पिटल वी केयर फर यू
8: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि
7: निजी क्षेत्रको अग्रणी अस्पताल
8: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ

0: Om Hospital and Research Center.
1: Brand to be associated with. Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-4276-225 र 01-4576-225 ओम हस्पिटल वी केयर फर यु
1: 92.1 एट द स्पीड अफ लाइफ
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
5: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
6: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
7: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
6: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
7: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
6: BDS Mobile Hub, KL Tower, Chava Hill, Ground Floor Ma, Bhitra Pasne Bittike, Devre Patti.
5: Bistrit Jankari ra Hamra Offer Harukalagi. Phone number 9809-56509 ra 9809-101579. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
6: Hamro pratibaddhata, sasto mulya, gunastariya ra imandarita.

0: BDS मोबाइल हब केएल टावर चावहिल
1: रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
3: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: बर्जर पेन्सले

0: Toilet Pony, Extreme Energy Drink.
1: कुन स्तरीय प्लम्बिङको परपर्दो नाम
2: मार्वलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्वलका UPVC प्रोडक्टहरू लेड फ्री UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको
4: साथ जीवनभरको
5: आँखा सम्बन्धी हरेक समस्याको समाधान अब तिलगङ्गा सिटी आई सेन्टर चुच्चेपाटी चाबहिलमा
6: तिलगङ्गा आँखा अस्पतालका दक्ष तथा अनुभवी विशेषज्ञहरूद्वारा मात्र जाँच हुने यस तिलगङ्गा सिटी आई सेन्टरमा सुलभ मूल्यमा आँखाको जाँच गरी मोतियाबिन्दु जलबिन्दु जस्ता रोगहरूको उपचार गरिन्छ
5: यति मात्र हो र आँखाको पर्दा नानी र अन्य भागमा हुने समस्याको उपचार तथा शल्यक्रियाका साथै बाल चिकित्सा नेत्र रोग जस्तै आँखा टेढो हुने अल्छी आँखा दोहोरो दृष्टिको पनि उपचार गरिन्छ
7: याद राख्नुहोस् तिलगङ्गा सिटीआई सेन्टर चुच्चीपाटीमा उपचारको लागि धेरै समय खुर्नु पर्दैन साथै तिलगङ्गा अप्टिकल सिटी नामक चस्मा पसल र फार्मेसीको सेवाहरू पनि उपलब्ध छन् थप जानकारीको लागि 01-59-14-563 र 98-013-58-576

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात घोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: शिखरको अटो प्लस बीमा, बीमा क्षेत्रकै नौलो शिखर इन्स्योरेन्सको अटो प्लस बीमा योजना अन्तर्गत रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनर्स्थापना र दैनिक सवारी भाडा, यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन्। चार पाङ्रे र दुई पाङ्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन्। सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँछ।
2: थप जानकारीका लागि नजिकैको शिखर इन्स्योरेन्स कम्पनीका शाखाहरूमा सम्पर्क गर्नुहोस्। हटलाइन नम्बर 16614 44 41।
3: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। गिव योर अफिस एन्ड होम द स्टाइल यु वान्ट। सोफा हबका शाखाहरू काठमाडौँ, पोखरा, बिर्तामोड, चितवन, नेपालगञ्ज, धनगढी, बुटवल र हेटौडा। मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि। नेपालकै नम्बर वान सोफा फ्याक्ट्री, सोफा हब काठमाडौँ। सम्पर्क 9851152589।

0: सस्तो, टिकाउ अनि आकर्षक युपिभीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलंकी ढुंगे अड्डा पीपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
5: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
6: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
5: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
6: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
5: BDS Mobile Hub, KL Tower, Chava Hill, Ground Floor ma, Bhitra Pasne Bittikai Devre Patti.
4: Bistrit Jankari ra Hamra Offer Haruka Lagi, Phone Number 9809656509 ra 9810015. साथै BDS Mobile Hub को Facebook, TikTok लगायत सोशल मीडिया मा पनि हेर्न सक्नुहुन्छ।
5: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
4: BDS Mobile Hub, KL Tower, Chavahil.
7: रंग बहार, रंग बहार।
8: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
7: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
7: घर रंगाउ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्सले।

0: जनता केबल पाँच दशक देखि
1: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ
2: आफ्नै व्यावसायिक भवन श्रेष्ठ टेलरिङ कम्प्लेक्स मैती देवी चोक सँगै आराधना कम्प्लेक्स बाग बजार चावेल चोक र केएल टावर वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा
3: यथेष्ट पार्किङको सुविधा भएको सटिङ सुटिङ र रेडिमेडको लागि श्रेष्ठ टेलरिङ

0: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ. गिव योर अफिस एन्ड होम द स्टाइल यु वान्ट. सोफा हबका शाखाहरू काठमाडौँ, पोखरा, बिरतामोड, चितवन, नेपालगञ्ज, धनगढी, बुटवल र हेटौडा. मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि. नेपालकै नम्बर वान सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ. सम्पर्क 9851152589.
1: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा.
2: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा.
3: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%.
2: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज.
3: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू.
2: BDS Mobile Hub, KL Tower, Chavo Hill, Ground Floor ma, bhitra pasne bittikai debre pati.
1: Bistrit jankari ra hamra offer haruka lagi phone number 9809 56

0: 509 र 98 010 015 79 साथै बिडिएस मोबाइल हबको फेसबुक टिकटक लगायत सोशल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
1: हाम्रो प्रतिबद्धता सस्तो मूल्य गुणस्तरीय र इमानदारीता।
0: बिडिएस मोबाइल हब केएल टावर चावहिल।
2: सस्तो राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। Give your office and home the style you want. Sofa Hub का शाखाहरू काठमाडौँ, पोखरा, बिरतामोड, चितवन, नेपालगंज, धनगढ़ी, बुटवल र हेटौडा। मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि। नेपालकै नम्बर वन सोफा फैक्ट्री Sofa Hub काठमाडौँ। सम्पर्क 9851152589।
3: आयोडिन युक्त नुन खाऊ, मानसिक फूर्ति र शारीरिक शक्ति बढाऊ।
4: सधैं दुई बालबालिका चिन्ह भएको प्याकेटको आयो न्यू शक्ति र भानु नुन मात्रै खाने गरौं।
3: दुई बालबालिका चिन्ह भएको प्याकेटमा राखिएको आयोडिन युक्त नुन नै किन प्रयोग गर्ने?
4: गलगाँड नियन्त्रण गर्न,
3: मानसिक र बौद्धिक क्षमता विकासको लागि,
4: लाटो लठेब्रोपन नियन्त्रण गर्न,
3: पुनरुत्पादन क्षमताको वृद्धि गर्न
4: र बाल मृत्यु दर घटाउन।
3: नेपाल सरकारले सन् 2016 एनडीएचएस सर्वे गर्दा उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने 5 वर्ष मुनिका बालबालिकाको संख्या करिब 94.5% पुगेको छ।
5: साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेड।

0: अब सुबिसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।
1: के तपाईँ कामको खोजीमा हुनुहुन्छ या फुर्सदको समयलाई सदुपयोग गर्दै घरमै बसेर वा थोरै समय दिएर राम्रो आमदानी गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हाम्रो हस्तकला उद्योगमा उनका आकर्षक सामानहरू उत्पादन गर्नका लागि केही मेहनती महिला तथा पुरुष कर्मचारीहरूको आवश्यकता परेको हुँदा साधारण लेखपत भएका जो कोहीले पनि यो काम गर्न सक्नुहुनेछ। हाम्रा सुविधाहरू: वर्षको 2 पटक बोनसको व्यवस्था भएको, कर्मचारी बिमाको सुविधा भएको, दैनिक खाजाको व्यवस्था भएको, बिना ब्याज सापत्री सुविधा, निशुल्क तालिमको सुविधा, महिनामा 20,000-50,000 कमाउन सकिने, योग्यता सामान्य लेखपत। विस्तृत जानकारीका लागि वीरेन्द्र चोक काडाघारी, सम्पर्क नम्बर 97-68-91-49-67 र 014-911-77। हजुर, सिप सिक्न र आत्मनिर्भर बन्न आजै सम्पर्क गर्नुहोस्।
2: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before, game like never before, communicate like never before. Packages starting from 2 Gbps available now.
3: Hi Guruji, त्यो अगाडि गाडीलाई चाहिँ ओभरटेक गरौँ न, अझै 2 टिप हान्नुपर्छ।
4: हो र रामै पखै,
5: हेर
6: एक्सिडेन्ट भएछ त्यहाँ।
5: ला हो त यार, कत्रो एक्सिडेन्ट भयो।
7: याद गरौँ, जीवन अमूल्य छ। तपाईँको सानो स्वार्थ वा लापरवाहीले कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्छ र जनधनको क्षति पनि हुन सक्छ। त्यसैले सजग रहौ र सचेत बनाऊ। ढिलो गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न।
8: हाम्रो ब्रोडकास्टिङ कम्पनी SBCद्वारा सञ्चालित रेडियो काठमाडौँ 92.1
9: Radio Kathmandu 92.1 Studio Time
10: 5 PM
11: Powered by
12: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरु 100% कपर वायर प्रयोग गरिए, केबल तथा सम्पूर्ण पार पुर्जाहरु ISI प्रमाणित, 3 वर्षको वारेन्टी युक्त।
13: चेज मिक्सर ग्राइंडर ओम हॉस्पिटल, वी केयर फॉर यू।
14: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि,
15: निजी क्षेत्रको अग्रणी अस्पताल
14: ओम हॉस्पिटल एन्ड रिसर्च सेन्टर, चावेल काठमाडौँ।
16: एक्सट्रीम एनर्जी ड्रिंक।

0: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली पप गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नॉनस्टॉप पप गीतहरूको साथमा
1: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ

0: Om Hospital and Research Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-42-76-225 र 01-45-76-225 ओम हस्पिटल वी केयर फर यु
3: 92.1 एट द स्पीड अफ लाइफ
4: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
5: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
6: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
5: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
6: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
5: BDS Mobile Hub, KL Tower, Chawa Hill, Ground Floor Ma, Bhitra Pasne Bittike, Devre Patti.
4: Bistrit Jankari ra Hamra Offer Haruka Lagi. Phone Number 9809-56509 ra 9809-101579. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
5: Hamro Pratibaddhata, Sasto Mulya, Gunastariya ra Imandarita.
4: BDS Mobile Hub, KL Tower, Chawa Hill.
7: Rang Bahar, Rang Bahar.
8: Barger Sangai Upahare Upahar. Bumper Ma Yamaha Razor.
7: Barger Painstake, Har Ranga Unuhosra. Lucky Draw Marfat. Yamaha Razor, 125 Scooter. Bumper Upahar Jitne Mauka Paunuhos.
8: Sathai, 65 inch ko Smart TV, Refrigerator, Washing Machine, Lagayat, 350 Vanda Badi, Akarshak Upaharu Pani.
9: Ghar Rangao, Khushi Badao. Upahar Jitne Avasar Pao.
7: Barger Paints.
10: सस्तो राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ

0: Toilet Pony, Extreme Energy Drink.
1: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before. Game like never before. Communicate like never before. Packages starting from 2 Gbps. Available now.
2: Sanchar Madhyam chalairanu bhayeko cha wa chalaune manasthiti ma hunuhuncha. Samjhanuhos News Karkhanalai.
3: रिपोर्टर देखि फोटो भिडियो जर्नलिस्ट भएनन् वा टेक्स्ट एडिटर नभएर तनावमा हुनुहुन्छ अथवा आफ्नो मिडियालाई अझ सशक्त र फरक बनाउन चाहनुहुन्छ भने सम्झनुहोस् न्यूज कारखाना तपाईँको मिडियाको सहयोगी न्यूज कारखानाले दैनिक रूपमा राजनीतिक आर्थिक सामाजिक खेलकुद स्वास्थ्य मनोरञ्जन सहित विश्लेषणात्मक र खोजमूलक सबै क्षेत्रको समाचार र भिडियो उपलब्ध गराउनेछ सम्पर्क नम्बर 01-594-12-98-5-11-17-717 र 98-49-64-45-69 न्यूज कारखाना.com
2: द लार्जेस्ट न्यूज एजेन्सी अफ नेपाल बबर महल काठमाडौँ

0: तपाई सुन्नुहुन्छ नेपाली पप गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नॉनस्टॉप पप गीतहरूको साथमा
1: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ।

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमांडू
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमांडू स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात घोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनाल पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: स्माइल ऑन योर फेस, स्पिरिट इन योर हार्ट।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागी।
8: रंग बहार, रंग बहार।
9: बर्जर संगे उपहार है उपहार। बम्पर मा यामाहा रेजियार।
8: बर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
8: बर्जर पेंस।
10: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: सात आकर्षक सुविधाले सजिएको स्टुडेन्ट इन्टरनेसनल हेल्थ प्लस बेनिफिट अधिकतम $50,000 ट्युसन फी कभर गर्दै लिभिङ खर्चदेखि अस्पताल बिलसम्म व्यक्तिगत दुर्घटना सुरक्षादेखि ऋणको इएमआई सहायतासम्म र अभिभावकको व्यक्तिगत दुर्घटना समेत समेट्दै तपाईँको शैक्षिक यात्रामा भरोसाको साथ। थप जानकारीका लागि www.neco.com.np मा लगइन गर्नुहोस्। नेको इन्स्योरेन्स लिमिटेड।
1: बीमा गरौ, सुनिश्चित रहौ।
2: शिखरको अटो प्लस बीमा, बीमा क्षेत्रकै नौलो शिखर इन्स्योरेन्सको अटो प्लस बीमा योजना अन्तर्गत रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनर्स्थापना र दैनिक सवारी भाडा, यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन्। चार पाङ्रे र दुई पाङ्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन्। सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँछ।
3: थप जानकारीका लागि नजिकैको शिखर इन्स्योरेन्स कम्पनीका शाखाहरूमा सम्पर्क गर्नु। हॉटलाइन नंबर 16 6 14 44 41।

0: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली पप गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नॉनस्टॉप पप गीतहरूको साथमा
1: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ।

0: सस्तो, टिकाउ अनि आकर्षक यूपीवीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलमकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
5: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
6: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
5: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
6: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
5: BDS मोबाइल हब, KL टावर, चावहिल, ग्राउन्ड फ्लोरमा, भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
4: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809956509 र 9809106015, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
5: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
4: BDS मोबाइल हब, KL टावर, चावहिल।
7: रंग बहार, रंग बहार।
8: बर्जर संगे उपहार है उपहार। बम्पर मा यामाहा रेजियार।
7: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
7: घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ। बर्जर पेंस।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।

0: lip on ya.
1: Extreme energy drink.
2: नयाँ ठाउँमा ट्राभल गर्न कसलाई मन लाग्दैन र नेपाल होस् या विदेश जता गए पनि म सधैँ कस्मो नेपाल ट्राभल्स एन्ड टुर्स प्राइभेट लिमिटेडलाई नै सम्झन्छु। सस्तो, विश्वासिलो र भरपर्दो मात्रै कहाँ हो र फोन गरेको केही बेरमै हातैमा टिकट पाउनुहुनेछ, छैन त गजब।
3: फोन नम्बर 01443919 कस्मो नेपाल ट्राभल्स एन्ड टुर्स प्राइभेट लिमिटेड गैरीधारा काठमाडौँ।

0: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली पप गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन-स्टप पप गीतहरूको साथमा
1: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
3: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
4: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
3: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
4: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
3: BDS Mobile Hub, KL Tower, Chavahil, Ground Floor मा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
2: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809656509 र 9809106159, साथै BDS Mobile Hub को फेसबुक, टिकटक लगायत सोशल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
3: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
2: BDS Mobile Hub, KL Tower, Chavahil।

0: अब सुबिसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।
1: वातावरण संरक्षण गर्नु हामी सबैको दायित्व हो। विकासको क्रियाकलाप सञ्चालन गर्दा वातावरणीय प्रभावको पूर्व मूल्याङ्कन गरेर मात्र सञ्चालनको अनुमति दिने गरौँ। अत्याधिक वायु प्रदूषण, ध्वनि प्रदूषण गर्ने सवारी साधनहरू, कल कारखानाहरू, रासायनिक भट्टीहरू आदिलाई तिनीहरूबाट हुने प्रदूषणको मात्राका आधारमा मापदण्ड तयार गरी कार्यान्वयन गर्ने जस्ता कार्य गरौँ। फोहोर मैला व्यवस्थापन, वृक्षारोपण र संरक्षण, प्राकृतिक स्रोत साधनको समुचित प्रयोग, वातावरण प्रदूषण सम्बन्धी चेतनामूलक कार्यक्रम स्थानीय स्तरबाट सञ्चालन गरौँ। छाडा पशु चौपाय नियन्त्रण तथा व्यवस्थापन गरौँ। बागमती सभ्यतालाई बचाउँदै भावी सन्ततिलाई पनि बागमती सभ्यताबारे जानकारी दिँदै जाउँ। जनहितका लागि गोकर्णेश्वर नगरपालिकाद्वारा जारी सन्देश।
2: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। गिव योर अफिस एन्ड होम द स्टाइल यु वान्ट। सोफा हबका शाखाहरू काठमाडौँ, पोखरा, बिर्तामोड, चितवन, नेपालगञ्ज, धनगढी, बुटवल र हेटौडा। मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि। नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री, सोफा हब काठमाडौँ। सम्पर्क 9851152589।
3: के तपाईँ कामको खोजीमा हुनुहुन्छ या फुर्सदको समयलाई सदुपयोग गर्दै घरमै बसेर वा थोरै समय दिएर राम्रो आमदानी गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हाम्रो हस्तकला उद्योगमा उनका आकर्षक सामानहरू उत्पादन गर्नका लागि केही मेहनती महिला तथा पुरुष कर्मचारीहरूको आवश्यकता परेको हुँदा साधारण लेखपत भएका जो कोहीले पनि यो काम गर्न सक्नुहुनेछ। हाम्रा सुविधाहरू: वर्षको 2 पटक बोनसको व्यवस्था भएको, कर्मचारी बिमाको सुविधा भएको, दैनिक खाजाको व्यवस्था भएको, बिना ब्याज सापत्री सुविधा, निशुल्क तालिमको सुविधा, महिनामा 20,000-50,000 कमाउन सकिने, योग्यता सामान्य लेखपत। विस्तृत जानकारीका लागि वीरेन्द्र चोक काडाघारी, सम्पर्क नम्बर 97-68-91-49-67 र 014-911-77। हजुर, सिप सिक्न र आत्मनिर्भर बन्न आजै सम्पर्क गर्नुहोस्।
4: सरकारले जति तोकेको छ त्यति ल्याउ न।
5: हो हो, सरकारले जति तोकेको छ त्यति लिनु पर्यो नि।
6: के हो के हो
4: त्यही त भने
7: तोकिएको भाडा तिर्नु र लाग्ने भाडा लिनु यात्रु र सवारी चालकको दायित्व हो। हामीले सुशासनको अनुभूति दिलाउन राज्यको मुखमा तै नताकौं, सुरुवात आफैबाट गरौं। समृद्ध नेपाल निर्माणको सहयात्रामा देशको आवाज रेडियो काठमाडौँ 92.1 मेगाहर्जको सम्बोधन।
8: रेडियो काठमाडौँ 92.1 स्टुडियो टाइम 6 PM
9: पावर्ड बाइ
10: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिएको केबल तथा सम्पूर्ण पार पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
2: चेज मिक्सर ग्राइन्डर। मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि। नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री, सोफा हब काठमाडौँ।
11: ओम हस्पिटल, वी केयर फर यू।
12: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि,
11: निजी क्षेत्रको अग्रणी अस्पताल
12: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर, चावेल, काठमाडौँ।

0: Om Hospital and Research Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-42-76-225 र 01-45-76-225 ओम हस्पिटल वी केयर फर यु
1: 92.1 एट द स्पीड अफ लाइफ
3: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
4: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा
5: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
4: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
5: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
4: BDS Mobile Hub, KL Tower, Chabahil. Ground floor ma, bhitra pasne bittike devre pati.
3: Bistrit jankari ra hamra offer haruka lagi. Phone number 9801956509 ra 9801010579. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
4: Hamro pratibaddhata, sasto mulya, gunastariya ra imandarita.
3: BDS Mobile Hub, KL Tower, Chavahil.
6: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
8: गुणस्तरीय प्लम्बिङको परपर्दा नाम
9: मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घर

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमांडू
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमांडू स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात घोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: रंग बहार रंग बहार,
9: बर्जर संगे उपहार ए उपहार, बम्पर मा यामाहा रेजियार,
8: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
8: बर्जर पेंट्स,

0: spoiler pony, yeah. Extreme energy drink.
1: नयाँ ठाउँमा ट्राभल गर्न कसलाई मन लाग्दैन र नेपाल होस् या विदेश जता गए पनि म सधैँ कस्मो नेपाल ट्राभल्स एन्ड टुर्स प्राइभेट लिमिटेडलाई नै सम्झन्छु। सस्तो, विश्वासिलो र भरपर्दो मात्रै कहाँ हो र फोन गरेको केही बेरमै हातैमा टिकट पाउनुहुनेछ, छैन त गजब। फोन नम्बर 01443919 कस्मो नेपाल ट्राभल्स एन्ड टुर्स प्राइभेट लिमिटेड गैरीधारा काठमाडौँ।
2: आयोडिन युक्त नुन खाओ, मानसिक फूर्ति र शारीरिक शक्ति बढाओ।
3: सधैँ दुई बालबालिका चिन्ह भएको प्याकेटको आयो न्यू शक्ति र भानु नुन मात्रै खाने गरौँ।
2: दुई बालबालिका चिन्ह भएको प्याकेटमा राखिएको आयोडिन युक्त नुन नै किन प्रयोग गर्ने?
3: गलगाँड नियन्त्रण गर्न,
2: मानसिक र बौद्धिक क्षमता विकासको लागि,
3: लाटो लठेब्रोपन नियन्त्रण गर्न,
2: पुनरुत्पादन क्षमताको वृद्धि गर्न
3: र बाल मृत्यु दर घटाउन।
2: नेपाल सरकारले सन् 2016 एनडीएचएस सर्वे गर्दा उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने 5 वर्ष मुनिका बाल बालिकाको संख्या करिब 94.5% पुगेको छ।
4: साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेड।

0: सस्तो, टिकाउ अनि आकर्षक यूपीवीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलमकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
5: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
6: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
5: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
6: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
5: BDS मोबाइल हब, KL टावर, चाबहिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
4: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809656509 र 9809106159, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
5: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
4: BDS मोबाइल हब, KL टावर, चावहिल,

0: सात आकर्षक सुविधाले सजिएको स्टुडेन्ट इन्टरनेसनल हेल्थ प्लस बेनिफिट अधिकतम $50,000 ट्युसन फी कभर गर्दै लिभिङ खर्चदेखि अस्पताल बिलसम्म व्यक्तिगत दुर्घटना सुरक्षादेखि ऋणको इएमआई सहायतासम्म र अभिभावकको व्यक्तिगत दुर्घटना समेत समेट्दै तपाईँको शैक्षिक यात्रामा भरोसाको साथ। थप जानकारीका लागि www.neco.com.np मा लगइन गर्नुहोस्। नेको इन्स्योरेन्स लिमिटेड।
1: बीमा गरौं, सुनिश्चित रहौं।
2: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ
3: आफ्नै व्यावसायिक भवन श्रेष्ठ टेलरिङ कम्प्लेक्स मैती देवी चोक सँगै आराधना कम्प्लेक्स बाग बजार चावेल चोक र केएल टावर वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा
4: यथेष्ट पार्किङको सुविधा भएको सटिङ सुटिङ र रेडिमेडको लागि श्रेष्ठ टेलरिङ
5: रेडियो काठमाडौँ 92.1 मेगाहर्ज।

0: brand to be associated with Smart Break. Every hour, 55 minutes, it's time for Radio Kathmandu Smart Break. Smart people, the intelligent choice.
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
4: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा नयाँ

0: मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
1: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
0: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
1: BDS मोबाइल हब, KL टावर, चावहिल, ग्राउन्ड फ्लोरमा, भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
2: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809565009 र 9809101579, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
1: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
2: BDS मोबाइल हब, KL टावर, चावहिल।
3: रंग बहार, रंग बहार।
4: बर्जर संगे उपहारे उपहार। बम्परमा यामाहा रेजियार।
3: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
5: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स।

0: California.
1: Extreme energy drink.
2: जहाँ विश्वास छ, मनले चिताएको इच्छा पूरा हुन्छ। जय मनोकामना भक्तले। कतै विश्वासले त कतै यहाँका मनोरम दृश्यले तान्छ। कोही भन्छन् माताको दर्शन गर्न पनि केही कारण चाहिन्छ। भक्ति, आस्था र विश्वासलाई जोड्दै तपाईँको सेवामा सदा तत्पर नेपालकै पहिलो केवलकार मनकामना केवलकार, बाल वृद्ध अपाङ्ग मैत्री केवलकार, मनकामना केवलकार।
3: के तपाईँ कामको खोजीमा हुनुहुन्छ या फुर्सदको समयलाई सदुपयोग गर्दै घरमै बसेर वा थोरै समय दिएर राम्रो आमदानी गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हाम्रो हस्तकला उद्योगमा उनका आकर्षक सामानहरू उत्पादन गर्नका लागि केही मेहनती महिला तथा पुरुष कर्मचारीहरूको आवश्यकता परेको हुँदा साधारण लेखपत भएका जो कोहीले पनि यो काम गर्न सक्नुहुनेछ। हाम्रा सुविधाहरू: वर्षको दुई पटक बोनसको व्यवस्था भएको, कर्मचारी बिमाको सुविधा भएको, दैनिक खाजाको व्यवस्था भएको, बिना ब्याज सापत्ती सुविधा, निशुल्क तालिमको सुविधा, महिनामा 20,000-50,000 कमाउन सकिने, योग्यता सामान्य लेखपत। विस्तृत जानकारीका लागि वीरेन्द्र चोक काडाघारी, सम्पर्क नम्बर 97-68-91-49-67 र 0-14-1900-1177। हजुर, सिप सिक्न र आत्मनिर्भर बन्न आजै सम्पर्क गर्नुहोस्।
4: रेडियो काठमाडौँ 92.1 स्टुडियो टाइम
5: 7 PM
6: पावर्ड बाइ
7: तपाईको जीवनमा रंग भर्दै देशका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार्ट पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
8: चेज मिक्सर ग्राइन्डर ओम हस्पिटल वी केयर फर यू।
9: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि
10: निजी क्षेत्रको अग्रणी अस्पताल
9: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ।
1: एक्सट्रिम एनर्जी ड्रिंक।

0: तपाईँ सुन्दै हुनुहुन्छ नन स्टप नेपाली फिल्मी गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप नेपाली फिल्मी गीतहरूको साथमा
1: नेपालकै पहिलो केबलका मनकामना केबलका बाल वृद्ध अपाङ्ग मैत्री केबलका मनकामना केबलका

0: Om Hospital and Research Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-4276-225 र 01-4576-225 ओम हस्पिटल वी केयर फर यु
1: 92.1 एट द स्पीड अफ लाइफ
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
5: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
6: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
7: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
6: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
7: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
6: BDS Mobile Hub, KL Tower, Chava Hill, Ground Floor Ma, Bhitra Pasne Bittike, Devre Patti.
5: Bistrit Jankari ra Hamra Offer Haruka Lagi. Phone Number 9809-56509 ra 9809-101579. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
6: Hamro Pratibaddhata, Sasto Mulya, Gunastariya ra Imandarita.
5: BDS मोबाइल हब केएल टावर चावहिल
8: रंग बहार
9: बर्जर संगै उपहारे उपहार बम्परमा यामाहा रेजियर
8: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
9: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
8: घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेन्सले

0: शिक्षाको भर।
1: सात आकर्षक सुविधाले सजिएको स्टुडेन्ट इन्टरनेसनल हेल्थ प्लस बेनिफिट अधिकतम $50,000 सम्मको ट्युसन फी कभर गर्दै लिभिङ खर्चदेखि अस्पताल बिल सम्म, व्यक्तिगत दुर्घटना सुरक्षादेखि ऋणको इएमआई सहायता सम्म र अभिभावकको व्यक्तिगत दुर्घटना समेत समेट्दै तपाईँको शैक्षिक यात्रामा भरोसाको साथ। थप जानकारीका लागि www.neco.com.np मा लगइन गर्नुहोस्। नेको इन्स्योरेन्स लिमिटेड।
2: बीमा गरौ, सुनिश्चित रहौ।
3: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। गिव योर अफिस एन्ड होम द स्टाइल यु वान्ट। सोफा हबका शाखाहरू काठमाडौँ, पोखरा, बिर्तामोड, चितवन, नेपालगञ्ज, धनगढी, बुटवल र हेटौडा। मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि। नेपालकै नम्बर वान सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ। सम्पर्क 9851152589।

0: तपाईँ सुन्दै हुनुहुन्छ नन स्टप नेपाली फिल्मी गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप नेपाली फिल्मी गीतहरूको साथमा
1: नेपालकै पहिलो केवलका मनकामना केवलका बाल वृद्ध अपाङ्ग मैत्री केवलका मनकामना केवलका

0: वैदिक आयुर्वेद सेवा प्राली जांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात घोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला गान्तसेना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: इन्जिनियर म्याडम, याद रहोस्, मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग होस्।
9: किन राजेश जी?
8: किनकि यो सजिलैसँग जडान गर्न सकिन्छ र यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। 1,00,000 भन्दा बढी घरमा प्रयोग भएको नेपालको नम्बर 1 पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठीक ठाक।

0: तपाईँले पनि यहाँ एक्सट्रिम एनर्जी ड्रिंक
1: सुन चाँदी र हिराका लागि पहिले जस्तो न्युरोड धाउने जमाना गए, अब नमस्ते ज्वेलर्स आइपुग्छ।
2: शुद्ध सुनको फिनिसिङ र आकर्षक डिजाइनका टिपिकल गहनादेखि नयाँ अत्याधुनिक राशि अनुसारका बहुमूल्य पत्थर जडित घर गहना अब सुलभ मूल्यमा बिना रसायनका गहना बनाउने ठाउँमा गई पछि बिक्री गर्दा सुनको पूरा मूल्य पाउनुहोस्।
1: उपत्यकाकै एक VIP ज्वेलर्स
3: नमस्ते ज्वेलर्स
4: महाराजगंज चोकबाट देब्रेपट्टि दोस्रो घर बाँसबारी जाने बाटो, फोन नम्बर 43 79 349 र 98 510 78 286।
5: नयाँ ठाउँमा ट्राभल गर्न कसलाई मन लाग्दैन र नेपाल होस् या विदेश जता गए पनि म सधैँ कस्मो नेपाल ट्राभल्स एन्ड टुर्स प्राइभेट लिमिटेडलाई नै सम्झन्छु। सस्तो, विश्वासिलो र भरपर्दो मात्रै कहाँ हो र फोन गरेको केही बेरमै हातैमा टिकट पाउनुहुनेछ, छैन त गजब।
6: फोन नम्बर 01443919
5: कस्मो नेपाल ट्राभल्स एन्ड टुर्स प्राइभेट लिमिटेड गैरीधारा काठमाडौँ।
7: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
8: मार्बल। मार्बलका CPVC प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको
9: साथ जीवन भरको।
10: शिखरको अटो प्लस बीमा क्षेत्रकै नौलो शिखर इन्स्योरेन्सको अटो प्लस बीमा योजना अन्तर्गत रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनर्स्थापना र दैनिक सवारी भाडा, यातायात खर्च गरी 3 प्रकारका अतिरिक्त लाभ पाइन्छन्। 4 पाङ्ग्रे र 2 पाङ्ग्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन्। सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँछ।
11: थप जानकारीका लागि नजिकैको शिखर इन्स्योरेन्स कम्पनीका शाखाहरूमा सम्पर्क गर्नु। हटलाइन नम्बर 16614 44 41।
12: रेडियो काठमाडौँ 92.1 बागमती प्रदेशको सशक्त रेडियो।
13: CIN को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा 1 अर्बभन्दा बढीको क्षति, पशुपन्छीमा मात्र 1 अर्ब 11 करोडको क्षति, रसुवा बाढी प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बीच छलफल, बजेटमा चिन्ता नगर्न प्रधानमन्त्रीको आग्रह।
14: उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू, के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने।
13: आज हरितालिका तीज, शिवालयमा व्रतालुहरूको घुइँचो, परम्परासँगै स्वास्थ्यमा पनि ध्यान दिन चिकित्सकको सुझाव, सुदूरपश्चिम प्रदेशको बजेट प्रभावित हुँदा कर्मचारीलाई तलब खुवाउने समस्या।
15: खर्च यति बेला नै बढी चाहिनुपर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि धौधौ परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
13: प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिका तयार, असोजको तेस्रो सातामा अधिवेशन अन्त्य गर्ने तयारी, प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रम भने हटाइयो।
16: भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि कृषिमाको बाढीका कारणले असम्भव भयो, होइन।
13: र फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्र सहित धरना दिने।
17: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
13: मुलुकी देवानी संहिताको दफा 40 बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न 12 वर्ष कुर्नुपर्ने प्रावधान छ। राज्यले मृत घोषणा नगरी क्रिया खर्च, सहायता, बीमा दावी, मृतकका नाममा रहेको जग्गाको नामसारी र बैंक खाताको रकम निकाल्ने जस्ता अत्यावश्यक कामहरू अगाडि बढ्दैनन्। भोटेकोशीको बाढीले बेपत्ता बनाएका परिवारले कानूनी प्रावधान परिवर्तन गरी समस्या समाधान गरिदिन माग गरेकाले यस्ता अप्ठ्यारामा कानून संशोधनको बाटो लिनु उपयुक्त हुन्छ। अब खबर सन्तोष गन्धर्वबाट।
3: सरकारले भोटेकोसी बाढीले क्षतिग्रस्त बनाएको सड़क तथा पुलको पुननिर्माणलाई तीव्रता दिने भएको छ। सरकारले आगामी असोजभित्रै सड़क सञ्जाल सञ्चालनमा ल्याउने गरी काम अघि बढ़ाएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा मन्त्री लम्सालले सड़क पुल निर्माणका लागि विभिन्न विषयगत 8 कार्यदल गठन गरिएको समेत जानकारी गराउनु भएको छ। आगामी मंगिरसम्म बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी प्रणाली पुनर्स्थापना गर्ने सरकारले योजना समेत बनाएको उहाँले बताउनु भएको छ। रसुवा बाढ़ी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बालेन्द्र शाहबीच आज छलफल भएको छ। जनप्रतिनिधिहरूले प्रधानमन्त्रीसँग सड़क र पुल निर्माणलाई प्राथमिकता दिन माग गरेका छन्। सिंहदरबारमा भएको छलफलमा बाढ़ी प्रभावित क्षेत्रका प्रतिनिधिहरूले प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताउनुभयो।
14: प्रस्तुत गरिसक्नुभएपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने, होइन जनतालाई तत्कालै चाहिँ अब पुनस्थापनाको कुरा छ, होइन पुनर्वासका कुरा छ, पुनस्थापनाका लङ टर्मको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनस्थापित गर्नुपर्ने छ, त्यो विषयमा छलफल भएको हो।
3: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका लागि बजेटको कुनै पनि चिन्ता नभएको बताउनु भएको थियो। बैठकमा बस्ती स्थानान्तरणका लागि सुरक्षित स्थान पहिचान, जग्गा व्यवस्थापन तथा आवश्यक परे वन क्षेत्रसँग प्रभावितको जग्गा सट्टापट्टा गर्ने कानूनी व्यवस्था मिलाइदिन समेत जनप्रतिनिधिले माग गरेका छन्। यसैबीच नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ बैंकिङ कसुरमा सिंहदरबार परिसरबाटै पक्राउ पर्नु भएको छ। उहाँ विरूद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरूण अर्यालको जायरीमा नेपाल सरकार र प्रतिवादी तामाङ रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। भोटेकोसी बाढीले कृषि क्षेत्रमा 1 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुप्त क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले धान तरकारी तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति पुर्याएको देखाएको हो। प्रतिवेदन अनुसार बाढ़ीबाट विभिन्न स्थानीय तहमा 1,679 हेक्टर धान खेती प्रभावित भएको छ। त्यसबाट करिब 5,843 टन धान उत्पादनमा क्षति भएको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1,843 टन तरकारी उत्पादनमा क्षति भएको छ। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेतीमा क्षति पुगेको छ। प्रतिवेदन अनुसार 252,445 पशुपन्छी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 क्षति भएको अनुमान गरिएको छ। करिब 214,827 कुखुरा प्रभावित भएका छन्, जुन कुल प्रभावित पशुपन्छीको 85.1% हो। प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। असोज 15 संसदीय क्यालेण्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गर्ने भनेको प्रश्नोत्तर सूचीबाट हटाइएको हो। क्यालेण्डर अनुसार भोलि र पर्सि प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
16: उपलब्ध कार्यभार जे जति छन् विधेयकहरू सन्धि सम्झौताहरू त्यसै गरेर केही सार्वजनिक महत्वको प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेण्डर तयार गरिएको छ। बीचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा यही क्यालेण्डरभित्र हामी समावेश गरेर अगाडि बढाउँछौँ। त्यसै गरेर समितिबाट कुनै विधेयकमाथिको प्रतिवेदन उपलब्ध भएमा पनि यही क्यालेण्डरभित्र रहेर हामीहरू अगाडि बढाउँछौँ। सम्भवतः अधिवेशन चाहिँ 3 असोजको तिर चाहिँ अधिवेशन अन्त हुन सक्छ भन्ने तरिकाबाट छलफल चाहिँ कार्यव्यवस्थामा भएको छ। भाद्र 10 गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भोटेपछि कृषिमा आएको बाढीका कारणले असम्भव भयो, होइन त्यो दिन हामीले सामान्य बैठक त गर्यौं तर बिजनेसमा छिर्दै नछिरिकन त्यो बारेमा नेपाल सरकारले जानकारी गराउने सम्भावना सीमित रह्यो। आपसी समन्वय गरेर मिति तय गरिने भन्ने छ।
3: कांग्रेस संस्थापन इतर पक्षले नेता कार्यकर्ताहरूको आत्मसम्मानमा कुनै पनि पदको सौदाबाजीको विषय हुन नसक्ने तर्क गरेको छ। संस्थापन पक्षले आगामी 15 महाधिवेशनमा सदस्यता अध्यावधि गरेका नगरेकालाई पनि भाग लिन पाउने र 14 महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित कार्य समितिमा रहने गरी निर्णय गरेपछि पूर्व सभापति शेरबहादुर देउवा पक्षले सम्झौता नहुने बताएको हो। कांग्रेस नेता डाक्टर शशांक कोइरालाले एकलौटी रूपमा अगाडि बढ्ने विषय कुनै पनि हालतमा उचित नहुने बताउनुभयो।
6: पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालत विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकातर्फ एकतर्फी रूपमा घोषणा गरेको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमति पुग्न वा सम्मान्य सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगर्न एकलौटी रूपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न।
3: यसैबीच आन्तरिक तिक्तता मेटाउने पार्टी सभापति गगन थापा लचिलो बनेको भन्दै 15 महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने नेताहरूले दावी गरेका छन्। कांग्रेस सहमहामन्त्री प्रकाश स्नेह रसाइलीले निर्धारित मितिमा महाधिवेशन सम्पन्न हुनेमा कुनै आशंका नभएको सीआईएनसँग बताउनुभयो।
9: पहिलो कुरा त शेरबहादुर देउवाले म सभापति हो भन्नु, सर्वोच्च अदालतको दुईटा फैसलाको उल्लङ्घन पनि हो, सर्वोच्च अदालतको फैसलाको अपमान पनि हो, त्यसको अवज्ञा गरेको पनि यसमा हाम्रो गम्भीर आपत्ति छ। त्यो कुरा हामीले पार्टी एकताका सन्दर्भमा एकदमै लचिलो भएर उहाँले जे चाहिँ बाडाको मूल शब्दका रूपमा प्रतिष्ठाको विषय बनाउनु भएको थियो, त्यो चाहिँ प्रतिष्ठाको विषयलाई हामीले चाहिँ सहजीकरण गरेका हौँ। अब त्यो बाटोबाट भन्दा अर्को बाटोबाट उहाँहरूलाई पार्टीको महाधिवेशनमा जो अब यसमा असहमत हुन्छ के अरे त्यसमा
3: भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज देशभर श्रद्धा र उत्साहका साथमा मनाइएको छ। तीजको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर क्षेत्रमा शिवालयका व्रतालु महिलाको घुइँचो लागेको थियो। आजको दिन व्रतालुले निराहार तथा श्रद्धापूर्वक व्रत बसि भगवान शिव र पार्वतीको विशेष पूजा आराधना गर्ने परम्परा छ। हिजो दर्खाएसँगै औपचारिक रूपमा शुरू भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तीजको मुख्य दिन आज हरितालिका व्रत बसिन्छ भने भोलिपल्ट चौथीका दिन गणेश भगवानको पूजा गर्ने चलन रहेको छ। परम्परा अनुसार तीजमा निराहार व्रत बस्ने चलन रहे पनि स्वास्थ्यलाई व्यवस्था गर्दा समस्या आउन सक्ने चिकित्सकहरू बताउँछन्। त्यसले व्रत बस्दा आफ्नो स्वास्थ्य अवस्था, शरीरको क्षमता र आवश्यक सावधानीलाई समेत ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुराकानी गर्दै वरिष्ठ कन्सल्ट्यान्ट फिजिसियन डाक्टर रोशन कुमार झा,
18: सो यसमा चाहिँ निराहार उपास बस्ने, पानी समेत नखाने जुन छ त्यो हाम्रो धर्महरू अनुसार गर्ने हो, तर आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ। विशेष गरी डायबिटिज भएका जसले चाहिँ नियमित आफ्नो सुगरको रोग सेवन गर्नुपर्ने हुन्छ र गर्भवती महिलाहरू र नियमित अरू कुनै औषधि खानुपर्ने व्यक्तिहरू हुनुहुन्छ भने उहाँहरूले चाहिँ यस्तो किसिमको चाहिँ निराहार चाहिँ उपास बस्नु हुँदैन, फास्टिङ बस्नु हुँदैन भनेर हामी चाहिँ पटक पटक विभिन्न माध्यमबाट भनिरह हुन्छौँ।
3: सुदूरपश्चिम प्रदेशका कर्मचारीको तीज भने यसपालि खल्लो भएको छ। सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष शुरू भएको दुई महिना पुग्न लाग्दा पनि बजेट पारित भएको छैन, जसका कारण प्रदेश सरकार मातहतका कार्यालयको नियमित कामकाज प्रभावित छ। बजेट कार्यान्वयनमा नआउँदा कर्मचारीको तलब भुक्तानीदेखि विकास निर्माणका कामसम्म प्रत्यक्ष रूपमा असर परेको छ।
19: सुदूरपश्चिम प्रदेशमा अघिल्लो सरकारले चालू आर्थिक वर्षका लागि 37 अर्ब 70 करोड़ रूपियाँको बजेट ल्याएको थियो। राजनीतिक विवादका कारण उक्त बजेट पारित हुन नसकेपछि प्रदेशमा बजेट शून्यताको अवस्था आएको हो। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेलधुराका वैद्य निरीक्षक खेमराज पनेरु,
15: एकातिर काजबारको शुरूआती एकातिर खर्च यति बेला नै बढी चाहिनु पर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि धौधो परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
19: दुई महिनादेखि तलब नआउँदा नियमित घर खर्च व्यवस्थापनमा समस्या देखिएको प्रदेश सरकार मार्फतका कर्मचारीहरूको गुनासो छ। प्रदेश लेखा इकाई कार्यालयका लेखापाल तिर्मल साउदका अनुसार चालु आर्थिक वर्षको बजेट नै नआएकाले कर्मचारीको तलब लगायत विकास निर्माण र नियमित आर्थिक गतिविधि प्रभावित भएका छन्।
20: विकास निर्माण योजनाहरू पनि सुरु हुन ढिलो हुने र हाम्रो कर्मचारीहरूको पनि तलब भत्ता लगायतका पनि सुविधाहरू पनि भुक्तानी गर्न नसकेको अवस्था हुनाले त्यसको समस्या।
19: सुदूरपश्चिम प्रदेशमा अहिले राजनीतिक गठबन्धन परिवर्तन भएसँगै नेकपा र नेकपा एमालेको साझेदारीमा सरकार बनेको छ। प्रदेश मन्त्री परिषद बैठकले भने बजेटको अवरोध खोल्ने निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावल,
21: अहिले यहाँहरूलाई सबैलाई जानकारी छ बजेट होलिडेको अवस्था रहेको छ र यो वर्ष 2083-84 को वार्षिक कार्यक्रम तथा बजेटलाई नवगठित सरकारका प्राथमिकता समेत समावेश गरी बजेट पुनर्वलोकन सहित परिमार्जन गर्ने आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय भएको छ।
19: विगतको कमल बहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि बजेट पुनर्लेखनको विषय उठेको थियो। त्यही समयमा राजनीतिक गठबन्धन फेरिएसँगै शाहले मुख्यमन्त्रीबाट राजीनामा दिनु परेको थियो। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
3: साझा खबरमा अब एउटा खेल प्रसंग। अन्तर्राष्ट्रिय फुटबल संघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ इन्फाले निलम्बन फुकुवाको माग गर्दै ज्ञापन पत्र सहित धरना दिने भएको छ। इन्फा कर्मचारी, रेफ्री, प्रशिक्षक सहितको टोलीले भोलि राष्ट्रिय खेलकुद परिषद राखेपमा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनुभयो। ज्ञापन पत्र बुझाएपछि राखेपा परिसरमा एक घण्टा धरना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने इन्फाले जनाएको छ। इन्फाले कर्मचारी संघको छलफलपछि ज्ञापन पत्र सहित धरना कार्यक्रम तय गरेको हो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत 10 असारमा इन्फालाई निलम्बन गरेको थियो।
13: सन्तोष गन्धर्व, बाल बालिकाका लागि कम खर्चमै पोसिलो खानेकुरा बनाउने तरिका,
0: भुटेको चना, मकै, भटमास, जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो।
13: विशेष श्रृङ्खला मिलिजुली नेपाली अनि बाढी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदा के फाइदा हुन्छ, कुराकानी विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
22: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
2: ओहो, तिमी त घरको खाने भएछौ नि।
23: के को सरसल्लाह हो दुईजनाको?
22: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
23: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
2: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
23: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
13: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सीआईएन।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
13: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष श्रृङ्खला मिलिजुली नेपाली।
24: साझा खबरमा अब मिलिजुली नेपाली। तपाईँलाई आफ्नो बालबालिकाका लागि कम खर्चमै पोसिलो खानेकुरा बनाउने तरिका जान्न मन छ? एकैछिन पोषणविद रुजु खड्काको कुरा सुनौ।
0: विशेष गरी यो बाढी प्रभावित ठाउँमा दाल चामल मात्र भए पनि थोरै कुराहरू थपेर पोषणयुक्त बनाउन सकिन्छ, जस्तो कि थोरै तेल, घिउहरू मिसाउने, जसले यो भिटामिनको अवशोषणमा पनि मदत गर्छ। अर्को कुरा भनेको हामीले सर्वोत्तम पिठोलाई हामीले अलिकति सक्खर, मिश्री मिसाएर त्यसलाई हलुवा जस्तो, लिटो जस्तो बनाएर पनि खान दिन सक्छौँ। अब भात दालहरू मात्र हुँदाखेरि बच्चा बच्चीलाई कति खान नमन लाग्ने हुन्छ, त्यसलाई पनि हामीले विभिन्न कुरा बनाउन सक्छौँ। जस्तो चामलको पोहा, जसलाई चामल मात्र चाहिने भयो, थोरै घिउले पुग्छ, दालको स्रोत छ भने दालको रोटीहरू पनि बनाउन सकिन्छ। वरिपरि उम्रिने हरियो सागसब्जी छ भने त्यसमा मिलाएर हाल्न सकिन्छ। कतिपय अवस्थामा त केही गरी पकाउने साधनै छैन, हरेक चोटीलाई भने हामीले भुटेको सुकेको खानेकुरा जस्तो भुटेको चना, मकै, भटमास, जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो। अब सुक्खा सातु र दुध मिसाउन सकिन्छ, जस्तो उपलब्ध भएको अन्नको पिठोहरूमा दुध घोलेर अथवा पानी घोलेर त्यसमा थोरै सक्खर हालेर पनि खान सकिन्छ। सम्भव भएसम्म फलफुलहरू सिधै खुवाउन सकिन्छ। राम्रोसँग भिजाएको गेडागुडी टुसा उमारेको पनि खुवाउन सक्छौँ। यसमा प्रोटिन, भाइटामिन सी, फाइबरको मात्रा प्रशस्त हुन्छ। यो हामीसँग भएकै स्रोत साधनमा गर्न सकिने कुरा हो।
24: राहतमा आएका दाल, चामल, पिठोलाई पनि मिलाएर खाँदा स्वादिलो अनि पोसिलो हुने बताउँदै हुनुहुन्थ्यो पोषणविद रुजु खड्का। तपाईँ अस्थायी आश्रय स्थलमा बसिरहनु भएको छ भने एक अर्काबीच कुराकानी गर्न चाहिँ नभुल्नुहोस् है, अनि आफ्नो उमेर र क्षमता अनुसारका काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरुङको भनाइ छ। अनि आफ्नो उमेर र क्षमता अनुसार काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरुङको भनाइ छ।
1: होल्डिङ सेन्टरमा बसिराख्दाखेरि त हाम्रो जिउ त यत्तिकै बसिराख्यो नि त, एक्टिभ भएन नि त भनेर भन्दा सानो तिनो जस्तै यहाँ आफ्नो सरसफाइमा आफैले ध्यान दिने सानो सानो बच्चाहरूले त आफ्नो सरसफाइ गर्न सक्दैन नि त, त्यो अवस्थामा चाहिँ उहाँहरूलाई नुहाइदिने, उहाँहरूको सरसफाइ गर्नेदेखि लिएर आफ्नो वरिपरिको साथीहरूले खाना खाए कि खाएन, के भइरहेछ भनेर सोध्नेदेखि लिएर आफ्नो पनि सरसफाइ चाहिँ आफैले गर्दाखेरि अलिकति एक्टिभ हुन्छ। अनि सँगसँगै चाहिँ हामीले समूहमा बस्दा चाहिँ के हुन्छ भन्दाखेरि हाते मालो भनेको जस्तै उसले खाना खान मन लाग्दैन भने पनि अर्को साथीले होइन एक गाँस भए पनि खानुपर्छ भन्दा सँगै लिएर जाने, मलाई पनि त गाह्रो भएको छ के छ त भनेर कुराकानीहरू गर्ने, अनि कामहरू पनि आउन त सँगै गरौँ भनेर भन्दाखेरि चाहिँ यसले चाहिँ अलिकति उहाँहरूलाई चाहिँ मद्दत पुग्छ एक्लै भनेर भन्दा पनि समूहमा चाहिँ, अनि म मात्र होइन रहेछ अरूलाई पनि गाह्रो भएको छ, उहाँले त गाह्रो हुँदाहुँदै त गरिराख्नु भएको छ त, म चाहिँ किन यसरी बस्ने भनेर उहाँलाई पनि त्यो एउटा चाहिँ हौसला चाहिँ मिल्छ। तपाईँको नजिकको व्यक्ति कसलाई चाहिँ तपाईँलाई भन्न सहज हुन्छ उसलाई भनेर हुन्छ कि मनको कुरा चाहिँ निकाल्नु पर्यो। अनि अर्को भनेको चाहिँ हाम्रो हेल्पलाइन नम्बरहरू पनि छ, जस्तै 1166 आत्महत्या रोकथाम हेल्पलाइन नम्बर छ, अनि हाम्रो टिपिओको नि 1660 छ जसमा चाहिँ पैसा लाग्दैन भने चाहिँ यो जस्तै अरू विभिन्न सङ्घ संस्थाहरूले पनि हेल्पलाइन नम्बरहरू चाहिँ अहिले प्रोभाइड गर्नुभएको छ भन्दा हजुरले त्यसमा पनि सहयोग लिन सक्नुहुन्छ।
24: विपदका बेला एक्ला एक्लै नबस्न, आफ्नो मनको कुरा नजिकको साथीसँग भन्न बिहान र बेलुका व्यायाम गर्न सुझाव दिँदै हुनुहुन्थ्यो मनोविद अमृता गुरुङ। तपाईसँग पनि बाढी, पहिरो वा विपद सम्बन्धी कुनै न कुनै अनुभव त पक्कै होला। केही दिन अघि आएको रसुवा बाढीको अनुभव सुनाउँदै हुनुहुन्छ नुवाकोट तुप्चे अकरेका लेख बहादुर सारु मगर।
4: अनि हामी चाहिँ अब पाहा लाए, सर्टकटबाट पाहा लायो, पाहा लाएपछि तिनजना थियो, हामी तिनैजना बच्चे, उँधो गयो भयो नि भेट्ने, उँभो गयो भने भेट्ने, सर्टकट लायो कि माथि लाएपछि खोलाभन्दा नाग्यो अनि त्यहाँबाट बच्न सक्नु भयो। हामी बाउ छोरा चाहिँ अलि अगाडि भाग्यो, बुढी अलि हिँड्न सक्ने, ल जा जा तिमीहरू म बच्दिनँ भनेको थियो, अनि त्यहाँ उसलाई चाहिँ अब यतिसम्म भेटायो अनि त्यही हिँड्दै लिएर गयो, हिँड्दै हिँड्दै हामीसँगै आगोमा चाहिँ बच्चेन, माथि लानु लाग्नै भ्याएन,
24: रसुवा बाढीमा भागेर ज्यान जोगाउनु भएका लेख बहादुर सारु मगरको जस्तै तपाई पनि आफ्नो अनुभव सुनाउन चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
13: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदाको फाइदा,
5: हामीलाई दाल खानु हुनु नि सबै कतिलाई युरिक एसिड छ, तपाईँ पैसा दिनुहोस् न, मलाई तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न।
13: बाढी पीडित परिवारलाई विश्वास गरेर आवश्यकता अनुसारको राहत दिनुपर्ने विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
24: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
24: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोसी बाढी प्रभावित मध्ये होल्डिङ सेन्टरमा बस्न चाहनेलाई सरकारले मासिक रूपमा रकम दिने निर्णय गरेको छ। यो निर्णयको आवश्यकता र यसले पार्ने प्रभावका बारेमा साथी लील प्रकाश चन्दले बालबालिका शिक्षा र समानताको क्षेत्रमा कार्यरत आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँग कुराकानी गर्नुभएको छ।
3: हामीले परिवारहरूलाई धेरै संघ संस्थामाथि आश्रित बनाउनुभन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमुना कामहरू पनि छन्, एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ, त्यो सामान आफ्नो चोइसको खान्छन् नि। हामीले लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि, डायबिटिज छ। हामीले लगाए दाल खानु हुँदैन, सबैलाई कतिलाई युरिक एसिड छ। तपाईँ पैसा दिनुहोस् न, मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न। त्यो पीडित परिवारलाई पनि त तपाईँले लो भन्नु न, महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस्, ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस्, हिसाब राख्नलाई भन्नुहोस्, यो गर्छु, यो गर्न पाउनुहुन्छ, यो पैसाले यो गर्न पाउनुहुन्न, यो किन्न पाउनुहुन्छ, यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस्। पुरुषलाई दिनलाई एकदम जाँड रक्सीमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस्, उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ। महिलाहरूलाई दिनुहोस्, उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्।
4: पैसा दिँदाखेरि फेरि के कति दिने, कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा जो सरकारवाला निकायलाई।
3: मेरो विचारमा यो परिवार सङ्ख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन्, हामी बसेर सल्लाह गर्न सक्छौँ, रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन्। म यो किन भन्दैछु नि, यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि, फेरि हात तल र हात माथिको कुरो भएन नि। ब्याङ्क ट्रान्सफर गर्नुहोस्, सिस्टमबाट ट्रान्सफर गर्नुहोस्, गर्नुहुने काम गर्न नहुने, पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्न नहुने क्षेत्र तोकिदिनुहोस्। 100 रुपियाँ अघि कति बढी खर्च गरेर बिल राख्नुहोस्, करमा अहिले चिठ्यामा हाल्नुहोस्, कर पनि दिइरहेको हुन्छ उतापट्टि, तपाईँ पैसा पनि दिइरहनु भएको छ, कर उता बिल लिन पनि सिकाइरहनु भएको छ, बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठालाई पनि हाल्छन्।
4: नेपालको अभ्यास, उपलब्ध जनशक्ति, स्रोत, साधन, प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै जुन बाढी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि अथवा कि केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ।
3: एउटा टेक्नोलोजी छ, हेर्नुहोस्, एउटा मान्छे हामीसँग प्रशस्त मान्छे छन्, स्थानीय निकाय म स्पेसियल स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन्। हाम्रो युथहरू, हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न, युथहरू यहाँ नेपालमा यो काम गर्नलाई, यो मोनिटर गर्न, यसलाई सहयोग गर्नको लागि हाम्रा युथ एजेन्सिजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्र गर्नुहोस् न हाम्रो युवाहरू। म त अहिले हाम्रो बाढी पीडित क्षेत्रमा हामी म युथ एजेन्सिजहरू छन्, ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे। सुरुमै उहाँहरूले होइन, यहाँ सबैभन्दा मोबाइल चलेन, ब्याट्री छैन, ब्याट्री चाहियो, सोलर चाहियो, फोन चाहियो, सानो फोन हुन्छ नि, सानो सानो फोनहरू, युवाहरू त्यो बोकेर भोलिपल्ट गए, हामीलाई फेरि खोला बढ्यो, पानी बढ्यो, फेरि फुट्यो, हल्ला भयो, ती युवाहरूलाई तल माथि डाँडामा तल हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर व्यस्त थियौँ।
4: शान्ति सुरक्षाको कुरा, त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
3: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने, मान्छेहरू छुट्टिने, आफन्तहरूकोमा जाने, स्पेसियली बालबालिका अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू छोरीहरू हिंसा, यौन हिंसा, दुर्व्यवहार हुनसक्छ ग्रुप लिभिङमा। अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरीचेरीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छन्।
4: खेल्दै गरेको अथवा खेल सामग्रीहरू पनि दिएको त देखि नै राखेको छ, यसमा अझै हामीले कसरी सावधानी अथवा अझ कसरी ध्यान पुर्याउनु आवश्यक छ?
3: मलाई त्यहाँ मेरो विचारमा चाहिँ अहिले तत्काल मैले देखेको चाहिँ हामीसँग यो बालबालिकाहरूलाई संरक्षण गर्ने, सिकाउने, सिकाइको क्रियाकलाप गर्न सक्ने जनशक्तिहरू राख्नुपर्छ। बाल संरक्षण, बालबालिकाको सहभागिता, बालबालिकालाई कसरी होइन यस्तो आपतकालीन अवस्थामा उहाँहरूको मानसिक स्वास्थ्य सबैलाई ध्यानमा दिएर कसरी काम गर्न सकिन्छ, यदि मानसिक स्वास्थ्यको चाहिँ एकदम विज्ञहरूको सहयोग लिनुपर्छ भने कुन कुन निकाय, कुन कुन हाम्रो यो परामर्श दिन सक्ने काउन्सिलिङ निकायहरूले अनलाइन दिन सक्छन् अथवा गएरै दिन सक्छन्, उहाँहरूसँग सम्पर्क गर्नुपर्छ। यो फेसिलिटेटर टिचर्स के भने टिचरहरू हुन सक्छन् खालि शिक्षकहरूलाई, उहाँहरूलाई मोबिलाइज गरेर होल्डिङ सेन्टर्सहरूमा चाहिँ यी फेसिलिटेटर

0: चाहिन्छ र बच्चालाई सुरक्षित हिसाबले खेल्ने खाने बस्ने पनि मिड डे मिल दिनुपर्छ यो बेलामा, हेल्दी मिड डे मिल दिनुपर्छ, न्युट्रिसियस मिड डे मिल दिनुपर्छ,
1: किनभने लामो समय होल्डिङ सेन्टरमा नराख्दा त फेरि त्यहाँबाट त्यो पनि उठाउनु हटाउनु पर्ने होला, अब विद्यालय बगेर गइसक्यो छैन होइन, अब त्यस्तो अवस्थामा चाहिँ कसले के गर्नुपर्छ?
0: हो अब मुख्य कुरा तपाईँ त्यही आउनु, सेकेन्ड टर्म भनेको सेकेन्ड टर्म भने चाहिँ हाम्रो रिलिफ रिहाबिलिटेसन मेन्टल इस्टाब्लिसमेन्टको आदिको काम फेस सिद्धिएपछि हामीलाई सबैभन्दा बढी पार्टनर चाहिन्छ, हामीलाई बढी सबैभन्दा बढी सहयोग चाहिन्छ, हामीलाई सबैभन्दा बढी विज्ञता त्यतिखेर चाहिन्छ जतिखेर हामीले यी योबाट पीडित योबाट यो हाम्रो दैविपर्कोबाट पीडित बालबालिकाहरूको शिक्षाको लागि र मैले स्वास्थ्य पनि बिर्सिनु भएन है, शिक्षा स्वास्थ्य लगायतका कुराहरूलाई लामो समय कसरी लाने, घर बार सबै गुमाएका बाढी पीडित बच्चालाई सहयोग गर्दै गर्दा अर्को यतापट्टिको फेरि 70% नगुमाएको बच्चाहरूले हामीले ग्रुप एम मनाइन्छौँ यहाँ, तपाईँ सहयोग पाउने बच्चा एउटा सहयोग नपाउने बच्चा हुन्छ, अब यो दुईटा पक्षलाई कसरी व्यवस्थापन गर्ने, नागरिक सङ्गठनले काम गर्दा दुईटा पक्ष बनाइदिन्छौँ नि, सहयोग दिन्छ एउटालाई सहयोग दिन्नौँ, एउटा सहयोग पाएको बच्चा एउटा सहयोग नपाएको बच्चा, त्यस कारण गर्दा सिस्टमलाई मोबिलाइज गर्ने, स्थानीय सरकारसँग काम गर्ने, स्थानीय सरकारलाई मैले धेरै ठाउँमा उत्तर दिएँ, हामी स्थानीय सरकारलाई केन्द्रमा राखेर स्थानीय सरकार मार्फत यो हामीले रिकभरी गर्नुपर्छ।
2: सरकारले भोटेकोसी बाढीले क्षतिग्रस्त बनाएको सड़क तथा पुलको पुनर्निर्माणलाई तीव्रता दिने जनाएको छ। रसुवा बाढी प्रभावित क्षेत्रमा स्थानीय सरकार र स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बीच छलफल भएको छ। भोटेकोसी बाढीले कृषि क्षेत्रमा 1 अर्बभन्दा बढीको क्षति पुर्याएको छ। प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्न उत्तर भने हटाइएको छ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइएको छ र अन्तर्राष्ट्रिय फुटबल महासंघबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघले निलम्बन फुकुवाका लागि ज्ञापन पत्रसहित धरना दिने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: Mandu 92.1 Studio Time 8 PM
1: Powered by
2: तपाईको जीवनमा रङ भर्दै चीजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
3: चेज मिक्सर ग्राइन्डर
4: मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ
5: ओम हस्पिटल We care for you.
6: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
5: निजी क्षेत्रको अग्रणी अस्पताल
6: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ

0: रेडियो काठमाडौँ 92.1
1: लोकमाला
2: लोकमाला
1: लोकमाला

नमस्कार, परिवर्तन सम्भव छ। यो हो रेडियो काठमाडौँ 92.1 र प्रस्तुति हो लोकमाला। लोकमालाको आजको यो सोमबार व्यवसायमा उपस्थित भएको छु एमसीआरमा हुमसरासँग। यो आवाजमा तपाईँकै मनको साथी प्रदीप सापकोटा। आज हरितालिका तिज, कहिलेकाहीँ यो तिज आइसके पछाडि छुट्टै उमङ्ग पैदा हुन्छ क्या मनमा। विशेष गरी यो आवाजसँग आवाज मिसाउन चाहिँ यो तिजको महत्त्व ठुलो छ। व्यक्तिगत रूपमा भनेको मैले, मेरो कुरा गर्नुपर्दा होइन, यो तिज नआइदिएको भए तपाईँ हाम्रो यो यसरी भेटघाट होइन, बोलीचाली यो संवाद हुँदैन थियो होला। त्यही भएर तिजको महत्त्व छुट्टै छ। तिजको अघिल्लो दिनको महत्त्व विशेष मेरो लागि चाहिँ होइन, दरखाने दिनको महत्त्व छुट्टै छ। दरखाने दिन नभइदिएको भए, नआइदिएको भए होइन, आज यो दिन आउने थिएन। तपाईँले बुझिसक्नु भएको छ मैले के भन्न खोजेको। निकै रमाइलो बसाई आज पनि कुरा गर्छौँ। मैले सदैव भन्दै गर्छु लोकमाला, त्यसै गरी रेडियो काठमाडौँको यो टेलिफोन नम्बर चाहिँ ब्रह्माण्डकै सबैभन्दा सजिलो टेलिफोन नम्बर हो, 4591300। त्यसै गरी 4591400 प्रत्यक्ष कुराकानी गर्छौँ, घरदेशका कुरा गर्छौँ, परदेशका कुरा गर्छौँ, मेलापातमा का कुरा गर्छौँ, चाडपर्वका कुरा गर्छौँ, यावत कुराहरू गर्छौँ। आजको प्रस्तुति, आजको व्यवसायमा यतिखेर हामीलाई रेडियो जुगल 98.1 मेगा हर्ज सिन्धुपाल्चोक डिसङ्खु पाखर पाँचसिलढुङ्गाबाट पनि श्रवण गर्दै हुनुहुन्छ। सुनिता लामाको साथ रहेको छ, रेडियो जुगलको स्टेसन म्यानेजर पनि हुनुहुन्छ। उहाँले आज पनि हामीलाई साथ दिनुभएको छ। यहाँबाट हुमसराको त सदैव साथ भइहाल्यो। हामी प्रस्तुतिको सङ्गीतमा शुभारम्भ गर्छौँ, लोकमालाको शुभारम्भ गर्छौँ। निकै नै मिठो भाका, अलिक पुरानो भाका हो यो। यतिखेर प्रवासमा हुनुहुन्छ प्यारो भाइ मेक्सम खाती छेत्री, उहाँको मिठो सृजना राख्छौँ। निकै राम्रो भाका छ मादलु, मेक्सम खाती छेत्री र शान्तिश्री परिवारको आवाज रहेको छ। अहिलेका लागि प्रस्तुतिको सङ्गीतमा शुभारम्भ गर्छौँ यो निकै नै सुमधुर भाकाबाट।

0: मादलु कहाँ बज्यो, यस्तै प्रिय भाका हामी प्रस्तुत गर्छौँ लोकमालामा एमसिआरमा हुमसराई आवाजमा तपाईँको मनको साथी प्रदीप सापकोटा प्रिय भाका राख्यौँ शान्तिश्री परियार र मेक्सम खाती छेत्रीको आवाज दङ्गाली कलाकार प्यारो भाइ यतिखेर कोही साथी आइसक्नु भएको छ टेलिफोनमा, हामी उहाँलाई स्वागत गर्छौँ। नमस्ते।
1: हेलो मेरो दाई,
0: नमस्ते। नमस्ते मेरो भाइ, कहाँबाट को बोल्नुभयो? लक्ष्मण आराम हो? ठिक छ लक्ष्मण, यहाँको माया पाएका छौँ, आराम नहुने कुरै हुन्न नि होइन? तिज त अब आजबाट लगभग अन्त्य भइगयो नि यो वर्षको लागि होइन, अब पञ्चमी बाँकी छ होइन। अनि कतिको रमाइलो गर्नुभयो आज, नाच्नुभयो कि नाच्नु भएन? रमाइलो गर्नुभयो है? अनि

0: है बिरामी पर्ने सम्पूर्ण दिदी आमा सबैलाई चाहिँ स्वास्थ्य लाभको कामना छ। अब सम्झिनु होला, कसलाई सम्झिनुहुन्छ?
1: सबैलाई स्वास्थ्य लाभको कामना मेरो तर्फबाट पनि छ है त।
0: खासै मलाई चाहिँ केही भएको छैन, अलिकति थकाइ लागेको हो होइन, खासै बिरामी छैन। म केही दिन अगाडि चाहिँ रुवा खोकीले सताएको थियो, अहिले चाहिँ एकदम फ्रेस छु होइन, अलिकति गर्मी भएर पनि होला
1: होइन। जुन हाम्रो दाजुभाइ दिदी बहिनीहरू
0: सबैलाई जो जति व्रत बस्नुभयो, बिरामी हुनुभयो, उहाँलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना यहाँको तर्फबाट होइन। हुन्छ लक्ष्मण, ल आफ्नो ख्याल गर्नु होला, अहिले पनि छुटौँ है त। ल सम्झिनुहोस् हस् हस् हस्।
1: हाम्रो अन्तरा दिदीलाई अनि हाम्रो फुपा रामदेशलाई अनि हाम्रो भतिजा मोडम सरलाई एकदमै सम्झिराखेको छु, अनि पन्तलाई अनि जति दाजुभाइ दिदी पनि सुन्दैछ सबैलाई।
0: हुन्छ अहिले पनि छुटौँ है त। नमस्कार, प्यारो भाइ लक्ष्मण हुनुहुन्थ्यो, यतिखेर घरदेशमा सुन्दै हुनुहुन्छ, परदेशमा सुन्दै हुनुहुन्छ, सामुदायिक सन्दर्भ लाइभ पनि हेर्दै सुन्दै हुनुहुन्छ। कमेन्ट गर्नु होला व्यक्तिगत लाइभ प्रदीप सापकोटा यो पेजबाट अथवा यो नामबाट तपाईँहरू श्रवण गर्दै हुनुहुन्छ आज, कमेन्ट गर्नु होला, म भाषण गर्ने प्रयास गर्छु, भाषण गर्छु। कोही हुनुहुन्छ? नमस्ते नमस्ते हजुर नमस्ते। कोही साथी हुनुहुन्थ्यो, टाटा बाई बाई गरिसक्नु भएको छ, आउनुहोला 4591300 र 4591400 ब्रह्माण्डकै सबैभन्दा सजिलो टेलिफोन नम्बर हो, रेडियो काठमाडौँ 92.1 र लोकमालाको। यतिखेर ओमसरा हाँस्दै हाँस्दै, आज त हाम्रो दिन हो, अब यो दिन पनि आज बिदा भइसक्यो भनेर मन्द मुस्कानका साथ सिसापारीबाट साथ दिनुभएको छ। यतिखेर रेडियो जुगलमा पनि लक्ष्मीजीले सिसापारीबाट साथ दिनुभएको छ, सुनिताजीले है लक्ष्मीजी चाहिँ हुनुहुन्न भनेर जानकारी दिनुभएको छ, खैर केही छैन, उहाँले पनि साथ दिनुहुन्थ्यो। यतिखेर कोही साथीको आगमन, आउनुहोला, म कमेन्ट पनि भाषण गर्छु, ल तपाईँको कमेन्ट पनि भाषण गर्छु, कमेन्ट गर्नुहोला, सामाजिक सञ्जालमा आएको कमेन्ट पनि भाषण गर्छु म, रेडियो काठमाडौँ एचडी यो पनि सामाजिक सञ्जालै रह्यो, व्यक्तिगतमा मेरो सञ्जाल यो चाहिँ रेडियोको सञ्जाल रह्यो होइन, म कमेन्ट भाषण गर्छु, कमेन्ट गर्नुहोला के गर्दै हुनुहुन्छ। कति साथीहरू अब दिनभरिको थकान हुन्छ नि त, अब नाचियो, तर गत साल जस्तो त्यति चहल पहल लागेन मलाई पनि, गत वर्षको हरितालिका तिज जस्तो चाहिँ अहिले मलाई त्यस्तो लागेको हो कि, तर यो बाढी भटेकोसी बाढीको कारणले पनि हुनसक्छ, त्यति चहल पहल त्यति रमाइलो लागेन। हुन त अब हामीलाई भन्दा पनि दिदीबहिनीहरूको चाड हो नि त यो होइन, अब हरितालिका तिज भएपछि लगभग लगभग दसैँ लक्षित भाकाहरू बज्छन् यहाँबाट, दसैँ आएपछि छुट्टै आनन्द हुन्छ, आफ्नोपनको आवास मिल्छ हामीलाई पनि, किनभने गाउँघर गइन्छ होइन, कस्तो रमाइलो, त्यो दिन पनि चाँडै आउँदैछ, रमाइलो हुन्छ। कति साथीहरू परदेशबाट दसैँमा टिका लगाउनु जाने, तिहारमा जाने भन्ने चाँजो बाँझो पनि मिलाउँदै हुनुहुन्छ होला यतिखेर, परदेशबाट पनि हामीले सुन्दै हुनुहुन्छ, श्रवण गर्दै हुनुहुन्छ। परदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई आफ्नो ख्याल गर्नुहोला, किनभने परदेशमा नेपालमा जस्तो सोचे जस्तो छैन, सहज छैन है, आफ्नो ख्याल गर्नुहोला, घरदेशदेखि परदेशसम्म लोकमाला। यतिखेर टेलिफोन सम्पर्कमा कोही साथीको आगमन, नमस्ते। नमस्ते, कहाँबाट को बोल्नुभयो? लक्ष्मी परियार। लक्ष्मीजी, अनि कस्तो रह्यो आजको तिज, हरितालिका तिज, विशेष गरी व्रत बस्नुभयो कि नै? बस्नुभयो, के को लागि बस्नुभयो? हो र, आफ्नो लागि चाहिँ बस्नु भएन? श्रीमानजीको लागि लामो आयुको कामना होइन, अब यस्तै यस्तै कुरा गर्नको लागि, यस्तै यस्तै अब कामना होइन, अब लामो आयु होस्, राम्रो पैसा कमाउनुहोस्, सुख सहलमा राख्नुहोस्, यस्तै यस्तै होइन। अहिले पनि बसिरहनु भएको छ व्रत त, अब त सक्नु पर्यो त, फेरि गाह्रो होला होइन? है अब पञ्चमी थन्क्याउने भनिन्छ क्या, पञ्चमी पश्चात होइन। ल खुसी लाग्यो आउनु भएको छ लक्ष्मीजी, अब सम्झनु होला, कसलाई सम्झिनुहुन्छ? श्रीमानजीलाई
1: सधैँभरि खुसी होइन।

0: नमस्कार, मिठो आवाजका साथ आउनुभएको थियो लक्ष्मी परियार हुनुहुन्थ्यो, कोही साथी आइसक्नु भएको छ। नमस्ते।
1: नमस्ते हजुर, नमस्ते।
0: तपाईँ चाहिँ श्रीमतीज्यूको लामो आयुको कामना गरी व्रत बस्नुभयो कि नै, कहाँबाट को बोल्नुभयो?
1: व्रत त बसिन हजुर।
0: लो, बर्बाद हो भने हामी बस्यौँ अनि तपाईँ नबस्ने, यस्तो त भएन नि, चिट गर्ने। म त बसेँ, बस्नु परेन। श्रीमतीले चाहिँ तपाईँका लागि, हाम्रा लागि, सबैका लागि दिनभरि पानी पनि नखाइ बस्ने, अनि तपाईँ चाहिँ यस्तो गर्ने, खाना खाने, यो भएन है। के गर्नु, सकिँदैन होइन। ल, शुभनाम पाऊ, कहाँबाट को बोल्नुभयो? ए, बस्नुभयो होला सायद, मलाई ढाँट्नु भयो होला कि, अब यहाँ अनेर गर्दा अलिकति अप्ठ्यारो पर्छ भनेर। बाठो मान्छे क्या तपाईँ? छैन है, तपाईँको कमेन्ट पनि देखिरहेको थिएँ मैले,
1: सुरुमै थियो होला।
0: हो हो, सधैँ फर्स्ट क्या तपाईँ त, घिमिरेहरू यो नामै अब राम, अनि राम राम त सधैँ पहिला हो नि होइन,
1: पहिला नि
0: सर्वश्रेष्ठ राम। अनि के छ ल, चितवनको खबर बताउनुहोस्। कतिको आज कतिको रमाइलो गर्नुभयो दिदीबहिनीहरूले? होइन, अब घरमा गर्नुभयो होला छोरीहरूले, दिदीबहिनीहरूले, अनि अब रमाइलो गर्नुभयो होला मादल बजाउँदै बजाउँदै कतै जम्मा भएर बजारतिर
1: घरतिर गर्नुभयो?
0: तपाईँले गर्नुभयो होइन, ताली पड्काउनु भएन? कस्तो मा अल्छी अल्छी हुँदो रहेछ। ल ठिक छ, रमाइलो गफ हो, किनभने रमाइलो पनि गर्नु पर्यो होइन। यो कस्तो भने, यो चाहिँ म चाहिँ रमाइलो बेलाको व्यक्ति भएर होला कि, तिजको बेलाको व्यक्ति, यतै रमाइलो छु क्या म चाहिँ, यो तिजको बेला आइदिएँ क्या म पनि, आमालाई धन्यवाद छ। ल सम्झिनु होला, कसलाई सम्झिने?
1: सम्झनु पर्छ शान्त कुमार बहिनीलाई, अनि हजुरलाई, अनि प्राविधिक मित्रलाई, मलाई चिन्नु सम्पूर्णलाई,
0: यति नै हो
1: हजुर।
0: छुटौँ है त।
1: हजुर भाइ,
0: नमस्कार। रामजी घिमिरे हुनुहुन्थ्यो, व्रत बस्नु भयो है नरे उहाँ चाहिँ। ठिक छ, ल छुटौँ है, उहाँ अनुहार नै हुँदो रहेछ। चितवनबाट निकै रमाइलो ठाउँबाट घुम्न आउनु न भनेर पनि भन्दै हुनुहुन्थ्यो। यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ शिव कार्की ले, म पनि सुन्दैछु है, खलडुङ्गाबाट भन्नुभएको छ, धन्यवाद छ है सबैलाई। जोजतिले हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, उहाँलाई पनि विस्तृतमा धन्यवाद छ। सामाजिक सञ्जाल मार्फत पनि सुन्दै हुनुहुन्छ, यो अर्थमा प्रदीप सापकोटा यो नामबाट म आज फेसबुक लाइभमा आएको छु, मेरो व्यक्तिगत फेसबुक लाइभ। यतिखेर नुराल ढकाल सञ्चारकर्मी, उहाँ पनि हेर्दै र सुन्दै हुनुहुन्छ। पम्फा कणेल, सबैको मनमा बस्न सबल लोकदोरी गायिका, अझै माया गर्छु गर्न त भन्ने, उहाँको चाहिँ यो गीतबाटै उहाँ चिनिनु भएको होइन। उहाँ पनि हेर्दै र सुन्दै हुनुहुन्छ, ऋषि साहबको नामबाट हेर्दै सुन्दै हुनुहुन्छ, धन्यवाद छ। कोही हुनुहुन्छ? नमस्ते।
2: नमस्ते, गुड नाइट।
0: नमस्ते, नमस्ते, गुड नाइट, गुड नाइट। कहाँबाट को बोल्नुभयो?
2: रामजी हो तपाईँ?
0: हजुर,
2: रामजी हो।
0: के भन्नुभयो?
2: रामजी बोल्नुभएको भनेर।
0: म प्रदीप साहबकोट बोलेको,
2: अशोक
0: ए अशोकजी, म प्रदीप सापकोट बोलेको है, ख्याल गर्नुहोस्।
2: चिनी
0: म अशोक, म प्रदीप, तपाईँ अशोक, कस्तो झुक्यो नलाउ होला, यस्तो हुन्छ नि फेरि, मिट लगाइसक्यो होइन, धेरै लगाउँदा नि अलि मिल्दैन नि त होइन, ए मनको कुरा। अब यस्तो मनको कुरा अनेर गरेर के गर्नु, मनको कुरा त मनमै राख्नु पर्यो नि, हजुर
2: मिट लाउने गाह्रो भयो।
0: अब मिट नलगाउँ होला, हामी उसै प्रकार सम्बन्ध छ नि तपाईँको र मेरो, रेडियो काठमाडौँको लोकमालाको होइन र। ल अशोकजी, अनि आज दिनभर के गर्नुभयो, व्रत बस्नु भएन? बस्नु भएन, अलि आवाज पनि प्रश्न। हजुर, खानु भएको छैन? ल अब खानुहोस् ल,
2: खिर खाने,
0: आज नि खिर खाने त्यति ल। म पनि त्यतै आउँछु खिर भनेपछि, मलाई पनि चौपट्टै मनपर्छ क्या। ल त्यतै आउँछु अशोकजी है, ठिक छ। ल कसलाई सम्झिनु, सम्झिनु सम्झिनुहोस् अब,
2: सम्झिनु
0: हजुर,
2: नाम लिनुपर्छ हजुरको सपरिवारलाई अब विशालले शुभकामना दिएको होइन सपरिवार तपाईँको काठमाडौँलाई धेरै धेरै धन्यवाद
0: है त सरी कहिलेकाहीँ यो चिसोले पनि सताउँछ क्या अब यो दौडधुप हिजोको डर लागेको पनि हुनसक्छ होमसरा त्यसै भन्दै हुनुहुन्छ हिजोको डरले छोडेको छैन दाइलाई भन्दै हुनुहुन्छ आउनु होला रमाइलो गफ गफ हो होइन 4591-3000 4591-4000 अहिले भाका नै सुनौँ है टेलिफोन बज्यो कि भन्ने लाग्यो कोही हुनुहुन्छ ल्याउँ किनभने धेरै नकुरौँ नमस्ते नमस्ते ओहो निकै जोसिलो मान्छे ठिक छ नि लासो लासो कहाँबाट को बोल्नु भयो ओमसरा पनि दिदी हो र सबैलाई दिदी भनिदिनु यार यस्तो साइनो लगाउनु भएको होइन साइनो त लगाउनु पर्छ है नजिक आइदेऊ न कति सधैँ होइ भने बोलाउँछु साइनो लगाइदेऊ न होइन आज यस्तो नियमित बसाइबाट अलिकति पर छ नि त दिनु नै तिज लागेको छ ठिक छ गाउन पनि सक्नुहुन्छ तपाईँले तपाईँलाई गाउन मन छ भने हामी दिल खोलेर मन खोलेर स्वागत गरिरहेका छौँ त
2: होइन
0: के छ हो अनि दिउँसोभर के गर्नुभयो अनि व्रत बस्नु भएन अनि किन तपाईँ चाहिँ बस्न नहुने श्रीमतीज्यू चाहिँ तपाईँको लाइभ लामो आयुको कामना गर्दै बस्नुपर्ने होइन तपाईँ यो त भएन नि म त बसेँ हेर्नुहोस् त त्यही भएर बसे बसे जस्तो छ तपाईँले अनुहार देख्नु भएको छैन अलिक मलिन मलिन व्रत बसेको जस्तो जस्तो बस्नु होला है अब बस्नुहोस् ल अर्को वर्ष चाहिँ ल कुन भाका गाउनुहुन्छ सानो हस् सुरु गर्नुहोस् ल
2: मन परेको मान्छेको म बलै आप्छ हिजो नि घरैमा भएन म पोखरा जाउँ भन्थ्यो भएन म उहीसँग मेरो सानो सानो गफ छ मन परेको मान्छेको म बलै आप्छ यस्तै बदलिउ
0: हो र मन परेको मान्छेको मोबाइलै आउँछ तिज भयो तिजको दिन भएर होला क्या आज रमाइलो भाका विष्णुमणि ए सुन्दरमणि सुन्दरमणि अधिकारीको सुन्दरमणि अधिकारीको सृजना विष्णुमाझीको आवाज सपना म्युजिकको प्रस्तुति मिठो भाका गाउनु भयो धन्यवाद छ यहाँलाई म अन्तिम खण्डसम्म प्रयास गर्छु ल मिठो भाका छ अब चाहिँ मिठो भाका नै बज्दैछ तपाईँ कस्तो हुनुहुन्छ कुर्नी म चाहिँ काले छु भन्ने गर्थे बाले ओ काले काले ओइ काले काले
2: काले
0: कालेलाई कोही कोहीलाई मन पर कोही कोहीले मन पराउन थाले यो भाका बजाउँछौँ होइन अब सम्झिनु भयो सम्झिसक्नु भएको छ होइन त्यो छैन क्या छुटौँ है त नमस्कार आज अलिक फरक ढङ्गले कहिले काहीँ यस्तो पनि चाहिन्छ क्या लुकमालामा अबलाई भाका नै सुनौँ है मैले उद्घोष गरिसकेँ रमाइलो भाका अब यो सम्झना बुढाथोकीलाई नसम्झने को छ र मोडल होइन पहिला उहाँका मोडलिङका भाकाहरू कति कति अहिले अब व्यस्त भएर पनि हुनसक्छ भन्ने गर्थे वाले ओ काले काले यो प्रिय भाका राख्छौँ खुमन अधिकारी र विष्णुमाझीको आवाज सूर्य नेउपाने र कमल जीषी त्यसै गरी रामजी कुमार नेपालीको लय तथा शब्द सृजनामा तयार भएको भाका भन्ने गर्थे वाले ओ काले काले प्रस्तुति लोकमालामा

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात घोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कृतिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Telefonia. Extreme energy drink.
1: बाउजू नमस्ते, होइन कति राम्रो गहना हो।
2: दिदी नमस्ते, आहा कति राम्रो गहना।
3: ए हजुर नमस्ते, गहना त साह्रै राम्रो लगाउनु भएको छ त।
1: होइन तिमीलाई मात्र नमस्ते गर्छन् त सबैजना।
4: यो सब नमस्ते ज्वेलर्स महाराजगंज चक्रपथमा बनाएको गहनाको कमाल हो के, बुझ्नुभयो त।
5: 24 क्यारेट का शुद्ध सुन का आकर्षक गहना बनाउन विश्वासिलो ज्वेलर्स नमस्ते ज्वेलर्स
6: महाराजगंज चोकबाट देब्रेपट्टी दोस्रो घर बाँसबारी जाने बाटो। फोन नम्बर 43 79 349 र 98 510 78 286।
7: आयोडिन युक्त नुन खाऊ, मानसिक फूर्ति र शारीरिक शक्ति बढाऊ।
8: सधैं दुई बालबालिका चिन्ह भएको प्याकेटको आयो न्यू शक्ति र भानु नुन मात्रै खाने गरौ।
7: दुई बालबालिका चिन्ह भएको प्याकेटमा राखिएको आयोडिन युक्त नुन नै किन प्रयोग गर्ने?
8: गलगाँड नियन्त्रण गर्न,
7: मानसिक र बौद्धिक क्षमता विकासको लागि,
8: लाटो लठेब्रोपन नियन्त्रण गर्न,
7: पुनरुत्पादन क्षमताको वृद्धि गर्न
8: र बाल मृत्यु दर घटाउन।
7: नेपाल सरकारले सन् 2016 NDHS सर्वे गर्दा उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने 5 वर्ष मुनिका बालबालिकाको संख्या करिब 94.5% पुगेको छ।
9: साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेड।
10: नेपाली लोकदोहोरीको क्षेत्रमा अर्को एक उत्कृष्ट साङ्गीतिक कौशली एस कुमार दंगाल र भगवती कार्कीको पहिलो प्रस्तुति लोकदोहोरी गीत ए जुनेली।
11: फुल्ले बस्ता ए जुनेली छाडेसी छर्ना सुरु भयो आँखाले बात गर्न।
10: सविन्द्र सेन्चुरीको लयमा राज बराइलीको उत्कृष्ट शब्दभित्र रमेश राज बराइली, एस कुमार दंगाल र रञ्जिता विश्वकर्माको सुमधुर आवाजमा सविन्द्र सेन्चुरी युट्युब च्यानलबाट अब डिजिटल बजारमा उपलब्ध छ लोकदोहोरी गीत ए जुनेली।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीज 2083 को पावन अवसरमा प्रतिभाशाली कलाकार शमशेर पुनको तीज कोसेली मन पर्ने मान्छे शमशेर पुनको उत्कृष्ट लय र शब्द भित्र शमशेर पुन शान्तिश्री परियारको सुमधुर आवाजमा प्रकाश भट्टको निर्देशनमा सुरेश कोहली गीता ढुङ्गानाको अभिनय भित्र शमशेर पुन युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा उपलब्ध छ। युट्युब सब्सक्राइबको लागि

स्वागत छ, सुन्दै हुनुहुन्छ लोकमाला एमसिआरमा वंशरा यो आवाजमा तपाईँको मनको साथी प्रदीप साहब कुरा रहेको छु। आज हरितालिका तिज, अब तिजलाई पनि बिदा यो लिइसकेको अवस्था छ होइन। हरितालिका तिजले अब कति अहिले सँगै बसेर नाचगान पनि गर्दै हुनुहुन्छ, परिवारसँगै माइती जानुभएको छ, कति कति घरमा हुनुहुन्छ होइन, कति परदेशमा हुनुहुन्छ, परदेशमा पनि साथीभाइ दाजुभाइ जुटेर सँगै बसेर यतिर मनाउँदै हुनुहुन्छ होला, कतिको छुट्टी मिलेन होला, के गर्ने सोचे जस्तो भने जस्तो हुन्न नि है। त्यही पनि सबैमा मिठो सम्झना छ होइन, अब अर्को वर्ष आइहाल्छ, फेरि अर्को वर्ष नाचौँला, रमाइलो गरौँ होला, के छ र नम्बर बाँचे होइन। यही भन्दै 4591300 र 4591400 कुराकानी गरिरहेका छौँ। यतिखेर म केही कमेन्ट लिन्छु। कमला मुखिया लेख्नुहुन्छ, गुड इभिनिङ, सबैमा मिठो सम्झना भन्नुभएको छ, धन्यवाद छ। राई राई राई यो नामबाट हेर्दै र सुन्दै हुनुहुन्छ, तपाईँलाई पनि धन्यवाद छ। गुराँस जी पनि हेर्दै हुनुहुन्छ। सरोज सायद यो मलाई जोडीको नाम लेख्नु भएको जस्तो लाग्यो होइन। त्यसै गरी मुनामुखे हेर्दै हुनुहुन्छ, धन्यवाद छ। आज अलिक व्यस्त पनि हुनुहुन्छ, किनभने व्यस्त बेला पनि हो होइन, दिनभरि भोकै बस्यो, शरीर थाकेको होला, के गर्ने, आफ्नो ख्याल गर्नुहोला, पानी पिउनु होला, अलि झोल कुरा खानु होला, यही अनुरोध छ। सिम्पल सरिनाजी हेर्दै र सुन्दै हुनुहुन्छ, हेलो हाई नमस्ते, के छ खबर, म पनि मोरङबाट हेर्दै र सुन्दैछु, सबैमा मिठो सम्झना भन्नुभएको छ, धन्यवाद छ यहाँलाई पनि है। त्यस गरी सिमु सिमु यो नामबाट पनि हेर्दै र सुन्दै हुनुहुन्छ, तपाईँलाई पनि धन्यवाद छ। यतिखेर मनोज धमला हेर्दै हुनुहुन्छ, स्वागत छ मनोजीलाई, पहिला रेडियो काठमाडौँमै हुनुहुन्थ्यो, उहाँलाई पनि धन्यवाद छ। प्यारो मान्छे, साह्रै मिठो आवाज छ उहाँको, आवाजको ध्वनि, म उहाँको ठुलो फ्यान पनि हुँ है। यतिखेर पम्फा कणेल पनि हेर्दै र सुन्दै हुनुहुन्छ, सकेसम्म बजाउने प्रयास गर्छु, बजाएको पनि छु, कहिलेकाहीँ भुल हुन्छ होइन, कहिले केही छैन, पनि हेर्दै हुनुहुन्छ। रामगिरी प्रवासदेखि हेर्दै हुनुहुन्छ, नमस्ते प्रदीप सर, ह्याप्पी तिज, ड्युटी गर्दै गर्दै पनि हेर्दै र सुन्दैछु भन्नुभएको छ, धन्यवाद छ। त्यसै गरी नवराज नेपाल हेर्दै हुनुहुन्छ, प्रवासदेखि हेर्दै र सुन्दैछु भन्ने गर्थे बाले, मेरो पनि मनपर्ने गीत हो, बजाउनु भयो, खुसी लाग्यो भन्नुभएको छ, धन्यवाद छ यहाँलाई। टेलिफोनमा आउनु होला, रमाइलो गफाफ गर्छौँ, अब चेलीहरूलाई सम्झिने होला, किनभने चेलीहरूको दिन, चेलीहरूको समय पनि हो यो, अब दुई दिन चाहिँ चेलीहरूकै लागि हामी समर्पित गर्छौँ, अब धेरै समय छैन नि त, तिजका भाका पनि बजाउन, अनि त्योपछि तिहार, दसैँ तिहार आइहाल्छ, अनि त दसैँ तिहार सम्बन्धी भाकाहरू प्रस्तुत गर्दा अलिकति छुट्टै आनन्द पनि हुन्छ, रमाइलो पनि हुन्छ होइन। तपाईँसँग कुराकानी गर्न पाउँदा त आफूलाई भाग्यमानी पनि ठान्छु। हामी रमाइला मनसुनी भाकाहरू प्रस्तुत गरिरहेका छौँ, प्रस्तुति लोकमालामा, यतिखेर रेडियो जुगल 98.1 मेगाहर्ज मार्फत पनि सुन्दै हुनुहुन्छ, त्यहाँबाट सुनिता लामाको साथ सहयोग रहेको छ, सिन्धुपाल्चोक होइन, सिन्धुली, उखलडुङ्गा, रामेछाप लगायतका भेगमा रेडियो जुगल राम्रो सुनिन्छ भनेर जानकारी दिनुभएको छ, धन्यवाद छ। अब रेडियो काठमाडौँ त लगभग धेरै जिल्लामा देशैभर सुनिन्छ होइन, अबलाई भाका नै सुनौँ है, एउटा भाका सुन्छौँ, किनभने भाका पनि बजाउनु पऱ्यो नि होइन, कति म मात्र बोल्दा तपाईँलाई पनि अलिकति नमजा लाग्ला। यसलाई शिरीष देवकोटालाई सम्झिन्छौँ हामी, करुवामा पानी, यो पुरानो भाका हो, मलाई चाहिँ साह्रै मनपर्छ, उहाँलाई पनि मनपर्छ, उनीलाई पनि मनपर्छ, उनीहरूलाई चाहिँ साह्रै मनपर्छ यो भाका होइन। अहिलेको लागि प्रिय भाका राख्छौँ, करुवामा पानी, शिरीष देवकोटाको आवाजको ठुलो फ्यान पनि हो म, मिठो भाका छ, मिठो आवाज छ पुरानो, तर अब्बल सृजनालेको लागि लोकमालामा, करुवामा पानी।

0: कहिले पनि एक्सट्रिम एनर्जी ड्रिंक
1: दैनिक रु 197 रु 50,00,000 बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि
3: रंग बहार रंग बहार
4: बर्जर संगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
3: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
4: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
3: घर रंगाऊ खुशी बढाऊ
4: उपहार जित्ने अवसर पाऊ
3: बर्जर पेन्सले

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।

0: सात आकर्षक सुविधाले सजिएको स्टुडेन्ट इन्टरनेसनल हेल्थ प्लस बेनिफिट अधिकतम $50,000 सम्मको ट्युसन फी कभर गर्दै लिभिङ खर्चदेखि अस्पताल बिल सम्म व्यक्तिगत दुर्घटना सुरक्षादेखि ऋणको इएमआई सहायता सम्म र अभिभावकको व्यक्तिगत दुर्घटना समेत समेट्दै तपाईँको शैक्षिक यात्रामा भरोसाको साथ। थप जानकारीका लागि www.neco.com.np मा लगइन गर्नुहोस्। नेको इन्स्योरेन्स लिमिटेड।
1: बीमा गरौ, सुनिश्चित रहौ।
2: शिखरको अटो प्लस बीमा, बीमा क्षेत्रकै नौलो शिखर इन्स्योरेन्सको अटो प्लस बीमा योजना अन्तर्गत राजकटी हटाउने, नयाँ सवारी साधन पुनर्स्थापना र दैनिक सवारी भाडा, यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन्। चार पाङ्रे र दुई पाङ्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन्। सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँछ।
3: थप जानकारीका लागि नजिकैको शिखर इन्स्योरेन्स कम्पनीका शाखाहरूमा सम्पर्क गर्नुहोस्। हटलाइन नम्बर 16-6-14-44-41।

0: रेडियो काठमाडौँ 92.1 मेगाहर्ज परिवर्तन सम्भव छ।
1: लोकमाला
2: लोकमाला
3: लोकमाला

0: परिवर्तन सम्भव छ। सुन्दै हुनुहुन्छ लोकमाला एमसीआर ओमसराई, आवाजमा तपाईँको मनको साथी प्रदीप सापकोटा। यतिखेर टेलिफोनमा कोही हुनुहुन्छ घन्टी बजेको हो कि भन्ने लागिरहेको छ, यहाँबाट अनुमान लगाइरहेको छु मैले। नमस्ते।
1: हेलो, नमस्ते, नमस्कार।
0: नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुभयो?
1: हजुर, मनोज विश्वकर्मा।
0: मनोज, के छ खबर?
1: एकदम ठिक छ हजुर, तपाईँलाई कस्तो हुनुहुन्छ?
0: लौ, यहाँको माया पाएका छौँ, एकदम राम्रो छ, आराम कुशल छौँ। यहाँलाई राम्रै होला, यहाँको परिवारलाई राम्रै होला। अनि तिज मनाउनु भयो कि भएन?
1: तिज त मनायो है त दादा हजुर, अब यसो बस्यो है, काम
0: नाच्नु भयो?
1: नाचेन भाइ, अब
0: खासै नाच्नु पऱ्यो नि है, दिदी बहिनीसँगै अब श्रीमतीसँगै भन्ने त जोडी जोडाइसक्नु भएको छैन होला, जमिसकेको छैन होला
1: हजुर पक्कै पनि है त, मेरो जमेको छैन, अब बिस्तारै
0: चाँडो गरोस् चाँडो गरोस् भोज खुवाउनु पऱ्यो नि,
1: मङ्सिर लागिसकेपछि जोडी जमाउनु पर्छ कि भन्ने विचार गर्दैछ है।
0: सधैँ यस्तै भन्ने होला, मङ्सिर कति गयो होइन। अनि मनोज कता हुनुहुन्छ, गाउँमा हुनुहुन्छ, घरमा हुनुहुन्छ कि यतिखेर सहरमा?
1: यता कपनतिरै छ।
0: कपन है, ल खुसी लाग्यो आउनु भएको छ। कसलाई सम्झिनुहुन्छ अब, सम्झिनु होला विशेष गरी आज रमाइलो दिन, तिजको दिन। हेर्नुहोस् त, यो तिज नभइदिएको भए त तपाईँ हाम्रो यो मिलनै नहुने क्या है।
1: हजुर, सम्झिनु पर्दा त अब फर्स्ट अफ अल हजुरलाई नै सम्झन चाहेँ, अब बस्ने भाका सुनेर एकदम इन्जोय गर्नु होला भन्न चाहेँ है। रेडियो काठमाडौँ, त्यसै गरी हाम्रो रेडियो जुगल सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूको लागि पनि अब बस्ने भाका सुनेर इन्जोय गर्नु होला भन्न चाहेँ। मनोज विश्वकर्मा भनेर चिने नचिन्ने योभन्दा अघि पछि कल गर्नुहुने साथीहरू सबै सबैलाई सम्झिँदै छुट्टी अस्तो के भाइ, नमस्कार।
0: नमस्कार, मनोज विश्वकर्मा हुनुहुन्थ्यो, संसार कर्ममा लागेदेखि नै साथ दिनुभएको छ, प्रिय भाइ, प्यारो भाइ, सानो छँदा सुन्ने, ठुलो भएपछि टेलिफोन गर्ने, धन्यवाद छ। आउनुहोला 45, 93, 45, 94 समय आफ्नै रफ्तारमा बगिरहेको छ, समय एकदम कम छ होइन। तपाईँ भाकीमानी पनि हुन सक्नुहुन्छ, किनभने अन्तिम खण्डमा छौँ हामी, केही भाका त हामी सकेसम्म दुइटा भाकालाई बुझाउँछौँ, बुझाउने योजनामा छौँ होइन। कमेन्ट पनि लेख्छु, हेर्छु होइन, यो अर्थमा फेरि पढ्छु भनेको है मैले, तपाईँले मिलाएर बुझ्नु होला, हेरिरहेको छु मैले। निकै रमाइलो कुरा लेख्नु भएको छ प्यारो भाइ कृष्ण नेपालले, तुलसा प्रजापति पनि हेर्दै हुनुहुन्छ, जजलपा भन्नुभएको छ, जजलपा है, यहाँलाई पनि स्वागत छ, पम्फाकण्डले हेरिरहनु भएको छ, रमाइलो भइरहेको छ होइन, कमेन्ट गर्नुभएको छ। यतिखेर प्रकाश जङ छेत्रीले लेख्नु भएको छ, हेलो दादा, म पनि रोल्पामा छु, ए हो रोल्पा घर भाइ, हाल इन्डियादेखि, दादा तिजको सबैमा शुभकामना, घर परिवार सबैमा भन्नुभएको छ, धन्यवाद छ यहाँलाई पनि है। त्यसै गरी सृजना मुखियाको मैले नाम पहिला पनि वाचन गरेँ, धेरै साथीहरू हेरेर सुन्दै हुनुहुन्छ यतिखेर सामाजिक सञ्जाल मार्फत, कति घर देशमा हुनुहुन्छ, कति परदेशमा हुनुहुन्छ, कति दुःखमा हुनुहुन्छ, कति सुखमा हुनुहुन्छ, तैपनि लोकमाला श्रवण गर्दै हुनुहुन्छ। अहिलेको लागि हामी भाका नै सुन्छौँ, सायद अब टेलिफोनमा कुराकानी गर्न सक्दैन होला। सारङ्गीको तार के छ मायालु गाउँको समाचार, कहिलेकाहीँ यस्ता भाका बजाउँदा छिट्टै आनन्द लाग्छ, अब गाउँको समाचार के छ कसो छ, पक्कै पनि राम्रो छ होइन, अब देशको अवस्था अलिकति त्यस्तै छ बाढी पहिरेको कारणले, तैपनि अहिलेलाई दुःख लुकाउँदै सुखतिर लाग्छ हामी गाउँको समाचार। प्रिय भाका सिन्धुलीका एक कलाकार, लोकप्रिय कलाकार भोजराज काफ्लेको आवाज रहेको छ, निकै नै मिठो आवाज छ, लै शब्द सृजना हुने लोकप्रिय कलाकार भोजराज काफ्लेको नै हो। अहिलेको लागि सारङ्गीको तार के छ मायालु गाउँको समाचार।

सारङ्गीको तार के छ मायालु गाउँको समाचार होइन, अब गाउँमै फर्किने हो, गाउँ बनाउने हो, गाउँको विकास गर्ने हो, यावत कुरा थियो यो सुमधुर लोकभाकामा. सिन्धुलीका लोकप्रिय कलाकार भोजराज काफ्लेको आवाज थियो, पुरानो भाका तर सधैँ सुनाउने भाका, रमाइलो भाका, मनको भाका. राखिसके पछाडि अब अन्तिम अन्तिम खण्डमा छौँ हामी. यति नै सुनिदिनु भयो, माया गरिदिनु भयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ, किनभने टेलिफोनमा कुराकानी गर्न सक्दिनँ, समय एकदम कम छ, केही मिनट गीत पनि बजाउनु पऱ्यो. हेलो, त आजलाई बिदा हुन्छु है. सुनिदिनु भयो, हेरिदिनु भयो, टेलिफोन सम्पर्क गर्नुभयो, म्यासेज गर्नुभयो, होइन राम्रो नराम्रो के छ कसो छ क्रिया प्रतिक्रिया दिनुहोला. होइन तपाईँको क्रिया प्रतिक्रिया बिना हामी सधैँ अधुरो र अपुरो नै रहन्छौँ भन्दै एमसिआरमा मिठो साथको लागि ओम सरलाई धन्यवाद छ. पुनः पनि तेजको शुभकामना छ बहिनीलाई. त्यसै गरी रेडियो जुगल 98.1 मेगाहर्ज मार्फत साथ दिनुभयो, उहाँबाट त्यहाँ रेडियो जुगलको स्टेसन म्यानेजर हुन्छ सुन्दा लामा, उहाँलाई पनि धन्यवाद व्यक्त गर्दै अन्तिम खण्डमा लोकप्रिय गायिका मलाई चाहिँ साह्रै मनपर्छ, माया गर्ने जोडीहरूलाई पनि मनपर्छ यो भाका, होइन मलाई पनि मनपर्छ, उहाँलाई पनि मनपर्छ, उनीहरूलाई पनि मनपर्छ यो भाका. सुनिने उपाने र पम्फा कर्णेलको प्रिय आवाज, त्यतिखेर सायद यो गीतको भिडियो चाहिँ बनाउन नसक्नु भएको जस्तो लाग्छ, नबनेको जस्तो लाग्छ, मैले नभेटाएको पनि हुनसक्छ. प्रिय भाका छ, अझै माया गर्छु गरौँ त. पम्फा कर्णेललाई सूर्य उपानेको आवाज छोड्दै छोड्दै आजको बसाई लोकमालाबाट तपाईँको मनको साथी प्रदीप सापकोटा पनि बिदा हुन्छु. तपाईँको रात सुखमय रहोस्, राम्रो सपना देख्नुहोला, तपाईँको सपना जस्तो रहे पनि विपना राम्रो होस्, सफल रहनुहोला, स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला, सबैको जय होस्, सबैको कल्याण होस्. हस् त, नमस्कार. परिवर्तन सम्भव छ.

0: Kathmandu 92.1 Studio Time
1: 9 PM
2: Powered by
3: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
4: चेज मिक्सर ग्राइन्डर ओम हस्पिटल वी केयर फर यू
5: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि
6: निजी क्षेत्रको अग्रणी अस्पताल
5: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
7: एक्सट्रिम एनर्जी ड्रिंक

0: इन्जिनियर म्याडम, याद रहोस्, मेरो यो घरमा नेपाल टपको पिपिआर पाइप मात्र प्रयोग होस्।
1: किन राजेश जी?
0: किनकि यो सजिलैसँग जडान गर्न सकिन्छ र यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि उस्तोसम्म लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। 1,00,000 भन्दा बढी घरमा प्रयोग भएको नेपालको नम्बर 1 पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिक छ।
2: दैनिक रु 197 मा रु 50,00,000 बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
4: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
5: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
6: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
5: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
6: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
5: BDS Mobile Hub, KL Tower, Chavo Hill, Ground Floor मा भित्र पस्ने बित्तिकै देब्रे पट्टि।
4: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809656509 र 9809106015, साथै BDS Mobile Hub को फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
5: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
4: BDS Mobile Hub, KL Tower, Chavo Hill.
7: रंग बहार, रंग बहार।
8: बर्जर संगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
7: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
7: घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्स।

0: koyle paniye. Extreme energy drink.
1: आँखा सम्बन्धी हरेक समस्याको समाधान अब तिलगङ्गा सिटी आई सेन्टर चुच्चेपाटी चाबहिलमा।
2: तिलगङ्गा आँखा अस्पतालका दक्ष तथा अनुभवी विशेषज्ञहरूद्वारा मात्र जाँच हुने यस तिलगङ्गा सिटी आई सेन्टरमा सुलभ मूल्यमा आँखाको जाँच गरी मोतियाबिन्दु, जलबिन्दु जस्ता रोगहरूको उपचार गरिन्छ।
1: यति मात्र हो र आँखाको पर्दा, नानी र अन्य भागमा हुने समस्याको उपचार तथा शल्यक्रियाका साथै बाल चिकित्सा, नेत्र रोग जस्तै आँखा टेढो हुने, अल्छी आँखा, दोहोरो दृष्टिको पनि उपचार गरिन्छ।
3: याद राख्नुहोस्, तिलगङ्गा सिटी आई सेन्टर चुच्चीपाटीमा उपचारको लागि धेरै समय खुर्नु पर्दैन, साथै

0: गङ्गा अप्टिकल सिटी नामक नि उपलब्ध 63 र
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
1: समस्या झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
2: सरकारी हस्पिटलमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
2: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
2: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसर विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
2: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
2: सरसँग गएर यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
2: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जचायो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
3: वैदिक आयुर्वेद।

0: सेवा प्राली किर्तिपुर ट्याङ्लाचोक काठमाडौँ मोबाइल 98512409 34।
1: सस्तो राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ सम्झनुहोस् सोफा हब काठमाडौँ गिव यो अफिस एन्ड होम द स्टाइल यु वान्ट सोफा हबका शाखाहरू काठमाडौँ पोखरा बिरतामोड चितवन नेपालगञ्ज धनगढी बुटवल र हेटौडा मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर वान सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ सम्पर्क 9851152589।
2: दत्तेरहङ ज्ञानशिवनमुला रेडियो काठमाडौँ 92.1 मेगाहर्ज पोबरी सम्भवमुला

0: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
2: गुणस्तरीय प्लम्बिङको पर्पर्दो नाम
3: मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन भरको।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
3: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
4: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
3: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
4: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
3: BDS Mobile Hub, KL Tower, Chavo Hill, Ground Floor मा भित्र पस्ने बित्तिकै देब्रे पट्टि।
2: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809656509 र 9809106015, साथै BDS Mobile Hub को फेसबुक, टिकटक लगायत सोशल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
3: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
2: BDS Mobile Hub, KL Tower, Chavo Hill।
5: रंग बहार, रंग बहार।
6: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
5: बर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
5: बर्जर पेंसले।

0: शिखरको अटो प्लस बीमा, बीमा क्षेत्रकै नौलो शिखर इन्स्योरेन्सको अटो प्लस बीमा योजना अन्तर्गत रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनर्स्थापना र दैनिक सवारी भाडा, यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन्। चार पाङ्रे र दुई पाङ्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन्। सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँछ।
1: थप जानकारीका लागि नजिकैको शिखर इन्स्योरेन्स कम्पनीका शाखाहरूमा सम्पर्क गर्नु। हॉटलाइन नंबर 16 614 44 41।
2: Hi, you're looking dazzling today.
3: Oh, thank you. You're also looking gorgeous.
2: Kaswani, seasonal tailoring ko kamal hoge.
3: Oh, same pants.
2: Seasonal Tailoring Center, one of the popular seasonal tailoring, provides expertise in chains on men's and women's clothing as well as leather.
4: Seasonal Tailoring Center, Bagh Bazar, Aradhana Complex, Kathmandu. Phone number 424-5268,
2: 4167-579. Seasonal Tailor, Abu Naksal, Badwadini Mapani.

0: Radio Kathmandu 92.1 Studio Time
1: 10 PM
2: Powered by
3: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरु 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार्ट पुर्जाहरु ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
4: चेज मिक्सर ग्राइन्डर ओम हस्पिटल वी केयर फर यू
5: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि
6: निजी क्षेत्रको अग्रणी अस्पताल
5: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ

0: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा
1: क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड।

0: Om Hospital and Research Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-42-76-225 र 01-45-76-225 ओम हस्पिटल वी केयर फर यू

0: सस्तो, टिकाउ अनि आकर्षक युपिभीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलमकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।

0: सात आकर्षक सुविधाले सजिएको स्टुडेन्ट इन्टरनेसनल हेल्थ प्लस बेनिफिट अधिकतम $50,000 सम्मको ट्युसन फी कभर गर्दै लिभिङ खर्चदेखि अस्पताल बिल सम्म व्यक्तिगत दुर्घटना सुरक्षादेखि ऋणको इएमआई सहायता सम्म र अभिभावकको व्यक्तिगत दुर्घटना समेत समेट्दै तपाईँको शैक्षिक यात्रामा भरोसाको साथ। थप जानकारीका लागि www.neco.com.np मा लगइन गर्नुहोस्। नेको इन्स्योरेन्स लिमिटेड।
1: बीमा गरौं, सुनिश्चित रहौं।
2: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
3: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
4: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
3: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज।
4: हेभी डिस्काउन्ट र समय अनुसार स्पेशल अफरहरू।
3: BDS मोबाइल हब, KL टावर, चावहिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
2: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809656509 र 9809101579, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
3: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
2: BDS मोबाइल हब, KL टावर, चावहिल।
5: रंग बहार, रंग बहार।
6: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
5: बर्जर पेन्स।
7: भाउजू नमस्ते, होइन कति राम्रो गहना हो।
8: दिदी नमस्ते, आहा कति राम्रो गहना।
9: ए हजुर नमस्ते, गहना त साह्रै राम्रो लगाउनु भएको छ त।
7: होइन तिमीलाई मात्र नमस्ते गर्छन् त सबैजना।
10: यो सब नमस्ते ज्वेलर्स महाराजगंज चक्रपथमा बनाएको गहनाको कमाल हो के, बुझ्नु भयो त।
11: 24 क्यारेटका शुद्ध सुनका आकर्षक गहना बनाउन विश्वासिलो ज्वेलर्स नमस्ते ज्वेलर्स
12: महाराजगंज चोकबाट देब्रेपट्टि दोस्रो घर बाँसबारी जाने बाटो। फोन नम्बर 43 79 349 र 98 510 78 286।
13: Hi, you're looking dancing today.
14: Oh, thank you. You're also looking gorgeous.
13: Kaswani, seasonal tailoring ko kamal ho ke.
14: Oh, same pants.
13: Seasonal Tailoring Center, one of the popular seasonal tailoring, provides expertise in chains on men's and women's clothing as well as leather.
15: Seasonal Tailoring Center, Bagh Bazar, Aradhana Complex, Kathmandu. Phone number 424-5268, 4167-579.
13: Seasonal Tailor, our Naksal Padvatini Mapani.